त्यसपछि यस्तो हिसाबले फेरि यहीँ लैजानु है त, एक दुई तीन चार पाँच छ सात आठ नौ दस, फेरि यहीँ लैजानु, एक दुई तीन चार पाँच छ सात आठ नौ दस, बस यहाँबाट सुरु गर्नु है त भयो है। त के भयो है कति के भएछ भाइ हेरौँ, ओहो हुन हार यहाँभन्दा सिपालु कोही रहन्छ र त्यही कारणले गर्दाखेरिमा यो प्रकारले सन्ध्या वन्दन हरिहरार्चन पुष्पमाला फूलमाला या माने तुलसीको माला यस्तो प्रकारले जब कुनै किसिमबाट जब ध्यान गरिसकेपछि अनि गुरुको आधारपूर्वक ध्यान गर्नु र गुरु कोपमा उठिसकेपछि अनि प्रसाद ग्रहण गर्नु, त्यसपछिबाट एक एक गर्ने ठाउँलाई सोर्नु बढार्नु लेप्नु गाईको गोबरले मनलकार गर्नु, त्यहाँ अष्टकर्णिकाहरू स्थापना गर्नु, भगवत भक्तिमा चित्त वृद्धि गर्नु, प्रभुको प्रार्थना गर्नु, सबै कामना पूर्ण गर्नु, यही नै मूल सिद्धान्त पनि गर्न राजा परीक्षितको हजुरमा सुखदेव स्वामीले आज्ञा गर्नुभयो। अब महाराज परीक्षित अब तपाईँ के सुन्न चाहि दर्शन छ भनेकन राजा परीक्षित महाराजलाई कर्म काण्डको वर्णन उत्तम छ, यो ज्यादै लामो रहेछ मेरो पढ भन्ने आज्ञा गर्नुभयो। गृहस्थीले गर्नुपर्छ सदाबाहर कर्म, गृहस्थीले गर्नुपर्छ सदाबाहर कर्म।

0: माइक अलग दिन लाने पर्यो यह तो माइक ही दिन पटे सात दिन से
1: महाराज परीक्षित सुखदेव स्वामी ने यही प्रकार ज्ञान वर्धक वर्ण यथार्थ प्रमाण कराने भाई बाकी अंश का लगी तब के सुन चाहूं जब ज्ञान विषय को लगी इस कारण कर्मकांड ज्यादा लामो मेरे महाराज अब यह कर्मकांड तो ज्यादा लामो अब ज्ञान कांड कई सरल छ त्यो आज्ञा गरिबछुस भनेर उद्धवजीले भगवान का चरणमा अत्यंत प्यार से आज्ञा गर्नुभयो अब बिहान जोरको उठ्नु सब एउटा सुनिरहनु पर्यो बडा राम्रो कुरा बताउँदैछु फेरि बिहान जोरको उठ्यो कर्मकाण्ड त लामो भयो नि नुहाई धुवाई पूजा पाठ ध्यान तर्पण पूजन अर्थ यज्ञ महोत्सव पाठ तर्पण बलि वैष्णवको त लामो भयो नि छोटो तरीका भगवान में प्राप्त हो सकने विधान ज्ञान को वर्णन छोटे ज्ञान को वर्णन से ज्ञान जीरो को उठन अफू नुआई दुआई कर सके मैंने आपने शरीर बाट उठी सके नुआई न नुआई के पूरे नगरी कोशो बोलते न बोली पूरेपटी फर्कन् दुई घुणा लगे हाथ राख् जाने हो टक्क इसी अच्छा ज्ञान मुद्रा यदि ज्ञान मुद्रा ली सके आपने शरीर स्तंभन कराउन पीलर जस्तों जस्त अनि त्यस भित्र भगवान को बास भन्ने हृदयमा बास को कल्पना गराउनु केमा विश्वास छ लक्ष्मीमा सरस्वतीमा देवीमा गणेशमा सूर्यमा ब्रह्मामा विष्णुमा शिवमा कसमा विश्वास छ त्यो विश्वास भएको देवतालाई तत्काल रूपमा हृदयङ्गम गर्नु हृदयमा अनि शरीरलाई आफ्नो योनिद्वारबाट तालु पर्यन्त छ चक्रको चिन्तन गर्नु पहिला मूलाधार भन्ने जब ठाउँमा तल आसनमा ओ स स स चारवटा अक्षरातीत ब्रह्मको ध्यान त्यस पछिबाट नाभिमा ब भ म ए र ल छवटा अक्षरातीत ब्रह्मको ध्यान त्यसपछि छातीमा ड ढ ण त थ द ध न प फ भन्ने दसवटा अक्षरातीत ब्रह्मको ध्यान अनि दुई आँखाको बीचमा गइसकेपछि अचवर्णम अनि आफ्नो घाँटीमा गएपछि बाह्रवटा अक्षरातीत ब्रह्म कुन कुन क ख ग घ ङ च छ ज ज ञ ट ठ कबाट ठ सम्मको अक्षर अटाउने हुनाले घाँटीको नाम कण्ठ त्यसो भएर कण्ठ भनेको कण्ठ भन्ने त थाहा छ नि घाँटीलाई कण्ठ भन्छ त्यसपछिबाट दुई आँखाको बीचमा गइसकेपछि अच वर्ण अनि त्यसपछिबाट निधारमा दुईटा अक्षर जसलाई भनिन्छ सोहम हकार गर्दा नाकबाट बाहिर सकार गर्दा भित्र 21,600 पटक सास फेरिन्छ 24 घण्टामा 600 गणेशलाई दिनु त्यो क्षणमा बसेर 6,000 ब्रह्माजी 6,000 विष्णु 6,000 शिव 1,000 चिर आत्मा 1,000 पर आत्मा 1,000 गुरूलाई दिएर जप संख्या निवेदन गर्नु अनि देखिने र सुनिने वस्तु भगवानमा अर्पण गरिदिनु प्राण अपान ब्यान उदान समान वायु हुन्छन् पाँचवटा त्यस प्रकारबाट कुम्भक पूरक रेचक एउटा वायुले श्वासको गति फाल्ने एउटाले खिच्ने एउटाले दुईटैलाई बन्द गर्ने प्राणवायु खिचेर लगेर ब्रह्म भनेको अविनाशी रन्ध्र माने पालमा लगेर सत्याबाट गएको वायु बीचको वायुको चित माथिबाट आएको वायुको मिश्रण भएपछि आनन्द सत प्लस चित प्लस आनन्द त्यसैलाई भनिन्छ सचितानन्द बस अनि मुक्ति लाभ प्रदान हुन्छ यही हो मूल बाटो अलि जानिँदैन लेखेर सिकाउनु पर्छ अनि मात्रै नत्र पनि हुँदैन एकछिन भन्दामा हुँदैन बिर्सन्छ र त्यसै कारणले गर्दाखेरिमा यो कुरा लिनु ज्यादै राम्रो यही हो मूल सिद्धान्त उद्धवलाई भगवानले बताउनुभयो उद्धवले परमात्माका चरणमा विन्ती गर्नुभयो प्रभु अब मलाई हजुरसँग छुट्टिएर जाने कुरामा बहुत पश्चात्ताप अरू ज्ञान पाइन कि भन्ने कुरा चाहिँ बाँकी रहेन किनभने अजरामरको बुटी प्राप्ति भइसकेपछि अरू हजमुला किन चाहिन्छ र ईश्वर हजुरबाट ज्ञानको भण्डार नै सारा बक्स भएको छ भने मैले अरू कुरा किन खोज्नु पर्ला यो आवश्यक पर्दैन भनेर उद्धवले बडो प्रेम साथसँग आफूभित्र ईश्वर प्राप्ति गर्नेका सद्भावको नीतिगत सिद्धान्तले पूर्ण भएको ज्ञानको वर्णन र श्वास प्रश्वासको गति मिलाउने प्रक्रिया उद्धवलाई भगवान परमात्मा बताउँदै फेरि भन्न लाग्नुभयो बडो प्रेम साथसँग उद्धव मेरो प्यारो साथी यता सुन न उद्धव मेरो प्यारो साथी यता सुन न यो ज्ञानलाई नबिरे सबै मनले

0: अब उद्धवलाई भगवान परमात्माबाट आज्ञा गरिबक्छु। लौ त महाराज परीक्षिते, यो यहाँलाई मैले उपदेशका वर्णन सारा प्रस्तुत गर्दै ल्याए। लौ त बाबा उद्धवजी, तिमी कति चिन्ता नल्याऊ, तिमी कति भय नमान, तिमी शान्त हो, तिमी दया राख, तिम्रो कर्तव्यमा पहिचान गर, कर्तव्यको बोधलाई कहिल्यै पनि नबिर्स भनेर उद्धवलाई भगवान परमात्माले बडो गम्भीर वाणीमा यथार्थ जानकारी गराउँदै अब उद्धवलाई भगवान परमात्माले अन्तिम चरणमा छोडेर जाने प्रकार सम्बन्धीको वर्णनलाई यथार्थ जानकारी गराउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट।
1: ओम नमो भगवते वासुदेवाय द्वारकाम हरिणात्यक्ताम।
0: यो श्रीमद् भागवत महापुराण अन्तर्गत दशम मने एकादश स्कन्दको अहिले 29 अध्यायको बीचमा भगवान प्रभुले उद्धवलाई आज्ञा गरिबक्छु। बाबु उद्धव, अब तिमी के सुन्न चाहन्छौ भन्दा, लौ त मेरो प्रभु, अब हजुरसँग मैले धेरै प्रकारका उपदेशहरू लिएँ, अब मेरो अन्तिम भयो, हजुरले मलाई छोडेर जाने बेला भयो भन्दा ठिक छ, म जान्छु भनेर प्रभुले आज्ञा गरिबक्छु। उद्धवले दुई पाउ समातेर बिन्ती गर्न लाग्नु भयो, भगवान दयाको सागरमा माथि दया भाव हुन्छ भनेदेखि भन्दै उद्धवले बिन्ती गर्नुहुन्छ। विद्रा भितो विष्णुम बडो प्रेमका साथमा विष्ट विचित्तम प्रणय बगुणम धरियण राजन बहुमन्य मान कृतांजलि प्रह यदु प्रवीरम श्रण प्रणस्तत् चरणारविन्दम। भगवान यस्ता प्रकारबाट मैले हजुरको भाव भक्ति र श्रद्धा प्रेम।
2: रेडियो बिहानी समय संकेत, यति बेला बिहानको 6 बज्यो।

0: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लील प्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल जेठ 13 गते बुधबार, मे 27 तारीक सन् 2026, नेपाल सम्बत 1146, जेठ शुक्ल पक्षको एकादशी तिथि।
1: 19 वर्षको प्रवेशको अवसरमा हुम्लाको रेडियो कैलाशलाई उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: बजेटका लागि सरकारलाई 14,500 सुझाव, सुकुम्बासीलाई जग्गा दिन भूमि समस्या समाधान समिति गठन गरिँदै विदेश नीति स्थिर र सन्तुलित राख्ने प्रधानमन्त्रीको प्रतिबद्धता।
1: निजामती सेवा विधेयक संसदमा लैजाने तयारी, प्रशिक्षणार्थी चिकित्सकलाई मासिक कम्तीमा 24,000 निर्वाह भत्ता दिन सिफारिस, सामाजिक उत्तरदायित्वको रकम खोज्दै सरकार, निजी क्षेत्र भने अन्यलमा।
0: धानको ब्याड राख्ने बेला मलकै चिन्ता, कक्षा 12 को नतिजा 45 दिनभित्र सार्वजनिक हुने, काठमाडौँका विभिन्न स्थानमा बर्ड फ्लू, सावधानी अपनाउन विज्ञहरूको सुझाव।
1: अमेरिका र इरान बीच सैन्य कार्यवाही बढ़दै, इजरायलद्वारा पूर्वी लेबनानका विभिन्न क्षेत्रमा व्यापक हवाई आक्रमण, कंगोमा इबोला फैलिँदै गर्दा स्थानीयद्वारा स्वास्थ्य केन्द्रमाथि आक्रमण।
0: र बीसौं एसियन क्रिकेट छनौट अन्तर्गत महिला टोलीले आज चीनसँग खेल्दै, सम्झौता अगावै कुनै प्रतियोगिता आयोजना भए क्यानले त्रिवीसँग मैदान प्रयोगका लागि अनुमति लिनुपर्ने, पारा तेक्वान्दो छनौटमा अमीर भोन र रेणु तामाङ पराजित।
2: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा बजेटका लागि नागरिक स्तरबाट सरकारलाई 14,000 भन्दा बढ़ी सुझाव प्राप्त भएको प्रसंग।
1: सरकारले नीति तथा कार्यक्रम र बजेट निर्माणमा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न भन्दै संचालनमा ल्याएको सुझाव संकलन पोर्टलमा दुई साता यता 14,500 भन्दा बढ़ी सुझाव प्रविष्ट भएका छन्। 26 वैशाखदेखि संचालनमा आएको पोर्टलमा हिजो साँझसम्म बजेटतर्फ 4,692 र नीतितर्फ 7,386 सुझावहरू आएका हुन्। नीति कार्यक्रम संसदमा प्रस्तुत भइसकेको तथा बजेट निर्माण समेत अन्तिम चरणमा पुगिसकेकाले आम नागरिकले पठाएका ती सुझावलाई सरकारले आगामी बजेटमा समावेश गर्ने आशंका छ। तर सरकारी अधिकारीहरूले भने उपयुक्त सुझावलाई आगामी बजेटले समेट्ने दावी गरिरहेका छन्। 15 जेठमा वार्षिक बजेट ल्याउने संवैधानिक व्यवस्था छ। राष्ट्रपति रामचन्द्र पौडेलले 28 वैशाखमा आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरिसक्नु भएको छ। त्यस्तै बजेटका विश्व सिद्धान्त र प्राथमिकता समेत संसदमा प्रस्तुत भइसकेका छन्। आगामी बजेटका लागि संसद र सार्वजनिक स्थलमा पर्याप्त छलफल नभएको भन्दै सांसदहरूले बजेटले आम नागरिकका वास्तविक समस्या, आवश्यकता र चाहनाहरू सम्बोधन गर्नेमा आशंका व्यक्त गरिरहेका छन्। तर अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले तिथि बसाल्ने चुनौती चिन्ने गरी सुशासन, अर्थतन्त्रको पुनर्संरचना, सेवा प्रवाह र एकीकृत पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट ल्याउने बताउँदै आउनु भएको छ। अर्थशास्त्री सुदन कुमार ओलीले जनताबाट प्राप्त सुझावलाई कार्यान्वयन गर्नु सरकारको नैतिक दायित्व हुने समेत बताउनु भएको छ।
0: प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको सुशासन र अर्थतन्त्रको समावेशी वृद्धिका लागि वर्तमान सरकार प्रतिबद्ध रहेको प्रश्न पार्नु भएको छ। काठमाडौँ र दिल्ली स्थित युरोपेली संघ ईयू तथा ईयू सदस्य राष्ट्र एवं काठमाडौँ स्थित विभिन्न देशका राजदूतसँग प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो भएको संयुक्त भेटवार्तामा उहाँले नव प्रवर्तनलाई प्रोत्साहन र दिगो विकास हासिल गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको हो। प्रधानमन्त्री शाहले सरकार राजनैतिक स्थिरता कायम गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले नेपालमा 2082 फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन परिणामले सुशासन र समावेशी आर्थिक समृद्धिका लागि स्पष्ट एवं निर्णायक जनादेश दिएको र नयाँ सरकार गठनपछि पनि नीतिगत विषयलाई निरन्तरता दिइने प्रश्न पार्नुभयो। प्रधानमन्त्री शाहले जनताका लागि नयाँ अवसर सिर्जना गर्न सरकार विश्व बजारबाट लाभान्वित हुन चाहेकाले वृहत लगानी आकर्षित गर्ने प्रक्रिया थप सहज बनाउने पनि बताउनुभयो। उहाँले वास्तविक र नेपाली नागरिकको दैनिक जीवनस्तर देखिने गरी उकास्न आफू नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताउनुभयो। वर्तमान क्षणको अत्यावश्यक र आफूहरूलाई सुम्पिएको गहन जिम्मेवारीको पूर्ण रूपमा बोध गराउन पनि आफूहरू लागि परेको उहाँले बताउनु भएको छ। त्यसै गरी प्रधानमन्त्री शाहले नेपालको विकास र समृद्धिका लागि निरन्तर सद्भाव र सहयोग पुर्याउँदै आएको बताउँदै नेपालका सबै विकास साझेदार र मित्र राष्ट्रप्रति आभार व्यक्त गर्नुभयो। प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार भेटवार्तामा प्रधानमन्त्री शाहले व्यापार, लगानी, हरित ऊर्जा, जलवायु, पर्यटन तथा अन्य प्रमुख क्षेत्रमा सहकार्य गर्न र त्यसलाई अझ सुदृढ़ बनाउन नेपाल लागिरहेको स्पष्ट पार्नुभयो। काठमाडौँ र नयाँ दिल्ली स्थित युरोपियन युनियनका राजदूत तथा काठमाडौँ स्थित विभिन्न देशका राजदूतले शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न गरेको स्मरण गर्दै नेपालको प्रशंसा गरेका थिए। उनीहरूले सुशासन, आर्थिक विकास र समृद्धिको म्याण्डेट सहित नयाँ सरकारको नेतृत्वमा पुगेकोमा प्रधानमन्त्री शाहलाई बधाई दिए भने आर्थिक वृद्धि र समृद्धिका लागि विभिन्न क्षेत्रमा नेपालसँग सहकार्य तथा लगानी गर्न आफूहरू तयार रहेको पनि बताए। यसअघि पनि प्रधानमन्त्री शाहले काठमाडौँ स्थित विभिन्न देशका राजदूतसँग सम्वाद गरी द्विपक्षीय हित, आपसी सहकार्य, विविध पक्षको बारेमा छलफल गर्नु भएको थियो। नेपालको विदेश नीति स्थिर र सन्तुलित रहने, अन्तर्राष्ट्रिय सहकार्य अझ सुदृढ़ बनाउने पनि प्रधानमन्त्री शाहले प्रतिबद्धता जनाउनु भएको छ।
1: नेपालमा गत दुई महिना यता बर्डफ्लूको संक्रमण तीव्र रूपमा फैलिन थालेपछि सरकार, किसान र उपभोक्तामा चिन्ता बढ़ेको छ। दुई महिना अघि विशेष गरी कोशी प्रदेशका मोरङ, सुनसरी र झापा जिल्लामा शुरू भएको संक्रमण अहिले चितवन, बारा र नवलपरासी पश्चिम हुँदै काठमाडौँ उपत्यकासम्म संक्रमण पुष्टि भएपछि सतर्कता अझ कड़ा बनाइएको छ। पशु सेवा विभाग अनुसार हालसम्म 33 पोल्ट्री फार्ममा बर्डफ्लू पुष्टि भएको छ। संक्रमण नियन्त्रणका लागि 130,000 भन्दा बढ़ी कुखुरा तथा नष्ट गरिएको छ भने लाखौं अण्डा र दाना पनि नष्ट गरिएको विभागले जनाएको छ। यसले पोल्ट्री व्यवसायमा ठूलो आर्थिक क्षति पुर्याएको छ। यसैबीच काठमाडौँको गोकर्णेश्वर नगरपालिकाका 3 वडामा बर्ड फ्लू संक्रमण तीव्र भएको छ। गोकर्णेश्वर नगरपालिका वडा नम्बर 2, 3, र 4 संक्रमण भेटिएकाले फर्ममा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। नगरपालिकाले यो भाइरस मानिसमा समेत सर्न सक्ने भएकाले उच्च जोखिम रहेको समेत पुष्टि गरेको छ। हाँस, कुखुरा, बटाई, लौकाट, अण्डा र दाना लगायतका वस्तुलाई सुरक्षित तवरले नष्ट गरी विसर्जन गरिएको समेत नगरपालिकाले बताएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम नारायण गौलीले पंछी फार्महरूमा अनावश्यक व्यक्ति तथा सवारी साधनको प्रवेशमा रोक लगाइएको समेत सीआईएनलाई बताउनुभयो।
3: लगातार त्यस भइरहेको छ होइन, गत गरेको एक हप्ता हुन थाल्यो त्यो समय देखिन थालेको होइन। त्यसो हेर्दाखेरि चाहिँ हामीले अस्ति सूचना निकाल्दाखेरि चाहिँ के अरे गर्दाखेरि तपाईँको चाहिँ 2 दिन अगाडि भइसकेको थियो। थप संक्रमण नहोस् भन्नको लागि हामीले चाहिँ त्यसलाई रोक्नको लागि सूचना निकालेर त्यसलाई रोक लगाएका छौँ होइन। अहिले चाहिँ नयाँ केस चाहिँ तत्काल आएको छैन, भएकै केसमा चाहिँ हामी अगाडि बढिरहेका छौँ। 2, 3, 1 चाहिँ विशेष गरेर बढी देखिएको छ। त्यो गर्दाखेरि चाहिँ हामीले चाहिँ त्यो तुरन्त रेस्पोन्स गरेर हामीले त्यसलाई सूचना प्रवाह गरेको कारणले गर्दाखेरि पनि भएको छ। त्यो थप नफैलिस भन्नको लागि चाहिँ हामीले संस्थापनाको कारणले गर्दाखेरि अलिक थप फैलिने क्रम चाहिँ अगाडि बढेको छैन।
1: त्यस्तै नेपालमा फैलिँदै गएको बर्ड फ्लूले अहिले पशु स्वास्थ्य, जनस्वास्थ्य र अर्थतन्त्रसँग तीनै क्षेत्रमा चुनौती थपिरहेको छ। संक्रमण नियन्त्रणमा सरकारको सक्रियता र नागरिकको सावधानी दुवै उत्तिकै आवश्यक देखिएको विज्ञहरूले बताएका छन्। सरकारले नियन्त्रणका लागि के गरिरहेको छ सीआईएनसँग कुरा गर्दै विभागका महानिर्देशक डाक्टर उमेश दाहालले भन्नुभयो,
4: प्रभावकारी न भ्याक्सिन छ न अरू कुनै पनि रोग नियन्त्रणको चाहिँ भनौँ न औषधि नभएको कारणबाट चाहिँ यसलाई देखिनासाथ तत्कालै पन्छी र पन्छीने पदार्थको नष्ट गर्नुको विकल्पै छैन होइन। जसले गर्दाखेरि हामीले चाहिँ नमुना प्राप्त हुनासाथ त्यो भनौँ न त्यसलाई परीक्षण गरेर रोग पनि देख्ने बित्तिकै तत्कालै प्रदेश सरकारको समन्वय र स्थानीय सरकारको समन्वय, पशुपालन शाखाको समन्वय त्यसलाई नष्ट गर्ने व्यवस्था गरेका छौँ। चाहिँ पूर्वबाट यो पूर्वमा धेरै समय लगभग नियन्त्रित अवस्थामा आएको छ र काठमाडौँ उपत्यकाकै क्षेत्रमा देखिएको अवस्थाहरू छ जहाँ जैविक सुरक्षा अलिक कम हुन्छ अथवा त्यति फार्मलाई त्यति राम्रो सुरक्षामा राख्नुभएको छैन, त्यसमा अलिक बढी देखिएको अवस्थाहरू छ। त्यो रोग देखिन साथ तत्काल नियन्त्रणको लागि चाहिँ हामी समन्वय गरेर अगाडि बढेका छौँ।
1: बढ्दो संक्रमण नियन्त्रणका लागि किसानले गर्नुपर्ने कामबारे सीआईएनसँग कुरा गर्दै वरिष्ठ पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठले भन्नुभयो,
5: यस्तो बेलामा कुखुराहरूको अथवा कुखुराजन्य पदार्थहरूको ओसार पसारलाई रोक्नु पर्यो। नत्र एउटा फार्मबाट एउटा गाडीले दाना बोकेर जान्छ वा अण्डा बोकेर जाँदाखेरि उसले अण्डा वा कुखुरा मात्रै लाँदैन कि, त्यस्तो बेलामा विषाणु पनि लिएर जान सक्छ र उसले अर्को फार्ममा त्यो विषाणुहरू सारिदिन सक्छ। अर्को भनेको दैनिक रूपमा उहाँहरूले सरसफाई तथा निसंक्रमणका कार्यहरू गरिरहनु पर्यो। अरू बेलामा भन्दा यो बेलामा बढ़ी निसंक्रमण गरिरहनु पर्यो र खोरभित्र वा बाहिर निस्किँदाखेरि उहाँहरूले सुनालाई टेकेर वा बजारमा पाइने विभिन्न व्यावसायिक रूपमा पाइने निसंक्रमक औषधिहरू स्प्रे गरेर मात्रै छिर्नु पर्यो, किनभने हात र खुट्टा कुखुरासँग सम्पर्क हुने वा कुखुराको खोरसँग सम्पर्क हुने भएको हुँदाखेरि हात र खुट्टाबाट रोगहरू सर्ने सक्ने सम्भावना रहँदाखेरि यो कुरालाई उहाँहरूले बढ़ी ध्यान दिनुपर्छ जस्तो मलाई लाग्छ। र अर्को भनेको यस्तो बेलामा कुखुराहरू बिरामी हुन्छन्, मर्न थाल्छन्, तुरन्त उहाँहरूले बिरामी कुखुराहरूलाई अलग्गै राख्नु पर्यो।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा संसदमा प्रतिपक्षी दलहरूको भूमिका र सरकारको काम कारवाहीको समीक्षा,
6: सानो त्यसमा नुक्सा दाग देखाएर काममा अब गभर्नमेन्टको कामलाई नै रोक्ने कुरा त भएन, प्रतिपक्षीको रूपमा हामीले राख्ने कुराहरू राखि नै रहेछ।
1: धानको ब्याड राख्ने बेला मलकै किसानलाई मलकै चिन्ता, कक्षा 12 नतिजा 45 दिनभित्र सार्वजनिक हुने लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
7: रामे यो के दोलाको हो यस्तो धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
8: यसरी दोलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
1: रामे दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्, यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
7: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन ब्रिकेट बनाउन सकिन्छ।
9: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
8: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
9: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
8: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
10: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
11: एकीकृत पर्वतीय विकास केन्द्र सिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
12: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफएओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा भ्रष्टाचार र सम्पत्ति शुद्धिकरण गरेका 100 भन्दा धेरैको घर जग्गा जफत गरिँदै शीर्षकमा खबर प्रकाशित छ। यसलाई नवराज मैनालीले लेख्नु भएको छ। नेपाललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी अन्तर्राष्ट्रिय निगरानी सूची ग्रे लिस्टबाट हटाउन दबाव बढेपछि सरकारले भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणका मुद्दाको फैसला कार्यान्वयनमा सक्रियता देखाउन थालेको छ। कसुरजन्य सम्पत्तिको व्यवस्थापनका लागि 5 वर्ष अघि गृह मन्त्रालय अन्तर्गत स्थापना गरिएको विभागले अब फैसला कार्यान्वयनलाई प्राथमिकता राख्दै सम्बन्धित मुद्दाको विस्तृत अध्ययन पनि शुरू गरेको छ। त्यस्तै अत्यधिक गर्मीले पश्चिम तराईको जनजीवन प्रभावित शीर्षकमा खबर प्रकाशित छ भने 8 मन्त्रालय र 2 निकायले गरे 20 अर्ब 84 करोड़ बजेट शीर्षकमा अर्को खबर प्रकाशित छ। त्यस्तै सुकुम्बासीलाई जग्गा दिन भूमि समस्या समाधान समिति गठन गरिँदै शीर्षकमा भित्रपृष्ठमा खबर छ। भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापनका लागि सरकारले भूमि समस्या समाधान समिति गठन गर्ने भएको छ। भूमि सम्बन्धी नियमनहरू संशोधन गर्न सरकारले समिति गठन गर्न लागेको हो। सोमबार राजपत्रमा प्रकाशित नियम अनुसार अध्यक्ष सहित पाँच सदस्यीय समिति गठन गर्न लागेको छ। समितिमा तीन विज्ञ सदस्य तथा भूमि व्यवस्था सहसचिव सदस्य सचिव रहने गरी समितिको पदावधि पाँच सय दिनको हुने र सरकारले 100 दिन थप गर्न सक्ने नियममा उल्लेख गरिएको छ। समितिलाई भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान र प्रमाणीकरणका लागि आधार र मापदण्ड तोक्ने पनि जिम्मेवारी दिएको छ। त्यस्तै प्रधानमन्त्रीबाट जवाब सुन्न विपक्षको संघर्ष शीर्षकमा पनि खबर प्रकाशित छ।
14: त्यसै गरी कान्तिपुर दैनिकको भित्रीपन्नामा धानको ब्याड राख्ने बेला किसानलाई मलको चिन्ता शीर्षकमा रूपा गहतराजले बाँके, रामप्रसाद चौहानले बर्दिया, माधव अर्याल पाल्पा, नवीन पौडेल परासी, शिवपुरी रौतहट र रंजना विसीले कैलालीबाट लेख्नुभएको खबर छ। असारमा रोपाईका लागि जेठ पहिलो वा दोस्रो साताभित्र बिउ राखिसक्नुपर्छ, तर जति बेला खेतबारीमा मल चाहिन्छ त्यति बेला सरकारी गोदाम र स्थानीय बजार रित्तो हुने गरेको किसानहरूले गुनासो गरेका छन्। बर्दियाको गोलेरिया र दुधाका 42 वर्षीय सईद अहमद शेष 10 वर्षदेखि दुई दाजुभाइको गरेर 10 बिघामा खेती गर्नुहुन्छ। धानको ब्याट राख्ने बेला आएपछि उहाँ यसपालि पनि मलको खोजीमा भौतारी रहनु भएको खबरमा उल्लेख गरिएको छ। पालिकाले तोकेको कोटा अनुसार प्राप्त मल ओडा स्थित 10 जना बडघरको सहमतिमा स्थानीय किसानलाई बाँड्ने गरेको पनि किसानहरूले बताएका छन्। पूँजी बजारमा सट्टेबाजी निरुत्साहित गर्न सुझाव शीर्षकमा अर्को खबर पनि छापिएको छ। अनि कान्तिपुर दैनिकमै सामाजिक उत्तरदायित्वको रकम खोज्न खोज्दै सरकार निजी क्षेत्र अन्यलमा शीर्षकमा होम कार्कीले लेख्नु भएको खबर छ। औद्योगिक प्रतिष्ठानहरूले संस्थागत सामाजिक उत्तरदायित्व सीएसआरको रकम आफै खर्च गर्न नपाउने व्यवस्था सरकारले गर्न लागेको छ। उद्योग बैंक तथा वित्तीय संस्थाले सीएसआर बापत छुट्याउने रकम एकै ठाउँमा केन्द्रित गर्न निश्चित कोषमा जम्मा गर्नुपर्ने व्यवस्था सरकारले ल्याउन लागेको हो। यो रकम सरकार आफैले तोकिएको क्षेत्रमा प्राथमिकताका आधारमा खर्च गर्ने तयारी छ। अहिले भने विभिन्न कम्पनी र उद्योगहरूले आफ्नै तरिकाले खर्च गर्दै आइराखेका थिए। बालेन्द्र शाह नेतृत्वको मन्त्री परिषदले 13 चैतमै स्वीकृत गरेको शासकीय सुधारका 100 कार्यसूचीमै सीएसआर बारे उल्लेख गरिएको छ। कार्यसूचीको बुदा नम्बर 68 भनिएको छ, औद्योगिक प्रतिष्ठानहरूको सीएसआर रकमलाई केन्द्रीकृत गरी नेपाल सरकारले तोकेको कोष मार्फत प्राथमिकताका क्षेत्रमा परिचालन गर्ने व्यवस्था मिलाउने, यसका लागि आवश्यक कानून संशोधन तथा निर्माण गर्ने कार्य 3 महिनाभित्र सम्पन्न गर्ने कार्यसूचीमा उल्लेख छ। कार्यसूची आएको 2 महिना बितिसकेको छ। 3 सातापछि राष्ट्रपाको प्रथम महाधिवेशन, सभापतिमा लामिछाने दोहोरिने, अन्य पदाधिकारीमा पनि सहमतिको प्रयास शीर्षकमा जयसिंह महराले लेख्नु भएको छ। विधान संशोधन मार्फत 1 सभापति, 3 उपसभापति, 2 महामन्त्री, 3 सहमहामन्त्री, कोषाध्यक्ष र सहकोषाध्यक्ष तथा प्रवक्ताको व्यवस्था गरिँदैछ। प्रधानमन्त्री बालेन्द्र शाहको पद वरिष्ठ नेता विधानमै सम्मानार्थ व्यवस्था गर्नेबारे पनि छलफल चलिरहेको नेताहरूले बताएका छन्। अर्को खबर छापिएको छ नागरिक दैनिकमा, सम्पत्ति छानबिनले आतंक, सबैलाई एउटै डालोमा हालेर दुःख दिने काम भएको भनेर पनि यो खबर छापिएको छ। मधेस सरकार विस्तार भएको बारेमा खबर छ। मधेस प्रदेश मन्त्री परिषद विस्तार भएको छ। 3 दलीय गठबन्धनमा सहमति जुटेपछि मंगलबार हिजो साँझ मन्त्री परिषद विस्तार भएको हो। मुख्यमन्त्री कृष्ण प्रसाद यादवको सिफारिशमा प्रदेश प्रमुख सुरेन्द्र लाफकर्णले मन्त्री परिषद विस्तार गर्नुभएको हो। सरकारमा नियुक्त 5 मन्त्रीलाई प्रदेश प्रमुख कर्णले पद तथा गोपनीयताको शपथ दिलाउनु भएको छ। 5 मन्त्री थपिएसँगै मन्त्री परिषद 12 सदस्यीय बनेको छ। नेकपा एमालेका मोहम्मद शमीर, भौतिक पूर्वाधार विकास मन्त्री लखनदास तत्मा, खेलकुद तथा समाज कल्याण मन्त्री शारदा थापा, श्रम तथा यातायात मन्त्री र मनोज कुमार सिंह, शिक्षा तथा संस्कृति मन्त्री बन्नुभएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका युवराज भट्टराई अर्थमन्त्री बन्नुभएको छ। प्रमलाई सदनमा उपस्थित हुन किन रूलिङ गर्दैनन् सभामुख शीर्षकमा ईश्वरी सुवेदीले लेख्नु भएको खबर पनि छ। त्यसैगरी अन्नपूर्ण पोस्ट दैनिकमा सामाजिक सुरक्षा भत्तामाथि महालेखाको प्रश्नै प्रश्न शीर्षकमा खबर छापिएको छ भने अर्को खबर विदेशबाट पनि बयान र बकपत्र गर्न दिनु शीर्षकमा सर्वोच्चको आदेश सम्बन्धी खबर हो। सर्वोच्च अदालतले नेपालमा चलिरहेको मुद्दामा विदेश स्थित नेपाली दूतावास वा कूटनीतिक नियोगमा उपस्थित भई अनलाइन मार्फत बयान र बकपत्र गराउन सकिने ऐतिहासिक आदेश गरेको छ। न्यायाधीश द्वय हरिफुयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले सूचना प्रविधिको तीव्र विकास र समाजको आवश्यकता अनुसार अदालत पनि गतिशील हुनुपर्ने ठहर गरेको हो। गोर्खापत्र दैनिकमा राष्ट्रिय सभाले पाएन काम शीर्षकमा ईश्वर चन्द्र झाले लेख्नु भएको खबर छापिएको छ। संघीय संसदको माथिल्लो सदन यति बेला विधेयकको पर्खाइमा छ। सधैँ समयको चापमा रमाउने राष्ट्रिय सभाले पछिल्लो पटक गत जेठ 8 गतेको बैठकबाट भौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 र सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित गर्यो। करिब एक वर्ष अघि अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक दर्ता भए यता राष्ट्रिय सभामा कुनै पनि विधेयक उत्पत्ति नभएको खबरमा उल्लेख गरिएको छ। निजामती सेवा विधेयक मस्यौदा संसदमा लैजाने तयारी गरिएको बारेमा नगेन्द्र कोटाले लेख्नु भएको खबर छ भने पान्डु शयनमा रोपाई पर्व गाउँभरिका हलगोरू हेलिँदै हिलोमा शीर्षकमा प्रकाश विक्रम शाह र शेरबहादुर सार्कीले बाजुराबाट लेख्नु भएको खबर छापिएको छ। भित्री पन्नामा कक्षा 12 नतिजा 45 दिनभित्र सार्वजनिक हुने बारेको खबर छापिएको छ। त्यसै गरी संविधानमा खुला बजार अर्थतन्त्र राख्न निजी क्षेत्रले सुझाव दिएको बारेमा पनि पत्र पत्रिकाहरूले खबर छापेका छन्।
1: साझा खबरमा अब विदेशका खबर। इरान र अमेरिका बीच थप दूरी बढ़ने संकेत देखिएको छ। जारी वार्तामा तत्काल कुनै सम्झौताको संकेत नभएपछि अविश्वासको वातावरण बढ़ेको विश्लेषण भइरहेका छन्, जसले गर्दा दुवै देशबीच सैन्य तनाव बढ़ने संकेत गरिएको हो। अमेरिकी सेनाले इरानको दक्षिण समुद्री क्षेत्रमा क्षेपणास्त्र प्रक्षेपण स्थल र समुद्रमा माइल राख्न खोजिरहेका इरानी डुंगामाथि आक्रमण गरेको छ। त्यसको जवाबमा इरानी सेनाले पनि प्रतिकार गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यद्यपि अप्रेल 8 लागू गरेको युद्धविराम भने अहिलेसम्म भंग भएको छैन। दुई देश बीच युद्धविरामका लागि प्रयास जारी रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। इजरायलले दक्षिण तथा पूर्वी लेबनानका विभिन्न स्थानमा व्यापक हवाई आक्रमण गरेको छ। अमेरिकी मध्यस्थतामा गत अप्रेलको मध्यतिर लागू युद्धविरामपछि यो सबैभन्दा तीव्र बमबारी भएको मानिएको छ। इजरायली सेनाले 100 भन्दा बढ़ी हिजबुल्लाका पूर्वाधार र लड़ाकू लक्ष्यमा आक्रमण गरेको जनाइएको छ। सेनाले भने आतंकवादी गतिविधि गरिरहेका स्थानलाई निशाना बनाएको बीबीसीले उल्लेख गरेको छ। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार बेका उपत्यकाको मसघारा गाउँमा भएको आक्रमणमा दुई बालबालिका सहित कम्तीमा 11 जनाको मृत्यु भएको छ र कंगोको पूर्वी भागमा इबोला भाइरसको प्रकोप तीव्र बन्दै गएपछि स्थानीयले आक्रमण गर्न शुरू गरेका छन्। संक्रमितको संख्या झण्डै 1000 नजिक पुगेको डब्ल्यूएचओले जनाएको छ। स्वयंसेवी स्वास्थ्यकर्मीले जनचेतना फैलाउने क्रममा स्थानीय बासिन्दाबाट ढुंगा हान्ने गाली ग्लोज गर्ने जस्ता दुर्व्यवहारको सामना गरिरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्।
14: साझा खबरमा अब खेल खबर। त्रिभुवन विश्वविद्यालयले नेपाल क्रिकेट संघ क्यानसँग छलफल गरी त्रिवेणी क्रिकेट मैदानको सम्झौता प्रक्रिया अगाडि बढ़ाएको छ। क्यान र विश्वविद्यालय बीचको 25 वर्ष सम्झौता गत वैशाखमा सकिएको थियो। यी दुई निकायबीच सम्झौता नवीकरण हुन सकेको छैन। यद्यपि क्यानले सम्झौता नभएसम्म राष्ट्रियदेखि अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्दा विश्वविद्यालयको अनुमतिसँगै खेलको मिति समेत बुझाउनुपर्ने त्रिवेणीले जानकारी दिएको छ। यसैबीच राष्ट्रिय खेलकुद परिषद राखे पनि
1: चार माध्यमले उल्लेख गरेका हुन्।
14: साझा खबरमा अब खेल खबर। त्रिभुवन विश्वविद्यालयले नेपाल क्रिकेट संघ क्यानसँग छलफल गरी त्रिवेणी क्रिकेट मैदानको सम्झौता प्रक्रिया अगाडि

0: प्रतिनिधि सदस्य तथा प्रवक्ता छुम्बी लामालाई फिर्ता बोलाएको छ। 29 चैत 2080 क्यानको पदेन सदस्यता पदमा मनोनयन गरी पठाइएको थियो। क्यानको विधान 2055 चौथो संशोधन 2080 सहितको परिच्छेद 2 को दफा 3 उपदफा 4 को व्यवस्था अनुसार नै उहाँलाई सोमबार फिर्ता बोलाउने निर्णय भएको राखेप संघ संस्था समन्वय शाखा प्रमुख चन्द राईले बताउनु भएको उल्लेख गरिएको छ। जापानमा हुने 20 एसियन खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेट छनौटमा नेपालले बुधबार आज चीनको सामना गर्दैछ। चीन र नेपाल बीचको यो खेल मलेसियाको बायुमास मैदानमा हुनेछ। नेपालले 7 वर्षपछि चीनको महिला राष्ट्रिय टोली विरूद्ध प्रतिस्पर्धा गर्न लागेको हो र जापानको आइची नागोयामा हुने एसियाली पारा तेक्वान्दो छनौट प्रतियोगितामा नेपालका अमीर ब्लोन र रेणु तामाङ पराजित हुनुभएको छ। मंगोलियाको उलान बटारमा भएको छनौट प्रतियोगिताको K44 क्याटेगोरी अन्तर्गत पुरूष 63 केजी मुनि प्री क्वार्टर फाइनलमा अमीर चीनका नी झीसँग 10-6 पराजित हुनुभएको हो।
1: सांसद र राजनैतिक दलहरूले सरकारको काम कारवाहीलाई कसरी हेरिरहेका छन्? कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
2: क्लासिक टेकको 60th anniversary अफर, जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब संसदमा प्रतिपक्षको भूमिकाको कुरा। प्रतिनिधि सभाको बैठक चलिरहँदा प्रतिपक्ष दलले निरन्तर विरोध जनाउँदै प्रधानमन्त्री बैठकमा आउनुपर्ने बताउँदै आएका छन्। प्रतिपक्ष दलको संसदमा भूमिका र रणनीतिका बारेमा नेपाली कांग्रेसका प्रमुख सचेतक वासुना थापासँग हामीले कुराकानी गरेका छौं।
4: हामीले आफ्नो भूमिका सही गरिरहेछौ, प्रतिपक्षको भूमिका सही गरिरहेछौ। जुन उहाँहरूले गर्नुभएको दोषको कुराहरूमा छ, त्यसमा त हामीले आवाज उठाइ नै रहेछौ नि। क्रिएटिभ चीजहरूमा एउटा सानो त्यसमा नुक्सा दाग देखाएर उहाँ काममा अब गभर्मेन्टको कामलाई नै रोक्ने कुरा त भएन, होइन? प्रतिपक्षको रूपमा हामीले राख्ने कुराहरू राखि नै रहेछौ। नीति तथा कार्यक्रममा अब हामीले हाम्रो माग के थियो भने आएर प्रधानमन्त्रीले बोल्दैदेखि जनताहरूले ए प्रधानमन्त्रीले बोलिदिनु भएको छ अब हाम्रो कुरा पूरा हुन्छ भन्ने एउटा जनताहरूमा जान्थ्यो भनेर हामीले त्यो कुरा उठायौं। नीति कार्यक्रम अरूहरू पार्टीहरूको देख्नुभयो, बहिष्कारै गरेर जानुभयो। हामी त्यो कार्यक्रममै बहिष्कार गर्ने पक्षमा थिएनौं।
0: राष्ट्रिय सभाबाट पनि जस्तो विभिन्न यो अध्यादेशहरू स्वीकृति गरेर पनि धेरैलाई के लाग्छ भने सरकारलाई सजिलो हुने बनाइदिए।
4: सरकारलाई सजिलो हुने बनाइदिएको भन्दा पनि हामीले आफ्नो कुरा राख्ने हो, राखिहाल्यौँ। सरकार त यसै पनि बहुमतको छ, पास भइहाल्छ, हामीले रोकेर पनि रोकिँदैन। तर हरेक चीजमा चाहिँ इन्टरफेयर गरिरहनु पर्ने चाहिँ त्यहाँ थिएन। जुन चीज हामीलाई लागेको थिएन भन्यौँ, अध्यादेशका कुरामा पनि अब हामीले उहाँहरूलाई भनिसकेका थियौँ अध्यादेश ल्याउनु गलत हो, किनभने समय हुँदा हुँदै बोलाइसकेको हाउस रोकिएर अध्यादेश ल्याइएको थियो। आखिर उहाँहरूको बहुमत थियो, हाउसबाटै यो संसदहरूले पाउने अधिकार त्यहीँबाट पास गरेर पठाएको भइहाल्थ्यो नि। यो कुरा त हामीले सदनमा उठायौँ नि।
0: गलत भयो भने प्रश्न गर्छ नेपाली कांग्रेस।
4: क्रिएटिभ काममा हामी समर्थन गर्छौँ, रचनात्मक काममा समर्थन गर्दै जाने हो। गुण र दोषको आधारमा हामी अगाडि बढ्ने हो।
0: भाषणा थापा अरू संसदको भन्दा फरक हुनको लागि तपाईँले गरिराखेको अभ्यास अथवा बनाएको योजना चाहिँ के छ?
4: संसदहरू सबै एउटै हुनुहुन्छ, सबैजनाले
0: कामको हिसाबले अथवा सहभागिता सक्रियताको हिसाबले
4: यस्तो छ। सक्रियताको हिसाबले वासुना थापा कसरी फरक भयो र अरू भन्दा अब्बल छ कि उछ भन्ने यसको मूल्याङ्कन त जनताले अब आउने दिनमा गर्ने हो, म आफैले गर्ने होइन। म केही योजनाहरू बनाइरहेछु। सबैभन्दा नि भन्न नमिल्ने त हुँदैन, केही पोइन्टहरू त भन्न पनि मिल्छ, तर भोलिको दिनमा मूल्याङ्कन गर्ने यसले गरेको योजना सबै सक्सेस हुन्छ, मैले गरेको योजना सबै सक्सेस हुन्छ हुँदैन त्यो पनि मलाई अहिले थाहा छैन। किनभने अहिले भनेको त मैले एउटा वर्क प्लान र एउटा योजना मात्रै प्लानिङ मात्रै गरेको होइन, त्यसले गर्दाखेरि भोलिको दिनमा यसको मूल्याङ्कन गर्न त तपाईँहरू र जनताहरूले नै गर्ने।
0: हुन त संसद चलेको धेरै लामो समय भएको छैन, अहिलेको स्थिति हेर्दाखेरि त्यो खालको स्वस्थ प्रतिस्पर्धा जस्तो अथवा अरू सांसद अरू पार्टीको भन्दा म केही नयाँ गरौं भन्ने खालको तपाईँले आफ्नो पार्टीमा र अरू पार्टीका सांसदमा कतिको पाउनुभयो कि भयो?
4: सबैलाई चाहिँ के हुन्छ भने मैले अरूको भन्दा राम्रो पर्फर्मेन्स गर्न सकौँ, मैले चाहिँ त्यो ठाउँमा चाहिँ जनताहरूको आवाजहरूलाई अरूले भन्दा छिटो पहिला त्यो आवाजहरू त्यहाँ राख्न सकौँ होइन, सरकारहरूमा ध्यान आकर्षण गराउन सकौँ, त्यो सेक्टरको मान्छेहरूले वासुना थापाले यस्तो गरोस् है गर्यो है भनेर भनून् भन्ने त्यो चाहिँ हुन्छ, सबैमा हुन्छ त्यो।
0: यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो

0: प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: बजेटका लागि सरकारलाई 14,500 सुझाव, सुकुम्बासीलाई जग्गा दिन भूमि समस्या समाधान समिति गठन गरिँदै विदेश नीति स्थिर र सन्तुलित राख्ने प्रधानमन्त्रीको प्रतिबद्धता।
0: निजामती सेवा विधेयक संसदमा लैजाने तयारी, प्रशिक्षार्थी चिकित्सकलाई मासिक कम्तीमा 24,000 निर्वाह भत्ता दिने सिफारिश, सामाजिक उत्तरदायित्वको रकम खोज्न खोज्दै सरकार, निजी क्षेत्र अन्य।
1: धानको ब्याड राख्ने बेला किसानलाई मलकै चिन्ता, कक्षा 12 को नतिजा 45 दिनभित्र सार्वजनिक हुने, काठमाडौँका विभिन्न स्थानमा बर्ड फ्लू सावधानी अपनाउन विज्ञहरूको सुझाव।
0: अमेरिका र इरान बीच सैन्य कार्यवाही बढ़दै, इजरायलद्वारा पूर्वी लेबनानका विभिन्न क्षेत्रमा हवाई आक्रमण, कंगोमा इबोला फैलिँदै गर्दा स्थानीयद्वारा स्वास्थ्य केन्द्रमाथि आक्रमण।
1: र विश्व एसियन क्रिकेट छनौट अन्तर्गत महिला टोलीले आज चीनसँग खेल्दै सम्झौता अगावै कुनै प्रतियोगिता आयोजना भए क्यानले त्रिवीसँग मैदान प्रयोगका लागि अनुमति लिनुपर्ने, पारा तेकान्डो छनौटमा अमीर व्लोन र रेणु तामाङ पराजित।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले आशिष खनाल मार्सापले अनलाइन खबर .com को लागि बनाउनु भएको कार्टुन लिएका छौं। यहाँ व्यङ्ग्य गर्न खोजिएको छ विभिन्न राजनैतिक दल समूह अथवा संघ संस्था, जहाँ कोही पनि व्यक्ति अध्यक्ष भइरहनको लागि त्यहाँ धेरै कोशिश गरिराखेका खबरहरू सार्वजनिक हुने गर्छन्। विभिन्न राजनैतिक दलहरूमा अझ यो अलि बढ़ी देखिने गरेको छ र एकजना वेल्डिङ गरिराखेका व्यक्ति भित्रपट्टि छन् र ढोकामा पुगेका छन् एकजना व्यक्ति, त्यहाँ उनले पछाडि पट्टी कुर्सी सँगसँगै टाँसेर लगेर केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, ए भाई, यो कुर्सी नखुस्किने गरी वेल्डिङ गर्न मिल्छ होला?
1: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान एभरेस्ट इन्टरनेशनल स्कूल जापान उज्जवल भविष्यको बलियो आधार।
3: आदरणीय सिद्धलेक वासी कृषक महानुभावहरू, के तपाईँलाई थाहा छ हाम्रा रैथाने कोदो र फापरमा विश्वका महँगा खाद्य वस्तुहरूमा भन्दा बढी पोषक तत्व हुन्छ, त्यसैले आयातित बिउको मोह त्यागौ, रैथाने बिउ जोगाऊ। आजै आफ्नो ओडाको कृषि प्राविधिकसँग सम्पर्क गरी रैथाने खेती शुरू गरौ। सिद्धलेक गाउँपालिकाको अभियान, कृषिमा आत्मनिर्भरता, स्वास्थ्यमा सुधार। सिद्धलेक गाउँपालिका धादिङद्वारा जनहितमा जारी सन्देश।

0: hello.
1: Let's go.
2: 6.9 inch ko standard display, AI powered camera, 2 varsha ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha Redmi A7 Pro ma 6000 mAh powerful battery ko sath thap atyadhunik bishesta haru le tapai ko man jitcha barambar.
3: शैक्षिक सत्र 2082 को यसै परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै हाम्रो कपडा घरमा विशेष छुट.
4: एसईई परीक्षा उत्तीर्ण गरी कक्षा 11 भर्ना गर्ने तयारीमा रहेका विद्यार्थीहरूको लागि नीलकण्ठ नगरपालिका दिन बीच बजारमा रहेको हाम्रो कपड़ा घरले सम्पूर्ण विद्यालयका विद्यार्थीहरूको स्कूल तथा कलेजका ड्रेसहरू खरिद तथा सिलाईमा विशेष छुटको व्यवस्था गरेको छ.
3: साथै आकर्षक डिजाइनका पार्टी सुज, स्कूल कलेजका जुत्ताहरू होलसेल मूल्यमा पाइन्छ. यो अवसर सीमित अवधिको लागि मात्र भएकाले समयमै मौकाको फाइदा उठाउनुहोला. प्रोप्राइटर दिनेश शाह, सम्पर्क नम्बर 9845556656, 9828049215. ए पक्नुस् त, अर्को शाखाको रूपमा हाम्रो फुटवेयर कलेक्सन बीच बजार चोकबाट सीपी कलेज जाने बाटोमा खुलेको छ. प्रोप्राइटर विनय शाह, सम्पर्क नम्बर 9812252553, 9812252553.
5: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ.

0: Bli, érata, lau.
1: Aha, kati ramro mangal sutra? Kaha bata lyago?
0: Kaha bata hunu ni? Maile didi bahini sunsari ghar gahana udyog bata lyako ni?
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
0: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818 3274 73 9861 75 49 88 9861 75 49 88
2: सिद्धलेको गाउँपालिका धादिङको सूचना गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने र वास्तविक किसानलाई राज्यको मूलधारमा जोड्ने लक्ष्यका साथ कृषकको सूचीकरण अभियान सञ्चालन भइरहेको छ। यसै सिलसिलामा विशेष गरी वडा नम्बर 3 र 4 मा तथ्याङ्क संकलनका लागि गाउँपालिकाबाट कृषि गणकहरू खटाइएको बेहोरा जानकारी गराइन्छ। तपाईँको घर दैलोमा आउने गणकहरूलाई आफ्नो नागरिकता जग्गाको विवरण र कृषि पशुपालनको यथार्थ विवरण प्रदान गरी सहयोग गरिदिनुहोला। तपाईँले दिनुभएको विवरण पूर्णत गोप्य रहनेछ र केवल कृषि विकासका योजनाहरूमा मात्र प्रयोग गरिनेछ। सही विवरण दिउँ, कृषक सूचीकरणमा सहभागी बनाऊ, राज्यको सेवा र सुविधा सुनिश्चित गरौं। सिद्धलेक गाउँपालिका कृषि विकास शाखा धादिङ।
3: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
4: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा
5: होइन? तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
3: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए।
5: ल भाइगो हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
4: किन नि बाबा?
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
4: हस् बाबा।
6: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
2: सम्पर्क मोबाइल 9741-031-429।
7: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलेक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार फोन नम्बर 9141-68-67-64 9141-68-67-64।

0: 6.9 इंच को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
2: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै थादिङ बेसी सुकम्पटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिङ्गिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
1: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
2: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
1: 9860248543।
2: स्थान धादिङ बेसी सुकमटोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
3: ओहो, होइन के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि।
4: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
3: ए हो र, त्यसो भए म पनि मोबाइल किन्दा गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
4: रोमन मोबाइल घडी पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
3: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
4: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
3: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915।
5: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
6: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: अहिले तपाईं सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गरिन्छ।
1: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 98451 75223 र 98056 75223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी को भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 98451 75223 98056 75223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
1: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदा झैं आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेषादी बाह्र राशिफल। राशिफलपछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारीका लागि 9845175223 र 9805275223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई ग्रहण गरेका छौं। कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्न आइराख्नु भएको छ। हाम्रो एफएम 94 मेगाहर्ज भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 मेगाहर्ज रत्नगर 2 टाढीबाट, इच्छा कामना एफएम 102.4 मेगाहर्ज इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 मेगाहर्ज चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 मेगाहर्ज भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 मेगाहर्ज सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 मेगाहर्ज दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 मेगाहर्ज हेटौँडा मकनपुरबाट, रेडियो वर्षा 91.1 मेगाहर्ज मलङ्गवा नगरपालिका सर्लैबाट, नारायणी एफएम 103.8 मेगाहर्ज वीरगंज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 मेगाहर्ज नीलकण्ठिन धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 मेगाहर्ज गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 मेगाहर्ज पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग हुने गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805275223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई फोन भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट राजमिति 2083 साल जेठ महिनाको आज 13 गते, तदनुसार ईस्वी सन् 2026 मई 27 तारिक, सकसम्वत 1948, नेपाल र समुद्र 1146, अनलाथ्व रौद्र नामक संवत्सर, उत्तरायण ग्रीष्म ऋतु, बुधबार रहेको छ आज। आज अधिक जेठ शुक्ल पक्ष रहेको छ, तिथि रहेको छ एकादशी। आज एकादशी रहेका छन् पद्मिनी एकादशी व्रत रहेको छ आज। विशेष गरी तिथि रहेको छ एकादशी बिहानको 8:17 भण्डामुनि पञ्चाङ्गले उल्लेख भने गरिएको छ, यानि कि एकादशी आज 7:42 रहेको छ। आज एकादशी व्रत चाहिँ आज लिनुहोला तपाईँहरूले। यस्तै गरेर नक्षत्रमा रहेको छ हस्ता नक्षत्र रहेको छ 7:19, यानि कि बिहानको 8:08 रहनेछ। योगमा रहेको छ सिद्धियोग रहेको छ, सिद्धियोग रहेको छ 1:10, यानि कि बिहानको 5:40 सिद्धियोग रहेको थियो भने अहिले यतिखेर व्यतिपात योग रहनेछ। व्यतिपात योग रहनेछ विशेष गरी, व्यतिपात योग रहनेछ विशेष गरी 59:52 रहनेछ। कर्णमा रहेको छ भद्राकरण रहेको छ, आज भद्राकरण रहेको छ बिहानको 8:17 तत्प्रान्त बबाकरण रहनेछ, बबाकरण रहनेछ 38:21 रहनेछ। चन्द्रमा विशेष गरी कन्या राशिमा श्री सूर्यनारायण सिंह वृष राशिमा आनन्दादी योगमा आज आनन्द योग रहेको छ। आज बिहान सूर्योदय 5:12 भयो भने सन्त सूर्यास्त 6:51 हुनेछ र आजको दिनमा घडी 13:39 रहनेछ। दिन विशेष रहेको छ आज। आज पद्मिनी एकादशी व्रत भनेर पञ्चाङ्गले उल्लेख गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भनी म तपाईँलाई गराउँछु। त्योभन्दा पहिला आजको समय, यानि कि आजको शुभ समय, अशुभ समय, लाभ समय,
के कस्तो रहन्छ भन्ने विषयमा जानकारी गराउँछु। सर्वप्रथम लागौं आजको अशुभ समय यानि कि आजको काल बेला, र आजको काल बेलाको समय रहेको छ बिहानको 8:35-22 बिहानको 10:18-12 आज काल बेला रहनेछ। लाभ बेला रहेको थियो बिहानको 5:09-42 बिहानको 6:52-32 चाहिँ नि लाभ बेला रहेको थियो भने, अब यतिखेर अहिले विशेष गरी शुभ बेला रहनेछ बिहानको 10:18-12 बिहानको यानि कि दिउँसोको मध्याहको 12:01-02 लाभ बेला शुभ बेला रहनेछ। अब लाभ बेलाको लागि चाहिँ तपाईँहरू पर्खनु पर्ने हुन्छ साँझको 5:09-32 विशेष गरी साँझको 6:52-23 लाभ बेला भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी पनि म गराउँछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष चर्चा भन्ने गर्नेछौ। सूर्य वृष राशिमा, चन्द्रमा कन्या राशिमा, मंगल मेष राशिमा, बुध वृष राशिमा, बृहस्पति मिथुन राशिमा, शुक्र मिथुन राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि आउनेछ कन्या राशि। हस्ता नक्षत्रको चौथो चरण नाम आउँछ ठबाट नाम आएको छ, ठम माया, ठम बहादुर, ठरहरि नाम आउँछ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब भने पालो रहेको छ आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेषादि 12 राशिफल।

0: मेष राशि।
1: मेष राशि हुनेहरुका लागि आजको दिन नियमले रोक्ने हुँदा लक्ष्यमा पुग्न अप्ठ्यारो पर्न सक्छ। अधिकारका लागि अलि सजग रहनु पर्ला। प्रतिस्पर्धी बन्नाले केही चुनौतीहरू देखिन सक्छन्। काममा बाधा पुर्याउनेहरू प्रशस्त मात्रामा हुनेछन्। तैपनि मेहनतले नियमित काम बन्द जानेछन्। सामान्य फाइदा पनि हुनेछ। भौतिक सुख सुविधाका वस्तुहरू जुटाउन सकिन्छ। परिस्थितिले नयाँ कामतर्फ अग्रसर गराउन सक्ने योग राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन शुभ चिन्तकको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। शुक्र समाचारले दिन उत्साहपूर्ण रहनेछ। पढाइको लगावले बौद्ध क्षेत्र फराकिलो बन्न सक्छ। लेखन कलामा निरन्तरता आउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। व्यापार पशुपालन कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। पहिले रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर हुने योग राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। रोकिया काम दोहोर्याउनु पर्ला। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। अवसर मिले पनि तत्काल प्रतिफल हात लागि नआउन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। अरूको भरले मात्र काम पूरा नहुन सक्छ। अनुरूपमा मानवजनको सुझाव शिरोधार्य गर्दा सामान्य लाभ हुन सक्ने योग राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन बेलैमा होस नपुर्याउँदा केही चुनौती झेल्नु पर्ला। समयको प्रतिकूलताले काम बिग्रिन सक्छ। परिश्रम परे पनि कम प्रतिफल प्राप्त हुनेछ। काम बने पनि उठ्नु पनि रकम अड्किन सक्छ। नियमित काम तथा व्यवसायमा सामान्य फाइदा भइरहनेछ। अलि सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। तैपनि चुनौतीभित्र अवसर खोज्ने समय राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ।
0: सिंह राशि
1: उनीहरूका लागि आजको दिन मेहनतले सम्मानित स्थान समेत दिलाउनेछन्। मान सम्मान प्राप्त हुनेछ। आमदामीको स्तर बढ्नुको साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय रहेको छ। अध्ययन प्रगति हुनेछ भने चिताएको काम समेत सम्पादन हुँदै जाँदैछन्। पहिलेका कमजोरीलाई सुधार गर्ने मौका पाइनेछ। अभिव्यक्ति कलामा निरन्तरता आउनेछ। बोलीको प्रभावले प्रशंसकहरू पनि बढ्दै जाने खालको योग भए राशि सिंहलाई आजको दिन विशेष देखिएको छ।
0: कन्या राशि
1: उनीहरूका लागि आजको दिन सहयोगीहरू प्रशस्त मात्रामा भेट्नेछन्। रचनात्मक कार्य प्रारम्भ गर्ने समय रहेको छ। रमाइलो जमघगी स्वादिष्ट भोजनको आनन्द पाइला। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउँदै जाँदैछन्। मनगत धन आर्जन गर्न सकिन्छ। विगतका कमी कमजोरलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ। विछोडीका परिवारजनसँग भेटघाट हुने खालको योग भए राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबु को भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रीय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
4: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845175223, 9805275223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
1: तुला राशि उनीहरूका लागि आजको दिन विशेष गरी काममा अनायासै व्यवधान देखा पर्न सक्छ। भइपरि आउने खर्च बढ्नुको साथै अर्थ अभावले सताउन सक्छ। फाइदाका लागि दोहोर प्रयत्न गर्नु पर्ला। व्यवसायमा लगानी बढाउनु पर्ने स्थिति आउन सक्छ। अपरिचित व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ। खर्च गरे पनि त्यति फाइदा उठाउन नसकेला। शुभ चिन्तकको लागि व्यवस्था गर्नाले पनि दुःख पाइने खालको योग भए राशि तुलालाई आजको दिन विशेष देखिएको छ।
0: वृश्चिक राशि
1: उनीहरूका लागि आजको दिन प्रयत्न गर्दा आयस्रोत बढाउन सकिन्छ। व्यापारमा अड्किएको रकम उठ्दै जाँदैछन्। भविष्यको लागि केही लगानी बढाउन सकिन्छ तर अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। आंशिक फाइदा भए पनि सरसापटमा रकम बाहिरिन सक्छ। भौतिक साधन जुट्नले दिगो योजना प्रारम्भ हुनेछ। रोकिएका काम पुनः प्रारम्भ गर्न पनि सकिने खालको यो गुण राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन विभिन्न अवसर प्राप्त भए पनि नैतिक प्रतिष्ठा जोगाउन सजग रहनुपर्छ। परिस्थिति अनुकूल रहे पनि अरूका लागि बुद्धि र श्रम खर्च गर्नुपर्नेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिन्छ। विशिष्ट व्यक्तिसँग मित्रता बढ्नेछ। आँखको काम अरूको मुख ताक्नले पछि परिन्छ। श्रमको उचित मूल्याङ्कन भए पनि प्रतिफल हात पार्न केही समय लाग्ने खालको योग राशि धनुलाई आजको दिन विशेष देखिएको छ।
3: मकर राशि
1: उनीहरूका लागि आजको दिन मेहनत गर्दा तारिफ योग्य काम सम्पादन हुँदै जानेछन्। नयाँ जिम्मेवारी प्राप्त हुनेछ। व्यापार व्यवसाय पनि प्रशस्त फाइदा हुनेछ। विशेष अवसरले मन प्रफुल्लित हुनेछ। टाढाका साथीभाइ नजिक किनभने हर्ष बढ्नेछ। भाग्यले विशेष अवसर दिलाउनेछ। अध्यात्मिक भाव जागृत हुनाले परोपकार मन जानेछ। कामको चुनौती समाप्त होला। नामदाम इनाम हात लागि हुने खालको योग राशि मकरलाई आजको दिन विशेष देखिएको छ।
3: कुम्भ राशि
1: उनीहरूका लागि आजको दिन सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ। तत्काल फाइदा नहुने काममा जुट्नु पर्ला। स्वास्थ्यको लागि व्यायाम तथा आहार विहारमा ध्यान पुर्याउनु होला। परिस्थितिले अलमल मियाउन सक्छ। वाद विवादमा अघि नसर्दा राम्रो हुनेछ। आफन्तसँग सम्बन्ध सुमधुर बनाइराख्न व्यवहारमा सजग रहनु पर्ला। प्रयत्न गर्दा काम बन्दै जाँदैछन्। शुभचिन्तकलाई साथमा लिएर जुट्नु पर्ने खालको योग राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ।
3: मीन राशि
1: उनीहरूका लागि आजको दिन माहौल रमाइलो रहनेछ। चिताको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हात लागि हुन सक्छ। अवसर र परिस्थितिलाई समेत सहज बनाउन सकिन्छ। तर आफ्ना विषय वस्तुमा अरू दावी गर्न सक्छन्। प्रत्यक्ष नतिजा कमजोर देखिनाले काम दोहोर्नु पर्ला। नियम विपरीत र जबरजस्ती गर्ने बानीले समस्या आइपर्ला। कर्जा मार्फत धन जुटाउन पनि सकिने खालको योग राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न FM रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण
1: पितृ उद्धार
0: ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक
0: पनि बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसाय

0: 9451-75223 र 9806-75223 पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपाल भर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

0: विश्राम पछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष पास्टुमा र कार्यक्रम ज्योतिष पास्टुमा हामीले जानकारी भने गराइसकेका छौँ। आजका तिथिमिति पञ्चाङ्ग मेषादी बाह्र राशिफलका विषयमा जानकारी गराइसकेका छौँ र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा ग्रहदशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने फोन गर्नुहोस्। आफ्नो आफन्तको बारेमा ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउँदैछु। कोही मित्र आइसक्नु पनि भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
1: नमस्कार गुरु।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: पूर्वी रुकुमबाट समीर केसी।
0: पूर्वी रुकुमबाट समीर केसीजी बोल्दै हुनुहुन्छ?
1: हजुर।
0: कसको विषयमा हेर्न चाहनुहुन्छ समीरजीले?
1: आफ्नै विषयमा।
0: आफ्नै विषयमा हेर्नुहुन्छ। जन्ममिति भन्नुहोस् त तपाईँको कति हो?
1: 2062/12/25।
0: 2062 साल 12 को महिना 25 गते।
1: हजुर।
0: जन्म समय भन्नुहोस्।
1: रातिको 10 बजे।
0: रातिको 10 बजे के बार पर्छ?
1: शुक्रबार।
0: शुक्रबार पर्छ र ठिक छ। जन्म जिल्ला पूर्वी रुकुमै भएको हो? रुकुम जिल्लामै हो जन्म?
1: हजुर।
0: श्री गणेश आयनामा श्रीमती रामानुज आयनामा तपाईँको 2062 साल चैत्र कृष्ण शुक्ल पक्षको 10 तिथिमा जन्म। तपाईँको चाहिँ नि शुक्रबारको दिन राशि कर्कट राशि आउँदो रहेछ। अश्लेषा परेको छ। अश्लेषाको प्रथम चरण नाम आउँछ तपाईँको डीबाट दिल्ली राज नाम आउँछ। तपाईँको अन्तिनाडी राक्षस गर्नु परेको छ है। तपाईँको लागि चाहिँ नि घातकमा तिथिहरू छ। द्वितीय सप्तमी द्वादशी घातक बुधबार घातक नम्बरमा 7 राशिमा चाहिँ नि वृष राशि घातक हुन्छ भनेर लेखेको छ। माङ्गलिक पढ्नु भएको छ 8 माङ्गलिक। माङ्गलिकको शान्ति गर्नुहोस्। मङ्गलबारको दिन चोखो निधो शुद्ध भोजन गर्नुहोस्। आइतबारको दिन नुन नखानुहोस्। पूर्णिमाको दिन चोखो निधो गर्नुहोस्। राम्रो हुन्छ तपाईँको लागि। स्वास्थ्यमा अलिकति समस्या आउने ग्रहहरू छ, विशेष ख्याल गर्नुहोला। विवाह बारीमा माङ्गलिक नि केटी खोजेर विवाह गर्नुपर्छ, अरूसँग विवाह गर्नु मिल्दैन हुँदैन। यदि त्यस्तो विवाह अरूसँग भयो भने घरबार दाम्पत्यमा समस्या आउँछ भन्ने कुराहरू। अहिले ग्रह तपाईँलाई चलेको छ सिद्धा र शुक्र। शुक्र सिद्धा स्वामियोग चलेको छ, झुटो आरोप लाग्न सक्छ, अलिक विशेष ख्याल गर्नुहोला। समस्या जिज्ञासा के छ होला भन्नुहोस् त?
1: यस्तो होटेल म्यानेजमेन्टतिर पढ्दा कस्तो हुन्छ भन्ने?
0: ठिक छ, राम्रो छ, पढ्नुहोस्। हुन्छ।
1: म्यानेजरतिर अनि लोकसेवातिर?
0: लोकसेवातिर पनि हुन्छ, होटल म्यानेजमेन्टमा हुन्छ। तपाईँ टेक्निकल लाइन पढ्नु हुँदैन, अरू हुन्छ?
1: हजुर।
0: तपाईँले टेक्निकल लाइन पढ्नु हुँदैन के?
1: ए ल ल गुरु, टेक्निकल लाइन।
0: हजुर, टेक्निकल लाइन हुँदैन भनेको मैले।
1: अनि राजनीतिक क्षेत्रतिर कस्तो हुन्छ गुरु?
0: राजनीतिक क्षेत्रतिर मध्यम मध्यम खालको छ। अब होटल म्यानेजमेन्ट पढ्नुहोस्, ए सम्बन्धी पढ्नुहोस् होइन, डक्टर सम्बन्धी पढ्नुहोस्, भेटनरी सम्बन्धी पढ्नुहोस्, यस्ता खालका विषय

0: तपाईँलाई उत्तम छ, जस्तै इन्जिनियरिङ पढ्नुहोस्, कम्प्युटर साइन्सहरू लिएर पढ्नुहोस् होइन, तर पढाइमा चाहिँ अलिक कमजोर देखिन्छ, यतिको पढाइले चाहिँ अलिक ठुल्ठुला विषय पढ्न अलिक गाह्रो होला, त्यो भएर अलिकति आँट कसेर मनमा म पढ्छु अब गफ गरिदिन धेरै भनेर अनि अगाडि बढ्नुभयो भने तपाईँलाई राम्रो हुन्छ, समस्या आउँदैन है।
1: हजुर, अनि केही रस लाउनु पर्ने छैन नि गुरु?
0: तपाईँको केही छैन, मङ्गलबारको व्रत बस्नु सक्नुभयो भने केही रत्न कपोज केही लाउनु पर्दैन, अहिलेको लागि तपाईँलाई ठिक छ, तपाईँको त्यस्तो नराम्रो छ नि, ठिकै छ है त। हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नु होला। उहाँले फोन गर्नुभएको थियो पूर्वी रुकुमबाट फोन गर्नुभएको थियो उहाँले। तपाईँ पनि आफ्नो आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9841-75223 र 9805-75223 नम्बरमा सम्पर्क तपाईँले पनि गर्नुहोला। भूत वर्तमान र भविष्यको बारेमा, ग्रह दशा र भाग्यको विषयमा विशेष जानकारी पनि म तपाईँलाई गराउनेछु। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
1: हजुर नमस्ते गुरु।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ? छोरीको विषयमा केही बुझौँ भनेर। धादिङ कुन
1: ठाउँबाट?
0: सिद्धलेखबाट। कार्यक्रम सुन्दै हुनुहुन्छ अहिले देखेर?
1: हजुर सुन्दैछु गुरु, म त नियमित सुन्ने, सधैँ सुन्ने।
0: हजुर भन्नुहोस् त, कति जन्ममिति, छोराको कि छोरीको भन्नुभयो?
1: छोरीको गुरु, छोरीको।
0: छोरीको जन्ममिति भन्नुहोस् त, नानीको कति हो?
1: 2066 साल 9 महिना 24 गते।
0: 2066 साल 9 महिना 24। समय भन्नु?
1: समय राति 2:15 जाँदाखेरि,
0: राति 2:15 जानु भएको। उज्यालो भएको 24 गते हो कि 25 गते हो?
1: उज्यालो भएको 25 गते गुरु।
0: उज्यालो भएको 25 गते हो, पक्का?
1: हजुर
0: हजुर। उज्यालो हुँदा के बार पर्छ थाहा छ?
1: बार चाहिँ अलिक कन्फ्युज भएको रु, अलिक सम्झिन सक्दैन।
0: के नाम हो नानीको? नरानीको नाम, राशि के आउँछ?
1: राशि त खै कुम्भ राशि भइरहेको छ गुरु, अब नाम चाहिँ बुढा कुमारी आउँथ्यो।
0: होइन, फरक परिहाल्यो नि तपाईँको। 66 साल
1: फरक गरे गुरु।
0: 2066 साल भन्नुभएको होइन?
1: हजुर 66 साल, 66 मिल्छ त गुरु, त्यो साल पनि कस्तो बिर्सिएर अलि उ भयो क्या।
0: त्यसो त मिल्दैन त हजुर, त्यसो त हेर्नु न, हेरेर फाइदा हुँदैन।
1: ए
0: तपाईँको जन्मबार भन्न सक्नु पर्यो तपाईँले, यो हो मेरो छोरीको जन्मबार, यति गतेको राति।
1: बार चाहिँ मलाई कि शनिबार भइरहेको, बिर्सिहाल्यो, अब के गर्नु?
0: त्यही त समस्या पर्छ नि, यसरी त हेर्नुलाई 66 हो कि 66 हो कि भन्ने कुरा त अलिक फरक पर्छ। अब कन्फर्म गर्नु नि, एकचोटि जन्मदर्ता होला नि त, जन्मदर्ता होला, अस्पताल कार्ड होला, जन्मदर्तामा सही लेखा होला, एकचोटि
1: जन्मदर्तामा त त्यही नै छ गुरु, अब त्यही नै हो, अब त्यो जन्मदर्ता बनाउँदा फरक परे भयो त, अब के गर्नु?
0: एकचोटि भरतपुर आउनुहोस् अनि त्यसरी तपाईँको छोरीको जन्ममिति कति हो यसो हेरेर मिहिनेत गरेर निकालौँ है।
1: ए हुन्छ गुरु, हुन्छ।
0: उहाँले फोन गर्नुभएको थियो हामीलाई, विशेष गरी उहाँले 66 साल हो कि 66 साल हो कि भन्नुभयो। मलाई चाहिँ 66 साल हो जस्तो लाग्दैन, 66 साल हो जस्तो लाग्छ। उहाँको छोरीको विषयमा यो सालमा जन्म भएको भन्नु पनि नमिल्ने होइन, त्यो भएर मैले उहाँको बारेमा चाहिँ हेर्नु सकिनँ है, छोरीको बारेमा चाहिँ। 9841-75223 र 9805-75223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस्। भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भए म तपाईँलाई गराउनेछु। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, स्वागत गरौँ। काँडोको बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
2: हजुर नमस्ते गुरु भाइ।
0: नमस्ते, काँडोको बोल्दै हुनुहुन्छ?
2: हजुर म रोल्पा जिल्लाबाट बोल्दैछु।
0: रोल्पा जिल्लाबाट? रोल्पा जिल्ला कुन ठाउँबाट बोल्दै हुनुहुन्छ?
2: रोल्पा जिल्ला रुन्टीगढी 9 बाट।
0: रुन्टीगढी 9 बाट बोल्दै हुनुहुन्छ, तपाईँको नाम भन्नुहोस् त, शुभ नाम के हो?
2: पार्वती नेपाली हो गुरु।
0: पार्वती नेपाली हो, कसको विषयमा हेर्न चाहनुहुन्छ?
2: मेरो छोराको बारेमा हेर्न चाहन्छु।
0: छोराको जन्ममिति भन्नुहोस् त कति हो?
2: छोराको जन्ममिति भन्नु पर्दा 2056 साल 2 महिना 23 गते को हो क्या सर?
0: के बार पर्छ जन्मबार?
2: सोमबार। राति 12 बजे 20 मिनेटमा
0: खै जन्ममिति नै मिलेन
2: के 77 सालको हो सर मैले जन्मदिन त खोजिया भेटेन यहाँ कहाँ मेरो परेको छ
0: कति वर्षको भयो तपाईँको बाबु
2: यही असारमा ठ्याक्कै 7 वर्ष पुग्छ सर
0: 7 वर्ष गरे 56 साल भन्ने हो त
2: यहाँ जन्मदिन त खोजिया भेटाइन कि
0: के बार कसो भन्नुभयो जन्मबार चाहिँ
2: सोमबारको राति उज्यालो हुँदा चाहिँ मङ्गलबार पर्छ
0: मिलेन तपाईँको 77 सारा पनि मिलेन
2: कस्तो भ्याउ लाग्नुभयो जन्मदर त हेरेपछि थाहा हुन्थ्यो कि नि
0: जन्मदर हेरेर फोन गर्नुहोस् न त है
2: म एकै बल्ल बल्ल फोन लाग्छ सर म एकैछिन यहाँ खोज्छु है जन्मदर त मैले हिजो
0: यसरी खोजेर यसरी खोजेर कतिखेर खोज्नुहुन्छ कतिखेर भन्नुहुन्छ अनि फोनमा कार्यक्रमको बेलामा त यसरी मिल्दैन नि त
2: हजुर हुन त हो कस्तो कहाँ लिएर राखेको छु त मैले हिजो त
0: आफ्नो छोराको जन्मदिन थाहा हुनु पर्दैन त कति सालमा जन्मेको मेरो छोरा भन्ने कुरा थाहा हुनु पर्दैन
2: 7 वर्ष पुग्छ सर पुग्नु त ठ्याक्कै असारको महिनामा असारको 24 गते दिन 24 गते दिन साँझ मिल्छ मिल्दैन सर
0: त्यसरी हुँदैन क्या त्यसरी हुँदै हुँदैन तपाईँले भने तरिकाले हेर्नै मिल्दैन क्या हचो तरिकाले त्यत्तिकै मैले तपाईँको छोराको हेरिदिएर मात्रै भएन नि त हो कि होइन
2: हजुर हो त्यो त अब हेरेर
0: त्यहाँ पर्यो नि त फोन नम्बर पनि मलाई फोन गर्दाखेरि नम्बर गलत भयो भने म कहाँ फोन आउँछ त त्यस्तै हो यो पनि के एक्चुली जन्मदाता खोज्नु अनि भोलि फोन गर्नु है
2: ल ल
0: उहाँले फोन गर्नुभएको थियो फोन बल्ल बल्ल लाग्यो भन्नुभयो अब मैले एकछिन कुरा पनि गरेँ उहाँको जन्मदाता पनि भेटिएन छोराको चाहिँ 9845175223 र 9806575223 नम्बरमा सम्पर्क भन्ने गर्नुहोला फोन लाग्छ कोसिस गरिराख्नु भयो भने फोन लागिहाल्छ तपाईँहरू पनि आफ्नो र आफन्तको विषयमा ग्रह दशाहरू हेराउन चाहनुहुन्छ भने घरै बसी बसी पनि तपाईँले फोन गरेर हेराउन सक्नुहुन्छ कार्यक्रम ज्योतिष भास्करको समयमा अहिलेको लागि कोही मित्र आउनु भएको छ उहाँलाई स्वागत गर्छु म कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर नमस्ते
3: हजुर राधे राधे गुरु
0: राधे राधे कहाँबाट को बोल्दै हुनुहुन्छ
3: हजुर म दाङदेखि
0: सुमित्राजी दाङबाट बोल्दै हुनुहुन्छ कसको विषयमा हेराउन चाहनुहुन्छ सुमित्राजीले
3: मैले दिदीको छोराको बारेमा
0: दिदीको छोराको विषयमा जन्ममिति भन्नुहोस् त कति हो
3: 2067
0: साल 6 महिना 24 गते जन्मको समय भन्नु
3: बिहान 11:30 बजे
0: बिहानको 11:30 हो
3: हजुर
0: आइतबार हो
3: शनिबार
0: खै त मिलेन र जन्ममिति 2000 कति साल भन्नुभएको 67 साल भन्नुभयो होइन
3: 67 साल गुरु 67
0: अनि त्यसपछि असोजको 24 गते भन्नुभयो होइन
3: हजुर
0: अनि 2067 साल असोज महिनाको 24 गते त अनि सोमबार पर्दैन त
3: सोमबार नै शनिबार पर्छ आइतबार के पर्छ गुरु 11:30 दिउँसो 11:30 हो
0: अब नर्नको नाम र राशि भन्नुहोस् त के हो
3: राशि तुला राशि
0: तुला राशि हो
3: हजुर
0: आइतबार पर्छ क्या यसरी कन्फ्युज हुनु भएन तपाईँहरू चिना बनाउनु भएको छैन
3: हजुर नै बनाएको छैन गुरु
0: चिना बनाएर राखिदिएपछि ढुक्क हुन्छ एकचोटि बनाएपछि सधैँभरिलाई भयो त जीवनभरिलाई
3: ए हुन्छ गुरु
0: 2067 साल असोज महिनाको शुक्ल पक्षको तृतीया तिथिमा जन्म भएको रहेछ आइतबारको दिन तुला राशि पर्छ विशाखाको दोस्रो चरण नाम आउँछ बाबुको तुलसा भन्ने नाम आउँछ अथवा तुलराम तुलबहादुर यस्तो नाम आउँछ अन्त्यनाडी राक्षस गर्नु परेको छ बाबुको घातकमा तिथि चौथी नवमी चतुर्दशी बिहिबार घातक नम्बरमा 6 नम्बर राशिमा मिथुन राशि घातक छ अलि एकरो अलि जिद्दी जिद्दी छ बाबुको देखियो यहाँबाट हेर्दा बाबुको अनि पेटमा समस्या हुन्छ पानी अलिक धेरै पिलाउनु होला पढाइमा दिमाग असाध्यै राम्रो तेजिलो छ तर रुचि हुँदैन पढाइमा बाबुलाई कालो सर्पयोग परेको छ महालक्ष्मी योग पनि छ राम्रो छ महालक्ष्मी योग राम्रो हो यस्तै गरी कालसर्पयोग पनि बाबुको परेको छ, कालसर्पयोगको शान्ति स्वस्ति पनि गर्नुपर्छ। नाग देवताको पूजा साउन महिनामा गराइदिनु भयो भने राम्रो हुन्छ। र बाबुको चाहिँ अनि एकोरो स्वभावको लग्नमा राहु आएर बसेको भएर एकोरो स्वभावको टाउकोमा चोटपटक लाग्न सक्ने सम्भावना पनि देखाउँछ यहाँबाट हेर्दाखेरि चाहिँ। अहिले ग्रह बाबुको चलिराखेको छ उल्का र अर्को शनि भन्ने ग्रह चलेको छ। उल्का र शनिको शान्ति स्वस्थिहरू गराइदिनु भयो भने धेरै कुरामा बाबुलाई राम्रो हुन्छ, समस्याहरू आउँदैन। अहिले तपाईँले केही कुरा सोध्न मन लागेको छ?
3: पढ्दा पढ्दै पढाइ छोडेछ गुरु, त्यतिकै घरमा बस्छ, त्यही भएर किन यस्तो गरेछ भनेर।
0: ग्रह लागेछ नि त अहिले, उल्का चलिरहेछ, शनि चलिरहेछ। बाबुको 18-19 वर्षसम्म ग्रह असाध्य खराब छ। 18-19 पछि ओहो मैले बेकारमा पढाइ छोडेछु, मैले पढ्नुपर्ने रहेछ भन्ने मनमा आउँछ उसको पनि। बाबुको कालसर्पयोग परेको भए पनि बिचमा रोकिन्छ, यस्तै हुन्छ। त्यो भएर कालसर्पयोगको शान्ति स्वस्थिहरू पनि गर्नुपर्छ बाबुले चाहिँ, राम्रो हुन्छ। अब बाबुको लागि चाहिँ पढाइमा राम्रो हो नराम्रो होइन, नपढ्दै नपढेको त्यस्तो भएको, पढ्ने हो भने दिमाग राम्रो भएको मान्छे हो। ग्रह लागेको छ अहिले, ग्रहको शान्ति एकपटक गराइदिनु भन्नु न त है।
3: हजुर, पढाइ छोडेर अहिले नजसमा पढ्दा पढ्दै छोडेको छ गुरु, अनि त्यस पछाडि किन यस्तो गरे, अलिक पछि के हुने होला, कस्तो हुने होला भनेर आमा बाबुलाई साह्रै चिन्ता भएको छ। त्यही भएर ग्रह शान्ति गरेको पढ्छ गुरु तिमीले,
0: उल्काको शान्ति, शनिको शान्ति, नाग देवताको पूजाहरू गराइदिनु। अब साउनको नाग पञ्चमीमा ग्रह शान्तिहरू, नागको पूजाहरू गराइदिनु नाग पञ्चमीमा साउनमा। अनि त्यसपछि बाबुको पढाइहरू राम्रो हुन्छ। अहिले पनि फकाइ फुकाइ पारेर स्कुलमा भर्ना नै भएको छैन?
3: नाइ नाइ, भर्ना नै भएको छैन, फेल भएको छ। फेल भइसकेपछि म पढ्दै पढ्दैन भनेर बसिरहेको छ।
0: त्यस्तो नै ग्रह लागेको छ बाबुको, ग्रह लागेको 10 पुरा भएर 11 वर्ष लागेको ग्रह लागेको बाबुलाई, त्यो भएर समस्या आयो कि। अब दशाको शान्ति स्वस्थिहरू गराउनु पर्छ भन्नु है। माता पितासँगको सम्बन्धहरू राम्रो हुन्छ, एकोरो स्वभावको हुन्छ। अब यो कालसर्पयोगको रत्न कवच पाउँछ हामीसँग, कालसर्पयोगको रत्न कवच लगाइदिनु भयो भने केही कुरामा सुधार हुन्छ होइन। अब सबै थोक त ग्रहले रत्न कवच मात्रै गर्दैन, मेहनत त आफै पनि गर्नु परि नै हाल्छ। तर रत्न कवच लगायो भने बाबुलाई धेरै कुरामा राम्रो र सहज चाहिँ हुन्छ पक्का है। हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नु होला। राधे राधे। उहाँले फोन गर्नुभएको थियो दाङ जिल्लाबाट फोन गर्नुभएको, उहाँले चाहिँ नि तपाईँहरू पनि आफ्नो आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न सक्नुहुन्छ। 98451-75-223 र 98056-75-223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारी पनि म तपाईँलाई गराउनेछु। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौं। तपाईँहरू पनि आफ्नो आफन्तको विषयमा हेर्न चाहनुहुन्छ भने फोन गर्नुहोला। मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने भरतपुर 8 गौरीगंज हेल पोस्टकै अगाडि आएर पनि भेटघाट गर्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ, स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
4: हजुर नमस्कार गुरुजी।
0: नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ?
4: मन्जु
0: पाण्डे। नवल परासी कुन ठाउँबाट बोल्दै हुनुहुन्छ यतिखेर?
4: सुनौलबाट।
0: कार्यक्रम कतिको सुन्नुहुन्छ सुनौलतिर?
4: नियमित सुन्नुहुन्छ?
0: नियमित सुन्नुहुन्छ। अनि कसको विषयमा हेराउन चाहनुहुन्छ आज?
4: मेरो छोरीको विषयमा हो।
0: यो भन्दा पहिला पनि हेराउनु भएको थियो?
4: हजुर हेराएको थिएँ।
0: यो भन्दा पहिला कतिजनाको हेर्नु भएको थियो?
4: तिनजनाको।
0: अनि आज छोरीको बारेमा हेर्नुहुन्छ?
4: हजुर छोरीको पहिला पनि हेरेको थिएँ।
0: हजुर
4: अहिले फेरि अब एससी पास गरेर बसिजन, कुन विषय पढ्दा राम्रो होला भनेर।
0: ल जन्ममिति भन्नुहोस् त कति हो?
4: 2067 2 महिना 4 गते।
0: 2067 साल 2 महिना 4 गते
4: बिहान 4:10-15 बिचमा हो।
0: हजुर हजुर, उज्यालो भएको 4 गते होइन?
4: हजुर।
0: जन्म कुन जिल्ला भएको? मकनपुर उसमै भएको?
4: पाल्पा जिल्ला।
0: पाल्पा जिल्लामा हो।
4: हजुर।
0: भनेपछि मंगलबारको दिन जन्म भएर मंगलबार हो?
4: हजुर हो।
0: श्री गणेशाय नमः श्रीमती रामानुजाय नमः नानी गोजी 2067 साल वैशाख शुक्ल पक्ष को पंचमी तिथि में जन्म सोमवार को राति उजाला भएको मंगलवार मिथुन राशि में जन्म नानी गोजी नाम आउँछ केशर कुमारी नाम आउँछ नारायण को नाम आदि नारी देवगुण पड़े घातक में पड़े तिथि नानी को द्वितीय सप्तमी द्वादशी सोमवार घातक हुन्छ नंबर में चार नंबर राशि में धनु राशि घातक हुन्छ ग्रह दशा भाग्य राम्रो छ पढ़ाई राम्रै छ त्यस्तो नराम्रो छैन ठीक छ जुनसुकै विषय लिएर पढ्दा पनि त्यति नराम्रो चाहिँ देखिँदैन नानी को ग्रह दशा भाग्य राम्रै छ पढ़ाई में राम्रो दिमाग राम्रो स्मरण शक्ति राम्रो अलि एकोरो स्वभावकी छिन् यसलाई चाहिँ कम गर्नुपर्छ मांगलिक छिन् मांगलिक भएपछि विवाहहरू गर्दा मांगलिक सँग नै विवाह गर्नुपर्छ अरू विवाह गर्न हुँदैन सबैभन्दा पहिला एउटा चाँदीको पाउजु अथवा चाँदीको सिक्री बनाएर नानीको लागि एउटा लाइदिनुस् है अनि लाइदिनु भएको छ अनि नानीलाई भन्नुहोस् मंगलबारको दिन र पूर्णिमाको दिन गणेश चौथी मंगल चौथीको दिन चोखो खा शुद्ध भोजन लसुन प्याज माछा मासु अण्डाहरू यताउता केही नखाइकन चोखो शुद्ध भएर बस नानी भन्नुहोस् राम्रो हुन्छ समस्या आउँदैन अहिलेलाई एकदम राम्रो छ ग्रह त उल्का चलिया छ शनि चलेको छ दशाको शान्ति चाहिँ गराइदिनुहोस् यो बेलामा चाहिँ एकदम मन चञ्चल हुने घरको परिवारले भन्ने कुरा सुन्न मन नलाग्ने टेर्न मन नलाग्ने होइन अनि मोबाइलमा धेरै कुरा गर्न मन लाग्ने साथीहरू बनाउन मन लाग्ने ग्रहहरू छ अहिले बनाएका साथीहरू थाहै पनि हुँदैनन् नानीको 23 वर्ष 4 महिना भन्दा यताका साथीहरू राम्रो हुँदैन 23 वर्ष 4 महिना पछिका साथीहरू बल्ला थाहै हुन्छन् विवाहबारी गर्दा पनि त्यो बेलामा राम्रो हुन्छ समस्या आउँदैन नानी त्यही सुनिराखेको छिन् ल नानीलाई भनिदिनु होला 23 वर्ष 4 महिना भन्दा अगाडि न त केटा साथी बनाउने न त केटी साथी बनाउने थाईको रूपमा एकदम बेस्ट फ्रेन्डहरू बनाएर काम छैन होइन अहिले नानीको चाहिँ प्रेमहरू गरेर पनि फाइदा छैन ऊसँग विवाह हुँदै हुँदैन जबसम्म 23 वर्ष 4 महिना भन्दा अगाडि कसैसँग प्रेम भयो भने पनि होइन त्यसले गर्दाखेरि नानीलाई पछि पछुतो हुन्छ ओहो मैले बेकारमा गरेछु प्रेम गरेछु मैले बेकारमा यस्तो गरेछु भन्ने हुन्छ है त्यो भएर 23 वर्ष 4 महिना कटिसकेपछि प्रेम विवाह गरे पनि त्यही बेलामा गर्ने माघे विवाह गरे पनि 23 वर्ष 4 महिना कटेर मात्रै गर्ने पढाइको सिलसिलामा हेर्दाखेरि अब नानीले कुन विषय लिएर पढ्छु भन्छन् म्यानेजमेन्ट विषय ठिक छ राम्रै छ नराम्रो छैन सरकारी जागिर खाने ग्रह 99% राम्रो छ हो 99 अलिकति कोसिस धेरै कोसिस पनि गर्नु पर्दैन नानीले थोरै कोसिस गरे हुन्छ
4: हजुर अनि परिवारसँग सम्बन्ध आमा बुवासँग
0: बाबासँग ग्रह अलि मिल्दैन माइती नफाप्ने ग्रह चाहिँ परेको छ क्या हाम्रो नानीलाई
4: हजुर
0: माइती नफाप्ने ग्रहहरू परेको छ त्यो भएर हो अब यिनले चाहिँ विवाहमा अलिकति गल्ती गरिन् भने बुवा आमासँग दाजुभाइसँग सम्बन्धहरू त्यति राम्रो नहुन सक्छ त्यो भएर अलिकति विशेष ख्याल गर्नु भन्नु मांगलिक त्यस्तो हुँदैन त्यस्तो मरु परु भन्न खोज्नु भएको होला तपाईँले होइन त्यस्तो होइन ग्रह नमिल्ने विचार नमिल्ने होइन कुराहरू नमिल्ने त्यस्तो हुन सक्छ क्या अब नानीको असाध्य लक्षण कि छिन् तपाईँको छोरी हेर्नु है अब अहिले 20 वर्षसम्म चाहिँ एकदमै खतरा छ नानीको लागि चाहिँ कसैले लडाई फगाई गर्ने फसाउने होइन फगाएर लडाई फगाई गरेर फसाएर चाहिँ आफ्नो चाहिँ जीवन बर्बाद बनाउने कुण्डली छ त्यो भएर 23 वर्ष 4 महिनासम्म नानी एकदम ख्याल गरिन् भने यदि राम्रो अथवा 20 वर्ष पुरा भएर 21 वर्ष लागुन्जेलसम्म एकदम ख्याल गरिन् मैले कोहीसँग नजिक हुँदैन म एकदम पढाइलाई मात्रै केन्द्रित ध्यान केन्द्रित गराउनुपर्छ भनिन् भने यिनीको जीवन एकदम मालामाल हुन्छ पछि गएर श्रीमान यति राम्रो श्रीमान पर्छन् माया गर्ने श्रीमान पर्ने ग्रह दशाहरू परेको छ यिनले जे जे भन त्यही मान्ने खालको श्रीमान पर्छ 20 वर्ष कटिसकेपछि नानीको लागि 60% ग्रह सकिन्छ अनि 100 मा 100 ग्रह राम्रो ग्रह आउनलाई चाहिँ 23 वर्ष 4 महिना कुर्नै पर्छ है नानीले सुनेकी छिन् नि मैले बोलेको कुरा हो मैले भन्ने कुरा एकदम ख्याल गर्नु भन्नु है मंगलबारको दिन गणेशजीको पूजा गणेश चौथी मंगल चौथीको दिन पूजा गर्ने सकिन्छ व्रत बस्ने सकिँदैन भने चोखो खाने है चाँदीको सिक्री लगाइदिनु भएको छ कि पाउजु लगाइदिनु भएको छ
4: सिक्री लगाइदिन्छु।
0: ल चाँदीको सिक्री कहिले नखोल्ने भन्नुहोस्, सधैँभरि लगाइराख्नु भन्नुहोस्, राम्रो हुन्छ। छोरीको बारेमा चिन्ता लिनु पर्दैन, छोरीले मैले भनेको कुरा सुनेकी छिन् भने तपाईँले छोरीको बारेमा चिन्ता लिनु पर्दैन, बुझ्ने खालको छोरी पाउनु भएको छ, राम्रो छ है त।
4: हुन्छ गुरु,
0: हुन्छ नारायण। उहाँले फोन गर्नुभएको थियो हामीलाई, विशेष गरी सुनौलबाट फोन गर्नुभएको थियो। उहाँले चाहिँ नानीको विषयमा हेराएर गइसक्नु भएको छ, ग्रहहरू अलिक कमजोर कमजोर ग्रह भयो भने चाहिँ अलि धेरैचोटि दोहोर्याउन मन लाग्छ के, यो सम्झिनुहुन्छ कि बुझ्नुहुन्छ कि भनेर, एकचोटिमा भयो बुझ्नु भएन कि भन्ने लाग्छ के है, अन्यथा नलिनुहोला। 9845175223 र 9806525273 नम्बरमा सम्पर्क गर्नुहोस्। मसँग प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर तपाईँले भेट्न सक्नुहुन्छ। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते।
5: नमस्ते।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ? सल्यान जिल्लाबाट। शुभ नाम भन्नुहोस्, तपाईँको नाम के हो? धनराज बोल्नु भएको? कसको विषयमा हेर्न चाहनुहुन्छ? तपाईँको जन्ममिति भन्नुहोस् त, कति हो?
5: 2022 साल असार 21 गते,
0: असार महिनाको 21 गते। जन्म समय भन्नु? बिहानको 9 बजेतिर। कुन जिल्लामा जन्म भएको तपाईँको?
5: हजुर,
0: कुन जिल्लामा जन्मिनु भएको तपाईँ? कुन जिल्लामा?
5: सल्यानमै
0: हो। ल म भन्छु, तपाईँले हो भने हो भन्नु, होइन भने होइन भन्नु है। 2022 साल असार शुक्ल पक्षको तपाईँको जन्म सोमबार भएको हो? त्यही त, सोमबार हो कि होइन?
5: सोमबार होइन, बिहिबार हो।
0: जन्ममिति मिलेन तपाईँको, मिलाएर फोन गर्नु पर्यो फेरि। बिहिबार होइन, त्यो दिन बिहिबार पर्दैन तपाईँको, क्या जन्ममिति फरक पर्दैन। मैले त्यसरी बिहिबार हेर्न मिल्दैन नि, तपाईँले भन्नुभएको जुन महिना जुन गते जुन साल
5: भन्नुहुन्छ, धनुराशि पर्छ,
0: परेन तपाईँको, मिलेन, फरक पर्यो। 21 गते भन्नुभएको छ तपाईँले, मिल्दै मिलेन।
5: हजुर, मिलाएर
0: मिलाएर हेर्न मिल्दैन नि त अहिले यहाँबाट।
5: हजुर, त्यो बिहिबार बिहिबार हो अरे, त्यो
0: अहिले यहाँबाट हेराउन मिल्दैन। तपाईँले यो हेराउनको लागि चाहिँ साल महिना गते समय कन्फर्म गरेर फोन गर्नुपर्ने हुन्छ।
5: 2022 साल हो, असारको महिना बिहिबार पर्छ, त्यो कति गते हो भन्ने त्यो थाहा भएन।
0: हो, त्यो त अहिले मलाई पनि थाहा हुँदैन, मसँग पनि पात्रो छैन नि त 2022 सालको अहिले यहाँ, होइन?
5: बिहिबारलाई मिलाएर हेरिदिएर हुन्थ्यो,
0: त्यसरी हेर्न मिल्दैन नि त। कति कति पर्छ बिहिबार भन्ने कुरो मलाई थाहा छैन, कति कति पर्छ, कुन बिहिबार कति कति पर्यो भन्ने पनि थाहा छैन, यसको लागि समय चाहिन्छ। तपाईँले पछि फोन गर्नु,
5: 21, 22, 23 गते
0: पनि मिल्दैन क्या तपाईँको, बिहिबार पर्दैन, पर्दैन, त्यो भएर भनेको है।
5: बिहिबारको जन्म छ,
0: पछि फोन गर्नु है त। उहाँले फोन गर्नुभएको थियो हामीलाई, एकजना बुवाले फोन गर्नुभएको 2022 सालको, उहाँको जन्ममिति मिलेन कि, नमिलेपछि जबरजस्ती हेर्न पनि मिल्दैन हेर्नु है। अब समय यसो तलमाथि पऱ्यो भने मिलाएर हेरिदिन्थेँ मैले, समय पनि तलमाथि परेन उहाँको, गते नि तलमाथि पऱ्यो, गते तलमाथि परेपछि हामीले यहाँबाट कसरी हेर्ने त गाह्रो हुन्छ। हामीलाई पनि कुरा बुझिदिनु होला तपाईँहरूले पनि, गुरुबाले हेरिदिनु भएन, गुरुबाले यस्तो गर्नुभयो वास्ता गर्नुभएन नभन्नुहोला। मैले एकदम सजिलोसँग तपाईँको चिना कुण्डली भाग्य ग्रहहरू चाहिँ मैले तपाईँको चाहिँ हेराउने गरेको छु, मैले सजिलोसँग, मैले अरू अरू ज्योतिषी जस्तो छैन म, हेर्नुहोस् एकदम कुरा बुझिदिन्छु मैले, क्या बल्ल बल्ल फोन गर्नुभएको हुन्छ अनि फोन गर्दाखेरि मैले हेरिदिनुपर्छ, सकभर मिलाइदिनुपर्छ भन्ने मलाई लाग्छ, त्यो भएर तपाईँले अन्यथा नलिनुहोला। किनकि साल महिना गते र समय नै फरक पर्यो भने मैले बोलेका कुराहरू पनि फरक पर्छ, त्यही भएर हेरेर फाइदा हुँदैन, झन् घाटा हुन्छ। त्यही भएर साल महिना गते र समय चाहिँ तपाईँले हामीलाई कन्फर्म गर्नुभयो भने राम्रो हुन्छ। 98451 75223 98056 75223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउँदैछु। कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकिन सकिन आँटेको जानकारी मैले प्राविधिक मित्रबाट इसारा भएको छ। कार्यक्रम ज्योतिष वास्तु हरेक दिन बिहान ठिक 7 बजीदेखि लगभग हामी तपाईँसँग 8 बजीसम्म रहने गरेका छौं। आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा भएको छ। भोलि बिहान ठिक 7 बजे कार्यक्रम लिएर फेरि पनि उपस्थित हुने नै छु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यका बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण
1: पितृ उद्धार
0: ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845175223 र 9806575223 पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: जय मसीह अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाईँ तमाम आदरणीय श्रोताहरूमा सदाथै म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईँहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। प्रिय श्रोता, यो कार्यक्रम तपाईँ गाउँठाउँमा रहनुभएका सम्पूर्ण क्रिश्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यावहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल अध्ययन गर्न पाइरहनु भएको छैन, तपाईहरूका लागि परमेश्वरको जीवित वचनद्वारा उत्साहित गर्ने र संगति गर्ने हाम्रो अभिप्रायले यो कार्यक्रम प्रस्तान गरेका छौं। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: जीवनको वचन रेडियो कार्यक्रम सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूलाई यस वचनको खण्डमा हार्दिक स्वागत गर्दछु। म गोविन्द विश्वकर्मा। प्रिय श्रोता, हामी धेरै समय हाम्रो हृदय टुटेको कारणले गर्दाखेरि, हाम्रो भित्रैबाट हामी अशान्ति भएको कारणले गर्दाखेरि, कतिपय परिस्थितिले हाम्रो दैनिक जीवनमा घट्ने प्रत्येक घटनाहरूले तपाईँ र म भित्रैबाट निराश भएको हुन सक्छौ। भित्रैबाट हामी विश्वासमा अगाडि बढ़िराख्नको लागि त्यो एउटा जोश नआउन सक्छ। हामी धेरै समय परमेश्वरको त्यो एउटा प्रेममा त्यो उत्साहित विश्वासी जीवन हाम्रो नहुन सक्छ। हामी निराश र एउटा रोदनको पीड़ाको जीवन बाँचिरहनु परेको हुन सक्छ। आज म तपाईहरूको बीचमा टुटेको मुटु कसरी निको पार्ने भन्ने विषयमा बोल्न गइरहेको छु। हाम्रो हृदय, हाम्रो मुटु विभिन्न परिस्थितिको कारणले गर्दाखेरि टुट्न सक्छ। हामी मानिसहरू एउटा भावनात्मक मानिसहरू, हाम्रो परिस्थिति, हाम्रो वरिपरिको विभिन्न परिस्थितिले हामीलाई धेरै समय हाम्रो हृदय टुट्न सक्छ, हामी दुखित हुन सक्छौ। तर त्यस्तो अवस्थामा परमेश्वरले त्यो हृदयलाई कसरी निको पार्नुहुन्छ भन्ने कुरा आजको वचनमा हामी हेर्नेछौ। जीवनमा धेरै कुराहरूले हामीलाई दुखी तुल्याउँदछ। प्रियहरू, तपाईँले हुनसक्छ भर्खरै तपाईँले जागिर गुमाउनु भएको हुनसक्छ, वा तपाईँ जागिर खोज्न संघर्ष गरिरहनु भएको हुनसक्छ, अथवा तपाईँ वैवाहिक सम्बन्धमा जोडिनु भएको मानिसहरू श्रीमान श्रीमती बीचको एउटा पति पत्नी बीचको बेमेलका कारणले गर्दाखेरि कुनै एउटा त्यो एकतामा बस्न नसक्ने अवस्था हुन सक्छ, अनि मन भित्रैबाट टुटेको हुन सक्छ। आफ्नो नजिकको साथी, नजिकको मित्रसँगको सम्बन्ध राम्रो नहुन सक्छ, त्यसले गर्दाखेरि तपाईँलाई दुखी तुल्याएको हुन सक्छ। अनि हामीलाई अत्यन्तै दुःख तब लाग्छ जब हामीले माया गर्ने र नजिकैको व्यक्तिको मृत्यु भएको हामीले थाहा पाउँदछौ। यस्ता थुप्रै घटनाहरूले तपाईँ र मलाई दुखित तुल्याउँदछ। अहिले तपाईँले भित्र जेसुकै पीड़ा महसुस गर्दै हुनुहुन्छ, चाहे त्यो जुनसुकै कारणले किन नहोस्, प्रिय मित्रहरू, मलाई पक्का थाहा छ कि परमेश्वर तपाईँको साथमा हुनुहुन्छ। तपाईलाई निको पार्न, मदत गर्नको लागि परमेश्वर तपाईँको साथमा हरेक समय हुनुहुन्छ। परमेश्वर तपाईँले सामना गरेको आघातलाई पार गर्नको लागि मदत गर्न चाहनुहुन्छ, ताकि प्रेममा तपाईँ, आनन्दमा अनि शान्तिमा तपाईँ निको भएर अगाडि बढ्न सक्नु भएको होस् भनेर परमेश्वर तपाईँलाई उठाउन चाहनुहुन्छ। यहोशू एक अध्यायको एकदेखि दुईमा यसरी लेखिएको छ, परमप्रभुका दास मोसाको मृत्यु भएपछि परमेश्वरले मोसाका सहायक यहोशू नूनका छोरालाई भन्नुभयो, मोसा मेरो दास मर्यो, अब उठ त र यो सबै मानिसहरू यर्दन नदी पार गरेर मैले इजरायलीहरूलाई दिन आँटेको देशमा जा। मोसाको मृत्युपछि परमेश्वरले यहोशूलाई दिनुभएको निर्देशन यो थियो कि उनले आफ्नो जीवनमा अगाडि बढ्नुपर्छ र परमेश्वरले उनलाई बोलाउनु भएको सेवालाई निरन्तरता दिनुपर्दछ। मलाई पक्का थाहा छ कि यहोशूले मोसाबाट धेरै कुरा सिकेका थिए र अब इजरायलका सन्तानहरूलाई प्रतिज्ञा गर्नुभएको भूमिमा डोर्याउने पालो अब यहोशूको रहेको थियो। यो महान कार्य पूरा गर्न यहोशूले मोसालाई उनलाई सिकाएका ईश्वरीय पाठहरू सम्झनु र लागू गर्नु निकै नै महत्वपूर्ण थियो। यद्यपि मोसाको मृत्युपछि हामीले इजरायलीहरूको घटना हेर्नु पर्दाखेरि निकै नै निराश भएका थिए। उनीहरू प्रतिज्ञाको देशतर्फ अगाडि बढ़िरहेका थिए, तर अब उनीहरूले प्रतिज्ञाको देशमा छिर्नुभन्दा पहिले मोसा, जसले सबै इजरायलीहरूलाई नेतृत्व गरेर ल्याएका थिए, मोसाको मृत्यु भएपछि उनीहरू आकुल व्याकुल भएका थिए। उनीहरू अलमलमा थिए, निकै दुखी थिए। तर परमेश्वरले त्यो ठाउँलाई, त्यो एउटा नेतृत्वकर्तालाई परमेश्वरले छान्नुभयो अनि निराशमा भएका, पीड़ामा भएका इजरायलीहरूमाथि आशा ल्याइदिनुभयो। यहोशु जसबाट परमेश्वरले इजरायलीहरूको लागि एउटा नयाँ नेतृत्व छान्नुभयो र यहोशुको माध्यमबाट कनान देश, प्रतिज्ञाको देशमा इजरायलीहरूलाई परमेश्वरले लानुभयो। प्रियहरू, टुटेको मन हुँदा हामीले चाहिँ पीड़ा र एक्लोपनको सामना गर्नुपर्छ। हामी त्यसबाट बाहिर निस्किनको लागि निकै नै कड़ा परिश्रम गर्नु परिरहेको हुन सक्छ। तर हामीले आफ्नो विगतको पीड़ाको सामना गर्नु महत्वपूर्ण छ। यदि हामीले हाम्रा समस्याहरूलाई व्यवस्था गर्नको सट्टा सामना गर्यौं भने हामीले दिगो लाभ उठाउनेछौ। यसको अर्थ हामीले समस्या छ त्यो समस्याको अब दृढ संकल्प लिएर, एउटा अठोट लिएर, आफू एउटा चाहिँ बलियो भएर त्यो समस्याहरूलाई चाहिँ सामना गर्नको लागि तपाईँ उठ्नै पर्छ। प्रियहरू, जब हामी समस्या देख्यौं, ती पीड़ाहरू अनि हामीलाई ल्याउने ती कष्टहरू, त्यो एक्लोपनमा हामी चाहिँ रहिरहन्छौं भने त्यसले हामीलाई झन पीड़ामाथि पीड़ा थप्दछ। तर जब तपाईँ उठ्नुहुन्छ, ती समस्याको सामना गर्नुहुन्छ, पीड़ाको तपाईँले सामना गर्नुहुन्छ र म उठ्न चाहन्छु, म यो परिस्थितिबाट म अगाडि बढ्न चाहन्छु भने, भन्ने त्यो संकल्प तपाईँले गर्नुहुन्छ भने पक्कै पनि तपाईँ अगाडि बढ्नुहुनेछ। व्यवस्था 31 अध्यायको 8 पदमा यसरी लेखिएको छ, परमप्रभु आफै तिम्रो अघि जानुहुन्छ र तिमीसित हुनुहुनेछ, उहाँले तिमीलाई कहिल्यै छोड्नुहुने छैन न त त्याग्नुहुनेछ। न डराउ, निरुत्साह नहौ। हाम्रो जीवनमा आउने दुःखद र उदास समयमा यो सम्झनु धेरै महत्वपूर्ण छ कि परमेश्वरले हामीलाई छोड्नु भएको छैन, उहाँ सधैँ हाम्रो साथमा हुनुहुनेछ, हामीलाई हाम्रो दुःखको समयमा पार गर्न मदत गर्नको लागि परमेश्वर तपाईँ र मेरो साथमा हुनुहुन्छ। भजन संग्रह 147 3 यसरी लेखिएको छ, उहाँले टुक्रिएको हृदय भएकाहरूलाई निको पार्नुहुन्छ र तिनीहरूका चोटहरूमा पट्टी बाँधिदिनुहुनेछ। मानिसहरूले सधैँ हाम्रो टुटेको हृदयलाई निको पार्न सक्दैनन्। प्रियहरू, मानिसहरूले सधैँभरि हाम्रो टुटेको हृदयलाई चाहिँ निको पार्न सक्दैनन्। तर हाम्रा परमेश्वर मानिसहरू भन्दा पनि धेरै शक्तिशाली हुनुहुन्छ। उहाँको प्रेम धेरै ठूलो छ प्रियहरू, र उहाँले हाम्रो हृदयलाई अरू कसैले गर्न नसक्ने तरिकाले निको पार्नुहुन्छ। परमेश्वर टुटेको हृदयलाई निको पार्ने व्यक्ति हुनुहुन्छ। मलाई थाहा छ कि परमेश्वरले तपाईँको ख्याल राख्नुहुन्छ र यदि तपाईँले उहाँलाई अनुमति दिनुभयो भने परमेश्वरले पक्कै पनि तपाईँको आत्मामा निको पार्नुहुनेछ, ताकि तपाईँले आफ्नो जीवनमा दुःखको सट्टा आनन्द अनुभव गर्न सक्नु भएको होस्। पहिलो पत्रुस 5:7 यसरी लेखिएको छ, तिमीहरूका सारा फिक्री उहाँलाई सुम्पिदेऊ, किनकि उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ। परमेश्वर तपाईँ र मेरो वास्ता गर्ने परमेश्वर हुनुहुन्छ। उहाँले कहिले पनि तपाईँ र मलाई निराशमा, पीड़ामा, दुःख र कष्टमा एक्लै छोड्नु हुँदैन। प्रियहरू, उहाँले तपाईँ र मलाई सधैँभरि त्यो पीड़ा, दुःख, कष्टहरूबाट उहाँले उठाउन चाहनुहुन्छ। उहाँले हाम्रो फिक्री गर्नुहुन्छ, उहाँले हाम्रो वास्ता गर्नुहुन्छ। जब हामी टुटेको हृदयले गर्दा दुखी हुन्छौं, हामीले परमेश्वर हामी कहाँ आउनुहुनेछ भनेर पर्खिनु हुँदैन। हामी जब टुटेको हृदयले दुखी अवस्थामा हुन्छौं, हामीले यस्तो सोच्नु हुँदैन कि परमेश्वर म कहाँ आउनुहुन्छ, उहाँ हामीलाई बोल्नुहुन्छ अनि मलाई त्यो परिस्थितिबाट उहाँले उठाउनुहुन्छ भनेर त्यो हामीले सोच्नु हुँदैन। तर हामी स्वयं उहाँ कहाँ जानु पर्दछ। हामीले हाम्रा चिन्ताहरूलाई परमेश्वरको सामु हामीले सुम्पिनु पर्दछ। उहाँको प्रेम र निको पार्ने उपस्थिति खोज्नु पर्दछ। प्रियहरू, हाम्रो दुःखको समयमा हामीले विश्वास गर्नुपर्दछ कि परमेश्वरले हाम्रो ख्याल राख्नुहुन्छ र उहाँको प्रेमले हामीलाई निको पार्दछ, अनि त्यसपछि हामीले उहाँको उपस्थितिमा अगाडि उभिनु पर्दछ र उहाँको मदत खोज्नु पर्दछ। धेरै समय हामी परमेश्वरको उपस्थितिमा जानको लागि डराउँछौ, अनगनाउँछौ। हामी विभिन्न परिस्थितिमा हामी गुज्रिरहँदाखेरि चाहिँ हामी परमेश्वरको सामु जाने, उहाँको सामु घुँडा टेक्ने अनि उहाँको अगुवाई माग्ने कुरामा हामी निकै पछाडि परिरहेका हुन सक्छौ। हामी त्यो कुरामा हाम्रो सक्रियता रहँदैन। तर जब तपाईँलाई पीड़ा हुन्छ, जब तपाईँलाई संकट हुन्छ, जब तपाईँ विभिन्न परिस्थितिबाट गुज्रिनु पर्दछ, तपाईँ दुखी हुनुहुन्छ, त्यो समयमा तपाईँ परमेश्वरको सामु जानुहोस्, उहाँको सामु तपाईँले घुँडा टेक्नुहोस्, परमेश्वरको अगुवाई र उपस्थिति तपाईँले माग्नुहोस्। प्रियहरू, भजन संग्रह 34:17-18 यसरी लेखिएको छ, जब धार्मिक जनहरूले पुकारा गर्दछन् तब परमप्रभुले सुन्नुहुन्छ र तिनीहरूका सबै संकटबाट तिनीहरूलाई उद्धार गर्नुहुन्छ। चूर्ण हृदय भएकाहरू सबैका नजिक परमप्रभु हुनुहुन्छ र निराश भएकाहरूलाई उहाँले बचाउनुहुन्छ। यदि हामीले हाम्रो दुःख र संकटको समयमा उहाँलाई पुकार गर्छौं भने परमेश्वरले हामीलाई छुटकारा दिने प्रतिज्ञा गर्नु भएको छ। वचनमा यसरी लेखिएको छ प्रियहरू, त्यसै गरी फिलिप्पी 2:12 पनि यसरी लेखिएको छ, यसकारण मेरा प्रिय हो, जसरी तिमीहरूले सधैँ आज्ञा पालन गरेका छौ मेरो उपस्थितिमा मात्र गरे जस्तो होइन तर अझ झन बढी मेरा अनुपस्थितिमा डर र कम्पसाथ तिमीहरूको आफ्नो मुक्तिको काम पूरा गर्न परिश्रम गर। हामी धेरै समय विश्वासीहरू कस्तो अवस्थामा हुन्छौ भने हामीलाई पीड़ा छ, विभिन्न किसिमका परिस्थितिहरू छन्, हामी दुखित छौ, हामीलाई पास्टर अगुवा अथवा कोही मण्डलीको मान्छे आएर मेरा लागि प्रार्थना गरिदिएको भए हुन्थ्यो, मलाई कसैले मेरो यो कष्टबाट संकटबाट छुटकारा दिनको लागि कसैले केही गरिदिएको भए हुन्थ्यो भनेर हामी त्यो अवस्थामा हामी पर्खिरहेका हुन सक्छौ। तर वास्तवमा वचनले के भन्दछ भने धर्मी जनहरूको पुकार परमेश्वरले सुन्नुहुन्छ, तब परमेश्वरले ती कुराहरू सुन्नुहुन्छ र तिनीहरूको संकटबाट परमेश्वरले तिनीहरूलाई उद्धार गर्नुहुनेछ। वचनमा स्पष्टसँग बताएको छ, यसकारण तपाई उठ्नुपर्ने आवश्यक छ, यसकारण तपाई उठ्नु आवश्यक छ अनि आफ्नो परिस्थितिबाट विजय हासिल गर्नको लागि तपाई स्वयं परमेश्वर कहाँ जानु आवश्यक छ। फिलिपी 2:12 यसरी लेखिएको छ, हामी परमेश्वरसँगको हाम्रो सम्बन्धमा नजिक हुँदै जाँदा हामी भित्र भएका खराब कुराहरू सतहमा तैरिन थाल्नेछन्। प्रियहरू, हाम्रो जीवनका यी खराब क्षेत्रहरूलाई सफा गर्न आवश्यक छ ताकि हामी परमेश्वरसँग निरन्तर घनिष्ठ सम्बन्ध निर्माण जारी राख्न सकौं। हामीले परमेश्वरमा भरोसा कसरी राख्ने भनेर सिक्ने प्रक्रियामा हामी अगाडि जानु आवश्यक छ, उहाँको मद्दत खोज्नु आवश्यक छ, विशेष गरी ती क्षेत्रहरूमा जुन हामी आफैले पार गर्न सक्दैनौ, ती क्षेत्रहरूमा परमेश्वरको अगुवाई परमेश्वरको मद्दतको आवश्यकता पर्दछ। प्रियहरू, हाम्रो जीवनमा परिवर्तन ल्याउन सजिलो छैन। प्रियहरू, हाम्रा कमजोरीहरू छन्, हाम्रा चोटग्रस्त भावनाहरू परमेश्वरलाई सुम्पनु निकै आवश्यक छ र तिनीहरूलाई पार गर्न उहाँमा हाम्रो भरोसा राख्नु पर्दछ। यो धेरै गाह्रो हुन सक्छ र एउटै विकल्प भनेको टुटेको हृदय लिएर बाँच्नु मात्र हुन्छ, तर हाम्रा समस्याहरूको सामना गर्नु हाम्रो लागि धेरै राम्रो हो र तिनीहरूलाई पार गर्न उहाँमा हाम्रो भरोसा राख्नु पर्दछ। होला यो तपाईहरूको लागि अलिकति गाह्रो हुन सक्छ होला प्रियहरू, तर यदि हामी परमेश्वर सामु जाँदैनौ, आफ्ना समस्या पीड़ामा हामी जस्तोको तस्तै हामी आफैले त्यसलाई समाधान गर्नको लागि बसिरहेका हुन सक्छौ, त्यसको उपलब्धि भनेको हाम्रो हृदय टुटेको हृदय, हामी त्यतिकै त्यसैलाई लिएर त्यही परिस्थितिमा बसिराख्ने मात्रै हो। तर हामी त्यसबाट माथि उठ्न चाहन्छौ भने परमेश्वरको सामु आउनु आवश्यक छ, नितान्त उहाँ सामु जोडिनु आवश्यक छ, उहाँको खोजी गर्नु आवश्यक छ। प्रियहरू, 1 कोरिन्थी 12:26 यसरी लेखिएको छ, यदि एउटा अंगलाई कष्ट भयो भने सबै अंगहरूले सँगै कष्ट भोग्दछन्, अथवा एउटा अंगको आदर भयो भने सबै अंगहरूले सधैँ सँगै आनन्द मनाउँदछन्। तपाई ख्रीष्टको शरीरको एक सदस्य हुनुहुन्छ भन्ने महसुस तपाईले गर्नु जरूरी छ र जब तपाई दुःख भोगिरहनु भएको हुन्छ यसले तपाईलाई मात्र असर गर्दैन तर यसले ख्रीष्टको शरीरलाई पनि असर गर्दछ। जस्तै जब तपाई आफ्नो भौतिक शरीरको कुनै भागमा पीड़ा दुखाई महसुस गर्नुहुन्छ तपाईको सम्पूर्ण शरीर यो पीड़ाको अवस्थालाई महसुस गर्दछ। त्यसकारण तपाई दुखी हुनु भएको कारणले तपाईसँग यसकारण तपाई यस्तो नसोच्नुहोस् कि तपाई एक्लो हुनुहुन्छ, तपाई प्रभु येशु ख्रीष्टको शरीर हुनुहुन्छ, तपाई सँगसँगै प्रभु पनि दुखित हुनुहुन्छ। यदि तपाईले आफ्नो पीड़ालाई परमेश्वर सामु जाहेर गर्नुभयो अनि येशुसँग आफ्नो पीड़ालाई आफ्ना सबै फिक्रीहरूलाई तपाईँले राख्नुभयो अनि उहाँको अगुवाई तपाईँले माग्नुभयो भने तपाईँ ती पीड़ाहरूबाट तपाईँ छुटकारा पाउनुहुन्छ। रोमीको पुस्तक 12:15 यसरी लेखिएको छ, आनन्द गर्नेहरूसँग आनन्द गर, रुनेहरूसँग रो। जब तपाईँ दुखित हुनुहुन्छ तपाईँले विश्वास गर्ने व्यक्तिलाई सम्पर्क गर्नु र आफ्नो समस्या उनीहरूसँग बाँड्नु निकै महत्वपूर्ण छ। यसले उनीहरूलाई तपाईँको आवश्यकताको लागि प्रार्थना गर्ने, तपाईँलाई सल्लाह दिने, सान्त्वना दिने र तपाईँको कठिनाई र कठिन परिस्थितिबाट बाहिर निस्कन मदद गर्नका लागि उनीहरूलाई त्यहाँ उपस्थित हुने अवसर दिनेछ। धेरै समय मानिसहरू एक्लै आफू एकान्तमा आफ्नो पीड़ा आफै भित्र गुम्साएर राख्ने त्यो एउटा प्रवृत्ति हुन्छ, त्यो व्यवहार हुन्छ। तर जब हामी ख्रीस्टसँग जोडिन्छौं, हामी मण्डलीमा रहनुभएका सबै व्यक्तिहरूसँग हामी प्रत्यक्ष जोडिन्छौं, हामी विश्वास गर्दछौं सबै मण्डली परिवार येशु ख्रीष्टको शरीर हो, अनि तपाईलाई पीड़ा हुँदा तपाईले आफ्नो पीड़ालाई मानिसहरूको सामु, विश्वासीहरूको सामु, अगुवा पास्टरहरूको सामु तपाईले राख्नु पर्दछ। आफ्ना पीड़ाहरूलाई गुम्साएर राख्ने कुरा तपाईले त्यो विकल्पको छनौट गर्नु हुँदैन। हितोपदेश 11 अध्यायको 25 यसरी लेखिएको छ, उद्धार मानिसको फलिफाप हुन्छ, उहाँलाई अरूलाई उत्साह दिने व्यक्तिले आफू पनि नयाँ उत्साह प्राप्त गर्नेछ। दुःख र निराशाको समयबाट बाहिर निस्कने सबैभन्दा असल तरिका यो हुन्छ कि हामीले आफ्नो पीड़ा मानिसहरू समक्ष, उहाँका परमेश्वरका जनहरूको समक्ष बाँड्नु र त्यो पीड़ाका बारेमा मानिसहरूले र त्यसमा सबैले प्रार्थना गरेर एक अर्कालाई उत्साह दिनु झन बढ़ी आशिषको कुरा हुन्छ। यसले तपाईँको ध्यान आफू र आफ्ना समस्याहरूबाट हटाउँदछ। जब हामी अरूलाई मदत गर्दछौं र उनीहरूलाई आशीर्वाद दिएको कारणले मुस्कुराएको देख्छौं, यसले हाम्रो अनुहारमा मुस्कान ल्याउँदछ। हितोपदेश 15 अध्यायको 30 पदमा यसरी लेखिएको छ, हँसिलो चेहराले हृदयलाई हर्षित तुल्याउँदछ र शुभ समाचारले हड्डीलाई स्वस्थ पार्दछ। जब हामी निराश हुन्छौं, हामी खुशी हुनको लागि अरूहरूसँग संगति गर्न सक्छौं। जब हामी अरूले हामीसँग आफ्ना राम्रा वृद्धि भएका कुराहरू बाँडेको सुन्छौं, यसले हाम्रो हृदयमा निको पार्ने काम गर्दछ। हितोपदेश 4 23 पदमा यसरी लेखिएको छ, सबै कुरा भन्दा बढी आफ्नो हृदयलाई सुरक्षित राख, किनभने त्यो सारा जीवनको मूल हो। हाम्रो ठूलो दुःखको समयमा हामीले परमेश्वरका प्रतिज्ञाहरूमा हाम्रा विचारहरू केन्द्रित गर्न थप कडा परिश्रम गर्नुपर्दछ। यसरी हामी आफ्नो हृदयलाई सुरक्षित राख्दछौ। हामी दुखी र पीड़ादायी हुँदा बाइबल पढ्न मन नलाग्न सक्छ, तर यो हामीलाई तनावबाट बाहिर निस्कन मदत गर्ने एक धेरै प्रभावकारी उपाय हो। प्रियहरू, साथै अरूले हामीलाई बाइबलबाट सिकाउँदा र प्रोत्साहन दिँदा सुन्न निश्चित गर्नुपर्दछ। जस्तै अहिले भइरहेको कुराहरू तपाईँलाई हामीले बताइरहेका छौं, हाम्रो हृदयलाई निको पार्नको लागि हामीले हाम्रो दिमागमा परमेश्वरको वचनको सकारात्मक प्रोत्साहनजनक विचारहरू राख्नु पर्दछ। पहिलो थेसलोनिकीको पुस्तक 5:17-18 पदमा यसरी लेखिएको छ, निरन्तर प्रार्थना गर, सबै परिस्थितिमा धन्यवाद दियो, किनकि ख्रीष्ट येशूमा तिमीहरूका लागि परमेश्वरको इच्छा यही हो। जब तपाईँको जीवनमा केही नराम्रो घटना घट्छ, त्यसमा ध्यान केन्द्रित गर्नको सट्टा परमेश्वरले तपाईँलाई दिनुभएको सबै अद्भुत आशिषहरूको बारेमा सोच्नुहोस्। तपाईँको सबैभन्दा ठूलो आशिष भनेको परमेश्वरले तपाईँलाई भविष्यको नयाँ स्वर्ग र पृथ्वीमा प्रवेश गर्ने प्रतिज्ञा गर्नु भएको छ। भविष्यमा यस संसारमा भएका विभिन्न किसिमका पीड़ा, दुःख, संकट, ती सबै कुराहरू कुनैको पनि अस्तित्व हुने छैनन्। हरेक दिन आनन्दले भरिनेछ जब तपाई आफ्नो मनलाई परमेश्वरले तपाईलाई आशिष दिनुभएको सबै कुराको लागि धन्यवाद दिनमा केन्द्रित गर्नुहुन्छ। माथिबाट आएका ती विचारहरूले तपाईले अहिले महसुस गरिरहनु भएको गहिरो दुःखलाई हटाउनेछ, ती दुःखलाई प्रतिस्थापन गर्नलाई मदत गर्नेछ। भजन संग्रह 34 अध्यायको 19 पदमा यसरी लेखिएको छ, धार्मिक मानिसलाई धेरै विपत्ति आइलाग्दछन्, तर परमप्रभुले त्यसलाई ती सबैबाट उद्धार दिनुहुन्छ। दुःख र निराशाको सामना कसरी गर्ने भनेर सिक्नुपर्ने तपाई मात्र एक व्यक्ति होइन प्रियहरू, हामी सबैले यसको सामना गर्नुपर्दछ। परमेश्वरले तपाईलाई तपाईले अहिले महसुस गरिरहनु भएको सबै पीड़ा र दुःखबाट छुटकारा दिने प्रतिज्ञा गर्नुभएको छ भन्ने कुरा जानेर तपाई आफूले आफूलाई उत्साहित गर्नुहोस्। जसरी उहाँले तपाई भन्दा अहिले विश्वासीहरू र उहाँमाथि भरोसा राख्नेहरूका निम्ति गर्नु भएको थियो। भजन संग्रह 30 अध्यायको 5 पदमा यसरी लेखिएको छ, आँसु रातभरि मात्र बग्छ तर बिहान आनन्द आउँदछ। आफैमा धैर्य धारण गर्नु अस्प्रियहरू, तपाईले अहिले भोगिरहनु भएको संघर्ष समयसँगै कम हुँदै जानेछन्। यदि तपाई प्रार्थना गर्न र परमेश्वरमा भरोसा गर्न विश्वासयोग्य रहनु भएको थियो, तपाईले चाँडै देख्नुहुनेछ कि यदि तपाई प्रार्थना गर्न र परमेश्वरमा भरोसा गर्न विश्वासयोग्य हुनुहुन्छ भने तपाईले चाँडै उहाँको त्यो प्रेम र परमेश्वरको त्यो एउटा निको पार्ने तपाईको हृदयलाई चंगाए गर्ने त्यो परमेश्वरको प्रेम तपाईले महसुस गर्नुहुनेछ। यदि तपाई प्रार्थना गर्न र परमेश्वरमा भरोसा गर्न विश्वासयोग्य रहनुभयो भने तपाईले चाँडै परमेश्वरले साँच्चै तपाईको टुटेको हृदयलाई निको पार्न सक्नुहुन्छ र यसलाई प्रेम र आनन्द र शान्तिले भरिएको हृदयले बदल्न सक्नुहुन्छ भन्ने कुरा देख्नुहुनेछ। भजन संग्रह 30 अध्यायको 11-देखि 12 पदमा यसरी लेखिएको छ, तपाईले मेरो विलापलाई नाचमा परिवर्तन गर्नुभयो, तपाईले मेरो भाङ्राको वस्त्र फुकाइदिनु भयो र आनन्द पहिराइदिनु भयो। यस हेतुले कि मेरो मनले तपाईको स्तुतिगान गरोस् र चुप नलागोस्, हे परमप्रभु मेरा परमेश्वर, म सदा सर्वदै तपाईलाई धन्यवाद चढाउनेछु। परमेश्वरले हाम्रो निराशा र दुःखको भावनालाई आनन्दको भावनामा परिवर्तन गर्नुहुनेछ र उहाँ जहाँ हामी नाच्न चाहन्छौ यो आज परमेश्वरको हामी प्रतिको पूर्ण प्रतिज्ञा हो। हाम्रो टुटेको हृदयलाई निको पार्न परमेश्वरलाई अनुमति दिने प्रयास गर्नुहोस्। आजको वचनबाट तपाईलाई परमेश्वरले प्रशस्त मात्रामा आशिष दिनुभएको होस्। जय मसीह।
0: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरूसँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाई आशिषित हुनुभएको छ, तपाईहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्।
1: प्रिय श्रोता, यदि तपाईलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553339 9868553339।
0: साथै कार्यक्रम सुनेर तपाईहरूलाई बाइबल अध्ययन गर्न मन लागेको छ भने हामीलाई सम्पर्क गर्नुहोला, हामी तपाईहरूलाई बाइबल उपलब्ध गराउनेछौँ। हवस् त श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचकका साथ विदा हुन चाहन्छु। तपाईलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
2: तपाईं रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
3: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर, शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना।
0: प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
2: तपाईं रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर, सिट सीमित छ। आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेसनल स्कुल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
2: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
3: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
1: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
3: ल भाइगो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
2: किन नि बाबा?
3: किनकि त्यहाँ बच्चादेखि बुढा सम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
2: हस् बाबा।
4: कृष्ण सप्लायर्स, दार्जिलिङ बिस्तिक पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
5: सम्पर्क मोबाइल 97140131429।
6: शैक्षिक सत्र 2082 यसै परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै हाम्रो कपडा घरमा विशेष छुट।
7: एसईई परीक्षा उत्तीर्ण गरी कक्षा 11 भर्ना गर्ने तयारीमा रहेका विद्यार्थीहरूको लागि नीलकण्ठ नगरपालिका दिन बीच बजारमा रहेको हाम्रो कपड़ा घरले सम्पूर्ण विद्यालयका विद्यार्थीहरूको स्कूल तथा कलेजका ड्रेसहरू खरिद तथा सिलाईमा विशेष छुटको व्यवस्था गरेको छ।
6: साथै आकर्षक डिजाइनका पार्टी सुज, स्कूल कलेजका जुत्ताहरू होलसेल मूल्यमा पाइन्छ। यो अवसर सीमित अवधिको लागि मात्र भएकाले समयमै मौकाको फाइदा उठाउनुहोला। प्रोप्राइटर दिनेश शाह, सम्पर्क नम्बर 98-45-55-66-56, 98-28-049-215। ए पक्नुस् त, अर्को शाखाको रूपमा हाम्रो फुटवेयर कलेक्सन बीच बजार चोकबाट सीपी कलेज जाने बाटोमा खुलेको छ। प्रोप्राइटर विनय शाह, सम्पर्क नम्बर 98-12-20-25-53, 98-12-20-25-53।
8: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली जेनरल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
6: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
8: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
6: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
8: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
6: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
2: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
9: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
9: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको, सिधै पाएँ।

सुधा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स। हामी कहाँ स्कुल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोप्राइटर रितेश परियार। सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।

0: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
1: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
0: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के घरिको तल्लो पेट दुख्छ, घरिको हाड चोर्ने, घरिको के हो के यो झ्याललाई पनि कहिले आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
1: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त। त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। त्यहाँ त प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
0: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
1: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
0: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
1: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
2: स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चर गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिरिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ।
3: पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनाश, दम, खोकी, पथरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
1: पाइरस फिसर फिस्टुला रोग विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरस फिस्टुला र फिसरको उपचार गरिन्छ।
0: ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
1: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511-74102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
4: आरोग्य जीवनको आधार, आयुर्वेद उपचार।
5: तपाईं रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: ओ मिज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मिज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मिज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मिज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मिज्यू म त बिहेमा आउँदिन होला।
1: ल मिज्यू मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मिज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मिज्यू त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि, त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
3: जनरल मेडिसिन सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
3: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
3: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
3: भिटामिन डी,
2: भिटामिन बी12,
3: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
3: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
3: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
3: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। सिद्धलेक गाउँपालिका धादिङको सूचना: गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने र वास्तविक किसानलाई राज्यको मूलधारमा जोड्ने लक्ष्यका साथ कृषक सूचीकरण अभियान सञ्चालन भइरहेको छ। यसै सिलसिलामा विशेष गरी वडा नम्बर 3 र 4 तथ्याङ्क संकलनका लागि गाउँपालिकाबाट कृषि गणकहरू खटाइएको बेहोरा जानकारी गराइन्छ। तपाईँको घर दैलोमा आउने गणकहरूलाई आफ्नो नागरिकता, जग्गाको विवरण र कृषि पशुपालनको यथार्थ विवरण प्रदान गरी सहयोग गरिदिनुहोला। तपाईँले दिनुभएको विवरण पूर्णत गोप्य रहनेछ र केवल कृषि विकासका योजनाहरूमा मात्र प्रयोग गरिनेछ। सही विवरण दिउ, कृषक सूचीकरणमा सहभागी बनाऊ, राज्यको सेवा र सुविधा सुनिश्चित गरौं। सिद्धलेक गाउँपालिका कृषि विकास शाखा धादिङ।
4: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरा नै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
5: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि। त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
4: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
5: ल टिप्नुहोस्, प्रोप्राइटर बिरबहादुर श्रेष्ठको लागि 9843004737 र 0105090093 सम्पर्क गर्नुहोला नि।
6: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोप्राइटर बिरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843004737।
7: अफिसको डेकोरेसन त सबै सकियो। अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने। कहाँ गएर किन्ने होला?
8: होइन सर, के सोचिरहनु भएको छ?
7: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने। कहाँ गएर किन्ने होला?
8: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
9: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
7: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, मेलकन्ज नगरपालिका तीन, बेच बजार, धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808878778।
10: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 MHz
2: खरो विषयमा चारो बहस नेपाली बहस

0: नेपाली बहस एकै साथ सुनिराख्नु भएको छ। नेपाली बहसमा हामी राजनैतिक, आर्थिक, कूटनीतिक, सामाजिक, सांस्कृतिक, परराष्ट्रका विषयमा बहस र चर्चा गर्ने गर्दछौं। र त्यो विशेष गरी नेपाली बहस धेरै नेपालीहरूले मन पराउने कार्यक्रम हो। डिजिटल प्लेटफर्ममा पनि हामी छौं र तपाईँहरू यतिखेर नेपाली नेटवर्क .com विश्वभर, हाम्रो पात्र .com पनि विश्वभर एकै साथ सुनिराख्नु भएको छ। र नेपाली बहसमा हामी सीधा प्रश्नको सीधा जवाफ पनि लिने गर्दछौं। र विशेष गरी अहिलेको अवस्थामा देशको समसामयिक राजनैतिक परिस्थितिका विषयमा र अन्तर्राष्ट्रिय कूटनीतिका विषयमा हामी चर्चा र परिचर्चा गर्ने गर्दछौं। अब देशलाई ग्रे लिस्टबाट बचाउनका निम्ति राइकाको कालो सूचीमा रहेको हाम्रो हवाई उड्डयन सरकारले कस्ता कामहरू गर्नुपर्दछ, सरकारले जुन दुई तिहाईको म्यान्डेट पाएको छ यो ढंगले सरकार अगाडि बढ़न सक्छ कि सक्दैन, सरकारले यो मुलुकलाई सही दिशामा अगाडि बढ़ाउनका निम्ति जनताका भावनाहरूको संरक्षण गर्दै अगाडि बढ़न सक्छ कि सक्दैन भन्ने विषयलाई आज हामी प्राथमिकताका साथ पनि उठाउन चाहन्छौ। किनभने यतिखेर सम्पत्ति शुद्धिकरणको मुद्दालाई व्यापक रूपमा उठाइएको छ र सम्पत्ति छानबिनले यतिखेर आतंक सिर्जना गरेको छ, सबैलाई एउटै डालोमा हालेर दुःख दिने काम भएको भन्दै यसका बारेमा आलोचनात्मक टिप्पणीहरू पनि भइरहेका छन्। किनभने हिजो राजकीय पदमा बसेका राजनैतिक दलका व्यक्तिहरूले अकुत रूपमा सम्पत्ति कमाएका छन् र त्यसको स्रोत उनीहरूले खुलाउन सकिरहेका छैनन् र व्यापक रूपमा सम्पत्ति कमाइसके पछाडि आज उनीहरूको भागाभाग भएको पनि स्थिति छ। किनभने राज्यलाई कर नतिरेर आसे पासे आफ्ना आफन्त बनाउँदाहरूका नाममा सम्पत्ति दाखिला गरेर जुन किसिमको ब्रह्मलुट यतिखेर राज्यमा मचाइएको थियो त्यो ब्रह्मलुटको अहिलेको सरकारले छानबिन गर्ने बताएको छ। अब सम्पत्ति छानबिन यदि नहुने हो भने, अब हामी सुशासनतर्फ अगाडि केन्द्रित नहुने हो भने, अब हामी ग्रे लिस्टबाट ब्ल्याक लिस्टमा जाने सम्भावना पनि छ। अबको 7 महिनाभित्र नेपालले हरेक क्षेत्रमा सुधार गर्नुपर्नेछ। नेपालमा लगानीको वातावरण सिर्जना गर्नका निम्ति नेपालको सबै कुराहरूलाई एउटा साफ रूपमा राख्नका निम्ति यतिखेर सरकारले निकै ठूलो कदम उठाउनुपर्ने बाध्यात्मक परिस्थिति छ। किनभने अन्तर्राष्ट्रिय जगतले नेपालमा राजनैतिक पहुँचका आधारमा ठूला राजनैतिक दलका व्यक्तिहरूदेखि लिएर व्यापारी र बिचौलियाहरू, राजनैतिक दलका नेताहरू र त्यसै गरी व्यापारी घरानाहरू यतिखेर संरक्षित रहने भन्ने खालको विषय पनि यतिखेर आएको छ। तर अहिलेको अवस्थामा अब सम्पत्ति शुद्धिकरणबाट कोही पनि पछि हट्न सक्दैन, कोही पनि बस्न सक्दैन भनेर जुन किसिमले सरकारले छानबिन प्रक्रियालाई अगाडि बढ़ाएको छ, यो प्रक्रियाबाट अब सरकार शक्तिशाली भएर अगाडि बढ़ने बताएको छ। तर सम्पत्ति छानबिनले धेरैमा आतंक पनि सिर्जना गरेको छ। यो हुनुपर्दछ, कसैलाई एउटै डालोमा हालेर दुःख दिने काम होइन, तर अकुत रूपमा सम्पत्ति कमाइएको छ र सम्पत्तिको स्रोत यदि भेटिएन भने त्यस्ता व्यक्तिहरूलाई कानूनी कडघरामा उभ्याउनुपर्छ र देशको रकम, हिनाको रकम, देशको सम्पत्ति देशकै नाममा फर्काउनु पर्दछ। यतिखेर त्रिभुवन विश्वविद्यालयको जग्गा प्रकरणका विषयमा पनि व्यापक रूपमा चर्चा परिचर्चा आएको छ। 1000 भन्दा बढ़ी रोपनी जमीन विभिन्न नाममा चाहिँ हडपिएको छ, तर त्यहाँ भएका संस्थाहरूले जग्गा फिर्ता गर्न मानिरहेका छैनन् भन्ने खालको कुरा पनि आएको छ। 35 दिन दिएको म्याद गुज्रिएको छ, सरकारले के हेर्दैछ? त्यहाँ डोजर चल्छ कि चल्दैन, त्यहाँ व्यवस्थापन हुन्छ कि हुँदैन, त्रिवेणीको जग्गा जुन तरिकाले हडपिएको छ त्यो जग्गा फिर्ता हुन्छ कि हुँदैन, आजको एउटा जेन्युन प्रश्न यो पनि रहेको छ। आदरणीय श्रोता, 3 सातापछि राष्ट्रपतिको प्रथम महाधिवेशन हुँदैछ, सभापतिमा लामी छाने दोहोरिने पक्का छ, अन्य पदाधिकारीमा पनि सहमतिको प्रयास हुँदैछ। विधान संशोधन मार्फत 1 सभापति, 3 उपसभापति, 2 महामन्त्री, 3 सहमहामन्त्री, कोषाध्यक्ष र स्वकोषाध्यक्ष तथा प्रवक्ताको व्यवस्था पनि गरिने बताइएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको पद वरिष्ठ नेता विधानमै सम्मानार्थ व्यवस्था गर्ने बारे पनि यतिखेर छलफल भइरहेको छ। केन्द्रीय समिति 121 बढ़ाएर कम्तीमा 131, बढ़ीमा 151 बनाउने पनि राष्ट्रिय स्वतन्त्र पार्टीले तयारी गरेको भन्ने विषय यतिखेर आएको छ। आदरणीय श्रोता, आज हामी बहस गर्दैछौ, चर्चा गर्दैछौ। एनसेल कब्जा गर्न कागजी खेल भएको पनि पाइएको छ, निजी समूहको नियन्त्रण कायम राख्न यस्तो समूहको ग्रान्ड डिजाइन पनि भएको भन्ने विषय बाहिरिएको छ। स्मार्ट टेलिकम प्रकरणपछि खुल्न थाले सम्बन्धको जालो, अबको मुख्य प्रश्न जिम्मेवारीबाट उम्किन सम्भव छ त? आज एनसेललाई निजी समूहकै कब्जामा राख्न भएका धेरै चलखेलका फेरिस्तहरू छन्। तपाईँलाई जानकारी गराउन चाहन्छु आदरणीय श्रोता, 50% भन्दा बढ़ी कृत्रिम नेपाली स्वामित्व देखाउने प्रयास गरिएको छ। कृत्रिम स्वामित्व देखाउन भावना सिंहका नाममा 20% शेयर छ, वास्तविक शेयर मूल्य अर्बौं हुनुपर्नेमा 2 करोड़मै 20% शेयर छ। न्यून लगानी देखाएर कानूनी संरचना मिलाउन कागजी संयन्त्र तयार पारिएको विषयहरू आएका छन्। बेलायतमा करिब 1,00,000 पाउण्डमा नयाँ कम्पनी स्थापना गरियो, त्यही मार्फत एनसेलको 80% शेयर खरिद, मूल्य केवल 5 करोड़, वास्तविक खरिद बिक्री नाम मात्रको हस्तान्तरण, त्यसै गरी करिब 20 अर्ब दायित्व असूल नगरी सेटिङमा लाइसेन्स नवीकरण गरिएको विषय छ। दूरसंचार प्राधिकरणको पूर्व स्वीकृति बिनै 80% शेयर हस्तान्तरण गरिएको विषयहरू यतिखेर आइरहेका छन्। आदरणीय श्रोता, अब साँच्चै सरकारले यी यावत विषयमा चाहिँ निगरानी राख्न सक्छ त परम्परा तोड्दैछन् प्रधानमन्त्री फेरि सामूहिक कूटनीतिक सम्वाद र भेटघाट भएको छ जनजीवन सुधारमा सरकारको प्राथमिकता रहेको बताइएको छ लगानी नवप्रवर्तन र दिगो विकासमा जोड़ सन्तुलित विदेश नीति कायम यूरोपेली कूटनीतिलाई नेपालमा लगानी र सहकार्य गर्न इच्छुक रहेको विषय पनि यतिखेर आएको छ त्यसैले आजको बहसमा हामी चर्चा गर्न चाहन्छौ अब बजेटको पूर्व संध्यामा छौ बजेट राम्रो आउनु पर्दछ बजेट जनताको आकांक्षा अनुसार आउनु पर्दछ बजेट नेपाललाई विकास र समृद्धिको दिशामा अगाडि डोराउनका निम्ति बजेट आउनु पर्दछ र अधिक तरलता दैनिक रूपमा राष्ट्र ब्याङ्कमा यतिखेर लगानी पनि भइरहेको विषय छ नेपाल तत्काल कालो सूचीबाट नहट्ने पनि संकेत यतिखेर आएको छ आदरणीय श्रोता यो एकदमै दुःखद खबर हो कालो सूचीबाट नेपाल यदि हटेन भने हामी हरेक कुरामा हामी अन्तर्राष्ट्रिय जगतबाट चाहिँ अप्ठ्यारोमा पर्छौं हाम्रो अन्तर्राष्ट्रिय रूपमै शिर निउरिने एउटा सम्भावना हुन्छ तर यसलाई चाहिँ कन्ट्रोल गर्नका निम्ति एउटा मेकानिजम बनाएर भए पनि अब सरकार त्यो ढंगले अगाडि बढ्नुपर्छ आजको नेपाली बहसमा छोटो विश्राम लिन्छौं विश्रामपछि हामी पुनः उपस्थित हुनेछौं
1: ए दाई पख्नुस् त पख्नुस् के गर्नु भएको
2: देख्नु भएन औषधि हालेको
1: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिस हाल्ने
2: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
1: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
2: विषादीले धेरै नै जोखिम हुन्छ कि क्या हो नानी
1: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
2: अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
1: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
2: हस् नानी मैले बुझेँ म परम्परागत विषादी नै प्रयोग गर्छु
3: नेपाल सरकार विज्ञापन बोर्ड जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ अनुभवी शिक्षकहरू आधुनिक शिक्षण वातावरण नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर सिट सीमित छ आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस् सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान एभरेस्ट इन्टरनेशनल स्कूल जापान उज्जवल भविष्यको बलियो आधार
4: रेडियो बिहानी 97.6 MHz
0: यतिखेर हाम्रो बेसमा वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठ हुनुहुन्छ श्रेष्ठजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार
5: धन्यवाद
0: अहिलेको अवस्थामा अब यो सम्पत्ति छानबिनको आतंक छ होइन भ्रष्टाचार थियो हिजो ठिल्ठिलो थियो हरेक क्षेत्रमा सेटिङ थियो भनेर यहाँले हरेक पटक आवाज उठाउँदै आउनुभयो खबरदारी गर्दै आउनुभयो अहिले भनिँदैछ सबैलाई एउटै डालोमा हालेर दुःख दिने काम भयो सम्पत्ति छानबिनमा सरकारले राम्रो मेकानिजम बनाउन सकेन भन्ने खालका आवाजहरू उठिरहेका छन् हामी कानूनी रूपमा कतिको बलियो छ हाम्रो कानून सम्पत्ति छानबिनलाई होइन यो भ्रष्टाचार गर्ने अकुत सम्पत्ति कमाउने राज्यको सम्पत्ति दोहन गर्नेहरूलाई कानूनी कडघरामा उभ्याउनका निम्ति वरिष्ठ अधिवक्ताज्यू
5: यो तपाईँको प्रश्न स्पेसिफिक छैन सम्पत्ति छानबिन आयोगले छानबिन गर्ने क्रमलाई एउटै डालोमा हालियो भन्ने जस्तो कुरा तपाईँलाई त गरेका छैन होला नि सम्पत्ति छानबिनको डालोमा राखेका छैन होला मलाई पनि राखेका छैन राख्नुपर्ने मान्छेहरूलाई अहिले राख्ने कामको थालनी गर्दैमा त्यसलाई त्यो भन्न मिल्छ जस्तो मलाई लाग्दैन. रह्यो अब जहाँसम्म भ्रष्टाचारको उन्मूलनका लागि पहिला त कानुनी कारवाहीमा नै जानु पर्यो नि, होइन र कसैलाई अनुसन्धानको सिलसिलामा बोलाइने वा के गरिने भन्ने कुरा त्यो कानुनी अनुसन्धानको सुरुवात गर्ने हो. त्यसमा रितबेरितका कुराहरू रहलान् होइन, रित नपुगेको छ, कानुन बमोजिम ग्राह गर्नु नपर्ने मान्छेलाई दुःख दिन खोजिएको छ भने यसमा कानुनका उपचार.
0: पूर्व राजकीय पद सम्हालेका व्यक्तिहरू, पूर्व मन्त्रीहरू, पूर्व सांसदहरूले आज भन्दैछन् एउटै लालमा हाल्ने काम भयो, दुःख दिने काम भयो, हामीलाई किरकार गर्ने काम भयो भनेर उनीहरूले आपत्ति जनाउँदैछन् क्या.
5: त्यो आपत्ति जनाएर हुन्छ र भने तिनीहरू सम्भवतः त्यो दायरामा जानुपर्ने मान्छेहरू होला नि, त्यसकारण त्यो आवाज उठाइराखेको छ. त्यसमा आपत्ति मान्नुपर्ने कारण केही छैन.
0: सम्पत्ति शुद्धिकरण सम्बन्धी हाम्रो नियम चाहिँ के छ, कस्तो व्यक्तिहरू चाहिँ यसका दायरामा आउँछन्?
5: आउँछन् जसले स्रोत देखाउन सक्दैन र त्यो त्यसलाई सम्पत्ति शुद्धिकरण आयोगमा बस्ने मान्छेहरूले साँच्चै नै कानूनको सम्मान गरेर त्यसको प्रक्रिया अनुसार नै सबैलाई निष्पक्ष ढंगले अनुसन्धान गर्न सक्ने अवस्था छ. तर त्यो निष्पक्षता रहन्छ वा रहँदैन, सम्पत्ति शुद्धिकरण आयोगमा कस्ता मान्छेहरू छन् ती सबै कुराहरूमा यसको यो कुराको निर्भर हुन्छ.
0: व्यापक भ्रष्टाचार, अकुत सम्पत्ति दोहन भएको छ होइन राज्यको स्रोत साधन.
5: राज्य कोषमा त किन र तपाईँहरू एउटाले देख्नु भयो होला मोमजी, हामीहरू भन्छन्दै आज 3 वर्ष पनि बढी भयो मैले यो सत्य र न्यायको खोजी अभियानलाई लिड गर्छु र हाम्रो टिमका साथीहरू हाम्रो कामै यही हो. हामी अध्ययन गर्दैछौँ, अनुसन्धान गर्दैछौँ. अस्ति मात्रै तपाईँलाई उदाहरण दिइहालौँ, यो थापाथली अगाडिको कुरिया गाउँको लक्ष्मीनारायणको मन्दिर जहाँ झन्डै 4 रोपनी जग्गामा आकाश छुने पिपलको बोर्ड छ, त्यहाँ पोखरी थियो, पोखरी मिचिएछ, सबै कुराहरू व्यक्तिको नाममा दर्ता भएकोमा हामीले दिनभरि बहस गरिसकेपछि अस्ति उच्च अदालतका न्यायमूर्तिहरूबाट त्यो सरकारको नाममा ल्याउने भएको छ. यहाँ के देखिन्छ भने सार्वजनिक सम्पदाहरू, जग्गाहरू मिचिएका छन्, यावत कुरो भएको छ. सरकारी पदमा जाने वा राजनीतिक दलमा प्रभावशाली रूपमा नेतृत्वमा बस्ने ती मान्छेहरूको संलग्नता व्यापक रूपमा छ. धेरै कुराहरू छन्, हामी त यही काममा लागि नै राखेका छौँ. त्यसकारण ती मान्छेहरूले आवाज उठाएर सम्पत्ति शुद्धिकरणको सन्दर्भमा अनावश्यक दुःख दिनु खोज्यो भन्ने कुरा त किन र अनावश्यक दुःख दिएको भनेदेखि त दुःख दिनेलाई अर्को मुद्दा लाग्छ नि, मुद्दा उसका विरुद्ध मुद्दा जान सकिन्छ नि. जस्तै अहिले साइबर ल देखाउने, साइबर लमा मान्छेहरूलाई अनावश्यक ड्र्याग गर्ने, तमासा गर्ने गरिन्छ होइन. मुद्दै गर्यो भने पनि त्यो ठहर भएन भनेदेखि त यसले मलाई झुटो मुद्दा किन चलायो भनेर कानुनको उपचारमा जान सक्ने ठाउँहरू छ नि, जानुपर्छ. कसैले अधिकारको दुरुपयोग गरेर तपाईँलाई दुःख दिन्छ भने यो मान्छेले पदी हेर्छु त्यो दुरुपयोग गर्यो भनेर जान सक्ने ठाउँहरू छन् नि. त्यसकारण कानुन बमोजिम अधिकार भएको व्यक्तिले, पदाधिकारीले अहिलेको यो अवस्थामा जहाँ जुन अवस्थामा देशलाई चुर्लुमै भ्रष्टाचारमा डुबाइएको छ, यस्तो अवस्थामा कानुनको प्रक्रियाको थालनी गर्दाखेरि यो रोदन क्रन्दनको कुनै अर्थ हुन्छ जस्तो मलाई लाग्दैन.
0: होइन, अहिलेको अवस्थामा चाहिँ जुन ढंगले अकुत सम्पत्ति, राज्यको सम्पत्ति दोहन गरेर, भ्रष्टाचार गरेर, सरकारी जग्गा हडपेर जुन तरिकाले चाहिँ बसेका छन् होइन, उनीहरूलाई अहिलेको सत्ताले, अहिलेको सरकारले, आयोगले कानूनी कडकडामा उभ्याउन सक्छ? हामी त ग्रे लिस्टबाट ब्ल्याक लिस्टको लाइनमा छ नेपाल त होइन, यस्तै खालका गतिविधिहरूका कारणले गर्दाखेरि सरकारको एक्सन चाहिँ विश्वास लाग्दो छ आज तपाईँहरूले हेर्नु भएको छ?
5: त्यसमा केही कुराहरू हेर्नुपर्ने अवस्था रहला होइन. सरकारी सार्वजनिक जग्गाहरू अतिक्रमणमा परे, पारिए, धेरै कुराहरू छन्. सबै कसै कसैलाई राजनीतिक पूर्वाग्रह मात्रै राखेर गरिन्छ भने त्यो गरिएको मान्छेलाई पनि कानूनले गर्न मिल्ने रहेछ भने मात्रै अदालतले त्यसलाई आफ्नो क्षेत्राधिकारभित्र राख्छ, मुद्दा इन्टरटेन गर्छ, त्यो अवस्था त छ नि. तर कुनै राजनीतिक व्यक्तिलाई राजनीतिक पूर्वाग्रह राखेर त्यो काम गरिन्छ र अरू त्यस्तै सरहको बदमाशी गर्ने मान्छेहरूलाई कानूनको दायरामा ल्याइँदैन भने त्यसलाई चाहिँ यहाँ यस्तो किन भएन भनेर पो त्यसलाई एकदमै पर्टिकुलराइज गरेर पनि देखाउन सकिन्छ नि, यो मान्छेलाई किन गरिएन यो विषयमा भनेर. त्यस्तो भएको छैन जस्तो लाग्छ मलाई. त्यसकारण सरकारले अहिले थालनी गरेका छ, हेरौँ सरकारले धेरै कुराहरू गर्न बाँकी छ निष्पक्षताको हिसाबले. अब जस्तै तपाईँलाई भनिहाल्नु पर्दा यो सुकुम्बासी आयोग, सुकुम्बासीहरूलाई जसरी अहिले सरकारले विस्थापन गर्यो नि, त्यहाँनिर त्यो विस्थापन गरिनुपर्ने मान्छेहरू थिए होला, तर व्यवस्थापन पहिला गरिनुपर्नेमा गरिएको थिएन. त्यहाँ त्रुटि भएको छ, धेरै त्रुटिहरू भएको छ. सुकुम्बासीहरूलाई बिजुली पानी दिएर कसले राख्यो? ती मान्छेहरूलाई कारवाही गर्नुपर्छ भनेर हामीले त अहिलेको प्रधानमन्त्रीज्यू मेयर छँदाखेरि नै भेटेर म आफैले भनेको छु. तपाईँहरू पहिला बिजुली पानी दिने काङ्ग्रेस एमाले माओवादी को यिनीहरूलाई तुरन्त कारवाही गर्नुहोस् त तपाईँकै निकायले तपाईँ आउनुभन्दा अगाडिको निकायहरूले यो काम गरेको छ अनि बल्ल त्यसले वैधानिकता दिन्छ अनि त्यो मान्छेहरूलाई हटाउनु पर्ने मान्छेहरूलाई हटाउनुहोस् तर त्यो काम त भएन नि शुरूआत गर्ने मान्छे जसले बदमाशी गर्यो आफ्नो भोट ब्याङ्क बनाउनलाई ती मान्छेहरूलाई चाहिँ स्थापित गरे तिनीहरूलाई खोइ कारवाही भएको
0: सुकुम्बासी भन्दा पनि उनीहरूलाई चाहिँ ल्याएर राख्ने संरक्षण गर्ने भोट ब्याङ्क बनाउनेहरूलाई कारवाहीको दायरामा ल्याउनुपर्छ भन्ने माग हो यहाँको
5: एकदमै त्यो नगरिकन त्यो गर्दाखेरि त बिचरा सुकुम्बासीहरूलाई त खै त व्यवस्थापन गरिएको सुकुम्बासीहरूको उचित व्यवस्थापन हुनुपर्छ अनि यिनीहरूलाई हटाइनुपर्छ भन्ने हामीहरू यो व्यवस्थापन भएकै अवस्थामा पनि मान्नुहोस् न अहिले खास खास सुकुम्बासीहरूलाई सरकारले काहीँ व्यवस्थापन गरेर राख्यो उनीहरूलाई चित्त बुझायो ठिक छ तर उनीहरूलाई त्यस अवस्था पूर्व राख्ने नहुने बस्ने नहुने ठाउँमा राख्ने बस्दाखेरि घर बनाउनुको लागि पानीको धारा जोडिदिने बिजुली दिने कसले गर्यो तपाईँले गर्नुभयो व्यक्तिले गर्न सक्छ त्यो
0: होइन मान्छे बसिसकेपछि त मानवीय आधारमा त दिनु पर्यो नि त
5: नो नो नो त्यसो गर्नु पाइँदैन अवैधानिक काममा सुरु हुने त्यो होइन त्यसरी पाइँदैन त्यो गर्नु मिल्दैन
0: के गर्ने त उनीहरूलाई खोलाको पानी खान मिलेन धोबी खोलाको पानी फोहोर पानी होइन
5: त्यस्तो होइन नि त्यस्तो होइन उनीहरूलाई उनीहरूलाई पानी खाने ठाउँमा लाउनु पर्यो नि त त्यहाँ राख्ने होइन नि उनीहरूको जीव ज्यान जोखिम गर्ने गरेर खोलाको किनारामा राख्नु हो र त्यो त्यो अवस्थाै होइन त्यो कुरै थिएन काठमाडौँको हकमा धेरै ठाउँमा हामीले त सुकुम्बासी आयोगलाई मुद्दा नै गरेका छौँ मैले अहिले इन्टरलोकेटरी अर्डर लिएर बसेको छु अल्पकालीन आदेश छ यो सुकुम्बासी आयोगलाई कुनै पनि काम नगर्नु भनेर
0: सर्वोच्चले त अल्पकालीन आदेशै दियो नि त होइन डोजर नचलाऊ भनेर तर ठाउँ ठाउँमा डोजर चलिरहेछ नि त फेरि
5: त्यो डोजर चलेकोमा त अब यो सरकारको अदालतको आदेश सरकारले किन मानेन भने सरकारले पनि कारवाही गर्न सकिन्छ नि त मुद्दा आउनु पर्यो नि यहाँ त के हो भने मान्छेहरूले अन्याय गर्दाखेरि अन्याय सहेर बस्ने एउटा बानी पनि छ नेपालीहरूको उपचारको बाटो नखोज्ने अनि कानुनमा आफै जिउँदो भरि हुँदैन नि त्यसलाई जीवन्तता दिने मान्छेले हो तपाईँ हामीले हो यो कानुन छ यो कानुन अनुसार यसो गरिनुपर्नेमा गरिएन यसो गरिनु पर्यो भनेर आउनु पर्यो नि त्यस्तो भएको छैन
0: अहिले न्यायालयभित्रका पनि धेरै बहसहरू छन् होइन निकै ठुलो क्रमभङ्गता पनि भयो इतिहासमै करिब करिब 82-86 वर्षको न्यायालयको इतिहासमा यसको बारेमा धेरै ठूलो चर्चा परिचर्चा पनि भइरहेको छ आजको दिनमा जुन ढंगले 6 जना सिफारिस हुनुभएको थियो प्रधान न्यायाधीशको लागि न्यायाधीशहरू 4 नम्बर वरियता रहनुभएका डाक्टर मनोज कुमार शर्माले कार्यभार सम्हालिसक्नु भएको छ अब परिवर्तन आउँछ न्यायालयमा यो स्वाभाविक थियो अहिलेको अवस्थामा
5: यो 4 वरियता क्रमको सम्भावित यो प्रधान न्यायाधीशको लिस्टमा पर्ने मान्छेहरू मध्येबाट प्रधान न्यायाधीश बनाइयो भन्ने कुरा यसको युएन क्राई ठूलो भयो होइन संविधान त त्यो नमिलेको पनि थिएन र संवैधानिक परिषदको त्यही एउटा कामलाई एउटा परिवर्तनको फर्को एउटा क्रान्ति एउटा प्रगतिशीलताको फर्को भनेर म आफैले पनि बोलेको छु क्लिप्स नै बनाएको छु तर कुरो के छ भने हामीले अहिलेका सम्माननीय प्रधान न्यायाधीशजूलाई बाटो देखाउँदैछौ यहाँ यहाँ यो छ अहिलेसम्म 17-17 जना प्रधान न्यायाधीशहरूले तपाईँहरूभित्र नै भ्रष्टाचार छ भनेर बनाएका कैयौं 4-5 ठाम मुद्दाहरू त्यो प्रतिवेदनहरू लुकाएको छ तपाईँले यसलाई कार्यान्वयन गर्नुपर्छ हामी भन्दैछौँ उहाँको नियुक्ति एउटा परिवर्तनको फर्को हो जहाँसम्म योग्यता र अयोग्यताको कुरा छ संविधानको धारा 129(3) बमोजिम त्यो दायरामा परेर सिफारिस भएका न्यायाधीशहरूलाई कसैलाई पनि अयोग्य भन्न मिल्ने अवस्था थिएन अझै हामी त अझै कान्छो मान्छे भनेर ल्याइन्छ होला भन्ने हाम्रो त्यो एक्सपेक्टेसन थियो अर्को मान्छे तर 4 नम्बरमा उहाँ आउनुभयो त कुनै पनि व्यक्ति त्यहाँ आउँदाखेरि त्यसलाई आपत्ति कानून बमोजिम गर्ने ठाउँ छैन रह्यो अब हाम्रो ट्रेडिसन भङ्ग भयो परम्परा यस्तो थिएन परम्परा त्यस्तो थियो त्यही ठिक थियो भनेदेखि त हिजोसम्मको न्यायालयमा जस्तो किसिमको व्यक्तितिर भ्रष्टाचार छ त्यही अदालत ठिक छ भनेर बस्नु पर्यो नि अहिलेसम्मको 17 जना न्यायाधीशहरूले त्यसमा 2 जना काम पर्छन् किन त्यो भ्रष्टाचारको प्रतिवेदनहरूलाई सार्वजनिक गरेर कार्यरूप दिन सकेन त्यसलाई किन प्रभावकारी ढंगले कार्यान्वयन गरिएन म यो बनाउँदैछु बोल्दैछु अझै पनि मैले अस्ति अझै त्यसमध्ये त एउटा प्रतिवेदन त लुकाएर राखिएको छ त्यो सार्वजनिकै गर्न दिइएन हामीले माग्दा दिइएन त्यस विषयमा इभन सूचना आयोगलाई यो अख्तियार अनुसन्धानमा मुद्दा हामीले दायर गरेका छौँ हामी त्यसरी लडिराखेका छौँ र यसको उत्खनन गरिराखेका छौँ विकृति विसङ्गतिको तर यहाँ मान्छेहरू अब एउटा आवाज निकालेर हिँड्छन् यहाँ त एउटा पुरानो सिन्डिकेट चाहिँ अदालतमा तोडिएको छ त्यो नियुक्तिले मात्रै पनि त्यो कुरा यथार्थ हो अदालतमा व्यापक सिन्डिकेट थियो वकिल न्यायाधीशहरूको बीचमा त्यो तोडिएको छ र तोडिए अनुसारको अब धेरै काम गर्न अहिलेको सम्माननीयले सक्नुहुन्छ उहाँले गर्नुपर्छ
0: तर अहिले न्यायालयमा सर्वोच्च अदालतमा त स्याडो वारको अवस्था सिर्जना भइरहेछ होइन
5: केही वार हुँदैन त्यसै कारण हामीले भनेको सुन्नुहोस् केही वार हुँदैन, त्यहाँ हुने नहुने कुराहरू न्यायाधीशकै बिचमा भएको छ, वकिलहरूको बिचमा भएको छ, त्यसलाई उहाँले निडरताका साथ सामना गर्नुपर्छ। हामी यताबाट साथ दिन्छौँ, बाहिरबाट हामी पनि हौ नि त्यसको स्टेक होल्डरहरू अदालतको, होइन र हामी सत्यको पक्षमा लड्छौँ। यहाँ गर्नुपर्छ प्रधान न्यायाधीशले राम्रो काम भनेर हामी त एकदमै आफ्नो आवाजहरू बुलुन्द मात्रै गर्ने हो कि हामी एक्सनमै आउँछौँ। त्यसमा डराउनु पर्ने कारण केही पनि छैन, तर काम हुनु पर्यो। उहाँले प्रधान न्यायाधीशको लिस्टमा आफ्नो फोटो टाँग्ने मात्रै काम हुन्छ भने त्यहाँ फेरि त्यहाँ हामी त्यसमा पनि बोल्छौँ तपाईँले के गर्नुभयो भनेर। मैले अहिले मागेको छु पहिला यो सार्वजनिक नगरिएको जुन प्रतिवेदन छ त्यसलाई सार्वजनिक गरियोस् र यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गरियोस्, र अब म फेरि आउँदैछु अर्को चारवटा प्रतिवेदनहरू जसलाई निष्प्रभावी रूपमा राखिएको छ यसलाई कार्यान्वयन गर्नुहोस् निर्ममताका साथ निडरताका साथ, अनि बल्ल जुडिसियरीमा परिवर्तन आउँछ भनेर। नत्र भने त हाम्रो मान्यतालाई हेर्नुहुन्छ भने बमजी यो संविधान च्यातिनुपर्छ, मरेको संविधान हो, अर्को संविधान लेखिनुपर्छ भन्ने मान्यतामा हामी छौँ, र अदालतमा सम्पूर्ण रूपमा पुनर्संरचना र पुनर्नियुक्ति हुनुपर्छ, यो काम लाग्दैन अहिलेको अवस्था भन्ने मान्छे हौ हामी। त्यो भन्दा भन्दै पनि सानो एउटा परिवर्तनको एउटा झिल्को देखिएको छ, त्यो परिवर्तनले साँच्चै नै हामीले आशा गरेको केही कुराहरू आउँछ भने त्यसलाई त मान्नु पर्यो।
0: परिवर्तन हुन्छ, देश परिवर्तन हुन्छ, हरेक हिंसाहरू परिवर्तन हुन्छ नि, यसलाई विश्वास गर्न सकिन्छ आजको दिनमा यो काम गराइले सरकारको? जसले पनि न्यायालयमा कम्पेरेबल खोज्ने, जुन सरकार आए पनि त्यस्तै खोज्ने भन्ने खालको पनि त आरोप छ नि त, होइन?
5: त्यो नहुन सक्छ, त्यो छ आरोपहरू छ। त्यही त मैले भने नि म किन ओभरहाउलिङको पक्षमा पुनर्संरचनाको पक्षमा अझै पनि बोलिरहेको छु त, त्यो म बोल्दा बोल्दैको अवस्था त्यहाँ विद्यमान छँदाखेरि पनि मैले यति त गर्न सक्छु है भनेर अहिलेको प्रधान न्यायाधीशले गर्न सक्नुपर्छ। सबै कुराहरू नहोला, सबै नभएका कुराहरू यो बाँकी छ, यो व्यवस्थाबाट सम्भव भएन, त्यसकारण व्यवस्थै अर्को ल्याउनुपर्छ, संविधानै अर्को ल्याउनुपर्छ भन्ने मान्छे हो म, मेरो अभियान पनि हो। त्यसकारण अब त्यो अभियानको आशातीत रूपमा जे कार्यक्रमहरू हामीले लन्च गरिराखेका छौँ, जसरी हामी अध्ययन अनुसन्धान मुद्दा मामिला गर्ने गरिराखेका छौँ, त्यो बिन्दुमा हामी नपुगेको अवस्थामा पनि सर्लक्कै त्यसै बमोजिम नभएको अवस्थामा पनि अहिलेको प्रधान न्यायाधीशज्यूले गर्नुपर्ने धेरै कामहरू छ, त्यो गर्नुपर्ने काम सकेसम्म गर्दै जाँदाखेरि त ए यहाँ पनि त केही भइराखेको छ भनेर हामीले पनि त मान्नुहोला नि त, यो अवस्था हो।
0: अब जनताले चाहिँ जुन किसिमको न्यायालय प्रतिको विश्वास लिएका छन्, भरोसा लिएका छन्, हामी समाचारहरू सुन्ने गर्दछौ, न्याय ढिलो न्याय पाउनु पनि न्याय नपाउनु सरह हो भनिन्छ, होइन? पटक पटक न्यायालयको ढोका ढकढकाउँदा पनि, त्यहाँ जाँदा पनि वास्ता नहुने, बेसी सरेको सरे हुने मान्छे यताबाट, होइन, उसको चाहिँ सम्पत्ति सबै बेचेर सिद्धिसकेको छ, बुढो भइसकेको छ, लौडी टेक्ने भइसक्यो, तर न्याय नपाउने एउटा परिस्थिति छ नि नेपालको न्याय क्षेत्रमा, होइन? कसरी सुधार गर्न सकिन्छ यसलाई, यसको चेन्ज कसरी हुन सक्छ? सधैँ यस्तै
5: अलिकति सम्भावना अहिले अलिकति नयाँ बाटोबाट नियुक्ति भएको छ, त्यसले पनि एउटा सम्भावना देखाएको छ, त्यो कार्यरूपमा परिवर्तन हुनु बाँकी छ मैले भन्दैछु है। अब नभएकै अवस्थामा त समग्र सम्भावना भनेको यो संविधान फालेर अर्को संविधान ल्याएर त्यो ल्याउने सम्भावना अर्को व्यवस्थाले मात्रै छ, यो व्यवस्थाबाट हुँदैन, यो व्यवस्थाबाट यो सिन्डिकेट नै चल्ने हो, त्यो सिन्डिकेटसित अहिलेको प्रधान न्यायाधीश जुझ्नुपर्ने हो, एकजना मान्छे जुधेर कतिसम्मको परिवर्तन आउन सक्छ त्यो हेर्न बाँकी छ। जहाँसम्म न्यायालयमा न्यायकामीहरू पीडित छन् भन्ने कुरा त तपाईँलाई एउटा कुरा च्याप्टर दिमागमा लाग्ने कुरा भनिदिन्छु, होटल द्वारिकाको मुद्दा छ नि, होटल द्वारिकाले मुयानी हकमा बनाएको मुहीको जग्गामा बनेको होटल हो त्यो, हामीले द्वारिका होटल,
0: त्यसमा पनि
5: द्वारिका, सुन्नुहोस् हजुर, द्वारिका होटलको मुद्दा मात्रै 102 थान छ, त्यो फाटवालाले बोकेर ल्याउनु सक्दैन, पाले पालो बोकेर ल्याउनुपर्छ इजलासमा, त्यो उच्च अदालतबाट होटल द्वारिकालाई जिताएको मुद्दामा त्यो जितिसकेपछि एकजना पक्ष म कहाँ आउनुभएको थियो, म पनि सामेल भएको थिएँ, र एकपटक सर्वोच्च अदालतबाट फैसला हुँदा उच्च अदालतको फैसला चाहिँ हामीले बदर गऱ्यौँ, मोहीको पक्षमा कुरामा बनेको होटल हो त्यो, हामीले द्वारिका होटल,
0: त्यसमा पनि
5: द्वारिका, सुन्नुहोस् हजुर, द्वारिका होटल को मुद्दा मात्रै 102 थान छ,

0: वर्षको पर्दैन, आज कति वर्ष भयो सुन्नुहोस् त, 61 वर्ष भएको छ।
1: यसलाई अलिकति क्लियर गरिदिनुहोस् त, द्वारिका होटेल कुनै एउटा व्यक्तिको जग्गा हडपेर बसेको छ त्यसो भए होइन?
0: त्यहाँ त्यो ठुलो विवादै छ त, 61 वर्ष भइसक्यो कि मुद्दा। अम्बिका श्रेष्ठ बिचरा मुद्दा लड्दा लड्दै द्वारिका होटेलको मालिक मरिन्, मुद्दा लड्दा लड्दै मरिन्। अम्बिका श्रेष्ठको वकिल हाम्रो कृष्ण प्रसाद भण्डारीजी हुन्छ वरिष्ठजी, यसको ठुलो कहानी छ। कानुनका विद्यार्थी,
1: द्वारिका होटेलको जग्गा हडपिएको छ कि द्वारिका होटेलले अरूको जग्गा हडपेको छ?
0: द्वारिका होटेलले हडपेको छ भन्ने मुद्दामा हामीले उच्च अदालतबाट द्वारिकालाई जिताएको मुद्दा, म आफै पनि सामेल छु त्यो मुद्दामा, त्यो मुद्दालाई उच्च अदालतको फैसला बदर गरेपछि त्यहाँ अनौठो कुरो के हो भने 60 वर्ष भएको थियो त्यो फैसला हुँदा, हेर्नुहोस् है, त्यो फैसला उच्च अदालतको गलत थियो भने त्यहाँबाट न्याय दिनु पर्दैन? त्यो कस्तो न्याय हो त्यो? फेरि बदर चाहिँ गर्ने रे, अनि तिमी आफै हेर भनेर फेरि त्यहीँ पठाउने, त्यस्ता न्यायाधीशहरू छन् हामीका। हो, यस्तो सुधार गर्नलाई ठुलो एउटा लडाई लड्नुपर्छ।
1: न्याय किनबेच हुन्छ भनिन्छ, पैसाको चलखेल हुन्छ भनिन्छ, हुन्छ त्यहाँ न्यायमा?
0: अब त्यो तपाईँले भने जस्तै गरेर हुन्छ भनेर भन्न सकिन्न है, यो समूह थापालाई सोध्नुपर्छ।
1: होइन, समूहजीले त भन्नुभएको छ नि त त्यहाँ चलखेल हुन्छ भनेर,
0: अब उसले त घुसे खुवाउँछु भने त
1: सम्बुजी
0: न्यायाधीशहरू घुस खान्छन्, हामी घुस खान्छौँ भनेर, त्यो तपाईँले ठ्याक्कै समूह थापालाई सोध्नुपर्छ।
1: म भन्छु
0: तपाईँले सोधेको प्रश्नका लागि अदालतले गरेको, न्यायाधीशहरूले गरेको आदेश र फैसलाहरूलाई विज्ञहरू राखेर स्वतन्त्र रूपमा टेबुलेसन गर्ने हो भने सम्भवतः धेरै न्यायाधीशहरू न्यायाधीश हुनका लागि लायक देखिँदैनन् सर्वोच्च अदालतमा।
1: त्यसलाई
0: तपाईँ बुझ्नुहोस् कसरी बुझ्नु,
1: त्यस्तो अवस्था छ होइन?
0: त्यस्तो अवस्था छ, एउटा उदाहरण दिन्छु तपाईँलाई, म तपाईँले सोधेको कुरामा ठ्याक्कै मिल्छ, तपाईँ अनुमान गर्नुहोस् के भएको। एउटा व्यापारीले, ठुलो व्यापारीले प्रधानमन्त्री छँदा र पार्टीको अध्यक्ष छँदा एमालेका नेता र प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई किर्तिपुरमा जग्गा दान दिनुभयो करोडौँ। यसमा मेरो अभियान, सत्य र न्यायको खोजी अभियानका महासचिव डाक्टर ज्ञानेन्द्र बस्नेत, ज्ञान बस्नेत र श्याम श्रेष्ठको मुद्दा पर्यो, त्यसमा बहस गर्ने मान्छे म आफै हो। पैसाको सिलिङ दानदाता त्यो दिनको लागि राजनीतिक दल सम्बन्धी ऐनमा जम्मा 25,000 छ, हेर्नुहोस् है, यो 25,000कै सिलिङमा सीमित हुनुपर्छ, यो दानदाता यसरी दिन पाइँदैन, यसमा विभिन्न किसिमका बायसनेसहरू हुन्छन् होइन, एउटा स्वार्थ बाजिन्छ यसमा भनेर हामीले बहस गर्दाखेरि पैसा होइन जमिन हो, जमिन त जति दिए पनि हुन्छ भन्ने सेन्समा त्यो निवेदन कामयाब गरिएन, त्यो काम लाग्दो गरिएन, त्यो निवेदन मागभुजीमा आदेशहरू जारी भएन। त्यो कसैले, त्यो कसैले एउटा ल म्यान होइन कि ले म्यानले पनि जान्ने कुरा हो कि जग्गा भने सुन चाँदी ज्वार जे दिए पनि हुने नेतालाई, त्यही भने हो कानुनले, त्यो होइन नि, तर त्यसो गर्ने न्यायाधीशहरू कथाकथ चाहिँ छन्। त्यसै कारण राजनीतिक कब्जामा छ अदालत, त्यो राजनीतिक कब्जालाई धोइपखाली गर्नको लागि यदि अहिलेको जुन प्रधान न्यायाधीशको नियुक्ति भएको छ उहाँले त्यो प्रयास गर्नुहुन्छ, त्यस बमोजिमको आदेश फैसलाहरू गर्ने मुद्दाहरूमा गर्नुहुन्छ भने हामीले त्यसलाई समर्थन गर्ने हो। कमसे कम एउटा सिन्डिकेटको प्रथालाई तोडिएको छ र एकदमै कन्भेन्सनल मोडेलमा जसरी हामीले के अरे ज्येष्ठतामा बसेको मान्छेलाई मात्रै नियुक्ति गर्ने चलन भएको छ, त्यो त्यो खराब होइन, कानूनले नमिलेको पनि होइन भनिएको हो, त्योसम्म कुरा हो। अब त्यसो हुन्थ्यो भनेदेखि त, अब त्यो कन्भेन्सनल मोडेल खराब हुन्थ्यो भनेदेखि त सिनियर मान्छे मात्रै हुने भनेर त्यो 129 राखिदिएर भइहाल्थ्यो भनेर, जो म सिनियर छु उयो हुन्छ प्रधान न्यायाधीश भने सिद्धिहाल्यो नि, त्यो 6 मान्छे कसले पठाएको थियो, त्यो न्याय परिषदले पठाएको होइन, त्यस्तो हो नि त कुरा। त्यसकारण धेरै कुराहरू छन् बम्बे, तपाईँसित अहिले भर्खरै रेडियोमा कुरा गरेर सिद्धिँदैन, म त यसैमा अध्ययन अनुसन्धानमा लागेको छु, लडिराखेको छु, हेरौँ के हुन्छ। अस्ति भर्खर यो सर्वोच्च जलाधारको मुद्दा, हामीले त्यसको विरुद्धमा भ्रष्टाचारको मुद्दा हाल्दाखेरि हामीलाई पागल भने मान्छेहरूले, प्रधान न्यायाधीश सुशीला कार्की जस्तो मान्छे, कल्याण श्रेष्ठ जस्तो मान्छेले गरेको आदेश फैसला उप मुद्दा हाल्दैछ, यो के खालको मान्छे हो भनेर मान्छेहरूले पागल नामाकरण गरे। अहिले त्यो फैसला नहुँदै पनि हामीले भ्रष्टाचारको मुद्दा हालेकै हो अख्तियारमा, सुशीलाको विरुद्ध पनि, कल्याणको विरुद्ध पनि, अरू सबै गरेर 6 प्रधान न्यायाधीशलाई त्यहाँ मुद्दै थियो, तर त्यो मुद्दा चल्दा चल्दै यता मुद्दा टुङ्गो लागेको थिएन। अस्ति 12 बितेपछि 12 महिनामा 12 पूर्ण इजलास जसलाई लिड गर्नुभएको थियो सारङ्गा सुवेदीज्यूले मान्ने है, त्यो कल्याण श्रेष्ठले र सुशीलाले सर्जु जलाधारको राजा वीरेन्द्रले अधिग्रहण गरेको सरकारी जग्गा माफियाहरूको नाममा लगेको, मिलेन यो सरकारी निजी जग्गा हो भनेर अहिले फैसला गरेको छ। अब जनताहरूले के भन्ने हो, हामी पागल हौ को?

0: यो देशमै स्वरोजगारीको प्रत्यापूर्ति गराउने भनेको छ, बजारलाई व्यवस्थापन गर्ने भनेको छ, सही बाटोमा छैन सरकार आज?
1: सही बाटोमा हिँडेको अवस्थामा प्रमुख प्रतिपक्षी दलको एउटा सदस्यको नाताले सरकारलाई हामी सहयोगै गर्छौँ। यो बाटो बिजुली चाहिँ यो सरकारले पुर्याएको छैन, यो बाटो बिजुली अघिल्लो सरकारहरूले नै यो देशमा 99% विद्युतीकरण अघिल्लो सरकारले नै गरिसकेको छ। बिजुली लान पर्दैन, टेलिफोन लान पर्दैन, इमेल इन्टरनेट लानु पर्दैन, घर घरमा के अरे घर घरमा इन्टरनेट, हात हातमा मोबाइलको कार्यक्रम त हामीले 20 वर्ष अगाडि ल्याएको हो। यस कारणले गर्दाखेरि यो सरकारले ती केही पनि गर्नु पर्दैन। यो सरकारले केही मात्रै गर्नुपर्छ भने जबरजस्ती सूचना नदिकन, होइन सूचना नदिकन, पूर्व तयारी नगरिकन, वैकल्पिक व्यवस्था नगरिकन आम नेपाली जनताहरूलाई डोजर लाउनु पर्छ। सुकुम बस्तीमा बाढी बस्ती सुकुम्बासी बस्तीमा डोजर लाउनुपर्छ, मानव अधिकारको हनन गर्नुपर्छ। पोखरामा त्यही सुकुम्बासी बस्ती हटाउने सन्दर्भमा अत्यन्तै समझदारीपूर्ण रूपमा हुने, अनि काठमाडौँमा बालेनजी जो प्रधानमन्त्री हुनुहुन्छ, सम्माननीय प्रधानमन्त्री, उहाँले पहिले महानगरको मेयर हुँदा जस्तै गरेर मेयर के अरे जबरजस्ती रुवावासी गराउनु पर्ने, अहिले होल्डिङ सेन्टरहरूमा एउटा चाहिँ के भन्छ कस्टडीमा बसे जस्तो गरेर जनतालाई सञ्चार कर्मीहरूलाई जान नदिएर त्यहाँ त चाहिँ होल्डिङ सेन्टरमा बस्ने हाम्रा आदरणीय नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई त्यहाँको आफ्नो असन्तुष्टिहरू पनि पोख्न नदिने यो किसिमको हरकत गरेर पञ्चायत त होइन राणा शासनभन्दा अलि बढी निरङ्कुश, अलि बढी चाहिँ हुकुमी शासन, यसरी नै यही गर्दै जानुपर्छ सरकारले। प्रमुख प्रतिपक्षी दलहरूलाई र अन्य दलहरूलाई त यो सरकारले यस्तै हुकुमी शैली लोकतन्त्रलाई चाहिँ कब्जामा राख्ने, सारा संवैधानिक निकायमाहरूलाई कब्जामा राख्ने अनि आफ्ना मान्छेहरू भर्ती गर्ने यस्तै गर्दै जाँदा नै राम्रो हुन्छ अहिलेको सरकारलाई। किनभने यो सरकार दुईटै नजिकको सरकार, यो सरकारले त्यो कुराहरू गर्दै गयो भने त्यो जनताले बुझ्दै जान्छ नि त यथार्थमा यो सरकारको स्वरूप के हो, अनुहार के हो, देखाउने दाँत के हो, चपाउने दाँत के हो भन्ने कुरा जनताले बुझ्दै जाँदछन्। त्यसैले यो सरकारले सुकुम्बासी बस्तीमा नेपाली जनतालाई रुवाउनु पर्छ, अझै देशभरि रुवाउनु पर्छ, के अरे मधेसका चाहिँ मधेसमा अनि सहरी क्षेत्रहरूमा आतंकित गर्नुपर्दछ, सबै चाहिँ आफ्ना मान्छेहरू अरौटे भरौटेहरू नियुक्ति गर्नुपर्छ संवैधानिक अङ्गहरूमा, त्यसै गरेर अन्य 1596 अथवा 1600 जति चाहिँ राजनीतिक नियुक्तिहरूमा आफ्ना मान्छेहरू हटाउनु पर्दछ, होइन जागिर दिनुपर्दछ। यो हिसाब किताबले सरकार बढ्दैछ अनि अरू विपक्षी दललाई डोमिनेट गर्नुपर्छ,
0: हेप्नुपर्छ।
1: सदनको गरिमा र मर्यादालाई कायम राख्दै सरकारको ध्यान आकर्षण गराउने हो हाम्रो जिम्मेवारी, जनताका आवाजहरूलाई सदनमा राख्ने हो र सरकार समक्ष पुर्याउने हो हाम्रो जिम्मेवारी। जे हो त्यो जिम्मेवारी गर्नका निम्ति हामी तयारी छौँ। अहिलेको द्वितीय नजिकको बहुमतसँग हामी डराउनेवाला पनि छैनौँ। हामीले त 15 सालको प्रष्ट द्वितीय बहुमतको बेलामा चाहिँ राजा ज्ञानेन्द्रले कु गरेर के अरे राजा महेन्द्रले कु गरेर चाहिँ अपदस्थ गरेपछि पनि 30 वर्ष कुरेर प्रजातन्त्र ल्याएर यो जनतालाई अधिकार सम्पन्न बनाउने पार्टी भयो त नेपाली काङ्ग्रेस। अहिले अब 2 महिना बित्दैछ, 100 दिन नपुगिकन सरकारको विषयमा हामी विरोध पनि गर्दैनौँ। हामीसँग
0: विरोध त यहाँहरूले गरिरहनु भएको छैन, यहाँहरूले त समर्थनै गरिरहनु भएको छ, देखिरहेको छ संसदमा, होइन
1: अन्धा कुराहरूको हामी समर्थन गरिरहेछौँ र संस्थागत रूपबाट 100 दिन पुगेपछि उहाँको पनि मूल्याङ्कन गर्छौँ, सरकारको मूल्याङ्कन गर्छौँ, उहाँको 100 दिने कार्यसूची हेर्छौँ, एक दुई अक्षर पढ्न जानेकै छ हामीले पनि। हामीले अहिलेसम्मको सारा जीवन समाजको निम्ति राजनीतिको निम्ति चाहिँ समर्पण गरेर आएकै हो, त्यो भएको हुनाले यो सरकारसँग हामीलाई कुनै त्यस्तो किसिमको हो पनि छैन। हामी अनुकूल प्रतिकूल सबै परिस्थितिहरू भोगेर आएको, सामना गरेर आएको हुनाले नेपाली काङ्ग्रेस अहिले रमिता हेरेर बस्दैन। आफ्ना आवाजहरू राख्नको निम्ति पञ्चायत व्यवस्थामा, राणा शासनमा, द्वन्द्वकालमा, माओवादीको द्वन्द्वकालमा, राजाको शासनमा पनि नेपाली काङ्ग्रेस पाकेर आएको, त्यस कारणले यो बालेनको शासनमा नेपाली काङ्ग्रेस चाहिँ नबाच्ने भन्ने रहँदैन, सङ्घर्ष नगर्ने भन्ने रहँदैन।
0: नरेन्द्र केरुङजी, तपाईँसँग हामी फेरि पनि छलफल र बहस गर्नेछौ, अहिलेका लागि पनि धेरै धेरै धन्यवाद, नमस्कार। नेपाली कंग्रेसका सांसद नरेन्द्र खेरुङ आधुनिक श्रोता नेपाली बसमा छोटो विश्रामपछि पुनः उपस्थित हुनेछ।
2: हेलो, म हजुरको बैंकबाट बोलेको, तपाईँको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ।

0: मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
1: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी छोरी,
2: हजुर,
1: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
2: हेलो, हेलो, भन्नुहोस् त।
0: हेलो, हजुर
2: हजुर,
0: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
2: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
1: ए नानी, के भने रहेछ, के भयो
2: बा? हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
1: ल ल ल, किन दिन्थे?
0: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
3: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
0: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा हुजुरी वा जानकारी गराउ।
3: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
5: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
4: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
5: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
4: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241311, 9849241311।
6: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
7: यतिकै हाम्रो प्रेसमा नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल हुनुहुन्छ। लम्सालजी, नेपाली धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
8: थ्याङ्क यू भाउ।
7: नेपाल प्रेस युनियनको 35 स्थापना दिवस आज चाहिँ है तपाईँहरू मनाउँदै हुनुहुन्छ, प्रभात फेरी निकाल्नु भएको छ, तर अहिलेको अवस्थामा चाहिँ नेपाल प्रेस युनियन कस्तो स्थितिमा छ, तपाईँहरूले के गरिरहनु भएको छ? अहिले त सुनसान छ नि त, होइन?
8: नेपाल प्रेस युनियन सुनसान होइन, नेपाल प्रेस युनियन अहिले नेपालका संचारका क्षेत्रमा भएका संघ संस्थाहरू जुन ट्रेड युनियन बादबाट अगाडि परेका छ, त्यो संस्थाहरूमा सबैभन्दा बढी एक्टिभ र सबैभन्दा ट्रेड युनियन मुभमेन्टलाई चाहिँ लिड गरेर नेपालको लोकतन्त्रको स्थायित्व सँगसँगै नेपालका श्रमजीवी पत्रकारहरूको पक्षमा काम गर्ने गरी अगाडि बढेको छ। तपाईँले भने जस्तै सुनसान केलाई भन्ने हो, त्यसको चाहिँ
7: सरकारले चाहिँ ट्रेड युनियनहरूलाई होइन विभिन्न भातृ संगठनहरूलाई, दलगत संगठनहरूलाई अङ्कुश लाउने काम गर्दैछन् त बाली नेतृत्वको सरकारले, त्यो भएर तपाईँहरूका क्रियाकलापहरू सुस्ताएका हुन् कि?
8: तपाईँले भनेको कुरा चाहिँ सबैभन्दा पहिला त ट्रेड युनियन संगठनहरू सरकारले जुन खाले नियत राखेर चाहिँ खारिज गरिरहेछ, त्यो खारिज गर्ने काम चाहिँ विपरीत गरेको छ सरकारले, त्यो निरङ्कुशतातर्फ उन्मुख हुनको लागि गरेको हो। र तपाईँले यसैसँग जोडेर भनेको एउटा शब्दसँग चाहिँ तपाईँलाई पनि म करेक्सन गराउन चाहन्छु, नेपाल प्रेस युनियन यसको आफ्नै खाले फरक पहिचान छ। हामी न एनजिओ हो, न हामी कुनै पार्टीको भातृ संगठन हो,
7: नेपाली कंग्रेसको भातृ संगठन होइन नेपाल प्रेस युनियन,
8: होइन होइन होइन, तपाईँले बुझेको भन्दा फरक हो। हामी नेपाली काङ्ग्रेससँग लोकतन्त्रका आधारमा नजिक रहेर काम गरेका छौँ र नेपालमा लोकतन्त्रका लागि प्रवर्धन गर्नेदेखि लोकतन्त्रको चाहिँ ल्याउनेसम्ममा चाहिँ काङ्ग्रेसको नेतृत्व जुन रह्यो, त्यो नेतृत्वलाई हामीले काङ्ग्रेसले लिड गरेको प्रजातन्त्रलाई हामीले चाहिँ सँग हामी नजिक भएको
7: नेपाल। अब सुन्ने श्रोताहरूले सुन्ने दर्शकहरू पनि कन्फ्युजमा पर्नु

0: एप्लिकेसन रहेको र श्रमको सेक्टरमा काम गर्ने एउटा संगठन हो यो न कि तपाईँले भनेको जस्तो तपाईँले जबरजस्ती चाहिँ तपाईँ काँग्रेसको चाहिँ भातृ संगठन हो तपाईँ काँग्रेस हो भन्ने कुराले चाहिँ
1: मैले भनिरहेको छैन क्या आम जनताले दर्शकले श्रोताहरूले यसरी चाहिँ व्याख्या गर्छन् नेपाल
0: हो त्यसरी व्याख्या गर्ने त्यसरी व्याख्या गर्ने त्यसरी बुझ्ने जनताहरूलाई चाहिँ के बुझाइदिनुहोस् भने यो नेपाल प्रेस युनियन भन्ने संगठन नेपाल
1: स्वतन्त्र छ होइन यो
0: स्वतन्त्र छ लोकतन्त्र लोकतन्त्रवादी पत्रकारहरूले लिड गरेको श्रमजीवी पत्रकारहरूको हकितका निम्ति संचार प्रतिष्ठानहरूमा र संचार गृहहरूमा चाहिँ नेपालका पत्रकारहरूको पक्षमा लड्नका लागि ट्रेड युनियनवादबाट जन्मिएको र नेपालको श्रम सरकारको श्रम कार्यालयमा दर्ता गरेको 2048 साल जेठ 13 गते आजैका दिन हाम्रा अग्रजहरूले श्रम कार्यालयमा दर्ता गरेको हो र म यहाँलाई दर्ता नम्बर समेत भनिदिन सक्छु 27 नम्बरमा दर्ता रहेको नेपाल प्रेस युनियन नेपालको एउटा मात्रै श्रम कार्यालयमा दर्ता भएको संचार प्रतिष्ठान संचार कर्म गर्ने साथीहरूको ट्रेड युनियनवादबाट अगाडि बढ्ने संस्था हो र यो संस्थाले विगत लामो समयदेखि लोकतन्त्रको पक्षमा नेपालको चाहिँ श्रमजीवी पत्रकारहरूको सेक्टरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा थुप्रै ऐन कानून बनाउने विषयहरूमा चाहिँ लिड गरेको छ त्यस्ता अप्ठ्यारा परेका ठाउँहरूमा चाहिँ प्रेस युनियन लडाई लडेको छ र लोकतन्त्रवादी
1: पत्रकारहरूका पीड़ा छन् होइन समयमा पारिश्रमिक नपाएका पीड़ाहरू छन् होइन पत्रकारहरू चाहिँ कुटिएका छन् हेपिएका छन् थिचिएका छन् अहिले त तपाईँलाई थाहा छ यो होइन सरकारी संचार माध्यम बाहेक चाहिँ अन्य मीडियाहरूलाई मीडिया हाउसहरूलाई चाहिँ विज्ञापनै नदिने भनेर चाहिँ सरकारले सिन्डिकेट कायम गर्न खोजिरहेको छ खै त तपाईँहरूको उपस्थिति
0: अब यसलाई उपस्थिति कसरी भन्ने हो तपाईँले आफैले परिभाषा लगाउनु होला प्रतिष्ठानमा भए न्यूनतम पनि पारिश्रमिकहरू नदिएका प्रतिष्ठानहरूमा हामी थुप्रैमा हाम्रो चाहिँ मालिकहरूसँग सौदाबाजी चलिरहेको छ धेरै ठाउँमा संचार गृहभित्र हामी आन्दोलनमा छौँ सरकारसँग तपाईँले भने जस्तै विज्ञापनको नीति यद्यपि श्रम संगठनहरू हामी श्रमको सेक्टरमा काम गर्नेहरूले विज्ञापन नीति चाहिँ मालिकहरूले नेतृत्व गरेको चाहिँ श्रम संगठन के अरे नेतृत्व गर्ने कुरा र मालिकहरूको पक्षमा कति बोल्ने भन्ने कुरा रहला तर हामी त्यसमा पनि सँगै छौँ किन सँगै छौँ भने संचार प्रतिष्ठानहरू टिक्यो भने मात्रै त्यहाँका मजदुरहरू टिक्न सक्ने हो त्यस कारणले संचार प्रतिष्ठानहरू टिक्ने भनेको विज्ञापनले हो त्यस कारणले राज्यले दिने विज्ञापन नीति राज्यले दिने विज्ञापन चाहिँ सबैलाई समान हुनुपर्छ भन्ने आन्दोलन हामीले छेडेको र तपाईँलाई स्मरण गराउन चाहन्छु हामीले माग गरेको नेपाल प्रेस युनियन यो चाहिँ के अरे विज्ञापन बोर्ड नभनिकन हामीले विज्ञापन प्राधिकरण गठन गरौं र त्यो प्राधिकरणले चाहिँ काठमाडौँबाट प्रसारण हुने नेपाली रेडियो नेटवर्क र इलामबाट चाहिँ प्रसारण हुने नेपालवाणी रेडियो नेटवर्क अथवा दार्चुलाबाट चाहिँ प्रकाशित हुने पत्रिका यी सबैलाई समान खाले राज्यले हेर्ने दृष्टिकोण सहितको चाहिँ विज्ञापन नीति ल्याउनुपर्छ भनेर हामीले भन्यौं यद्यपि सरकारले विज्ञापन बोर्ड बनायो हामीले भने अनुसार केही कुराहरूलाई लिई समेटेर कानून त बनायो तर कानूनमा पनि आफू केन्द्रित कानून बनायो जसलाई चाहिँ हामीले विज्ञापन बोर्ड हिजो हामीले भने अनुसार आम पत्रकारहरूलाई चाहे अनुसार संचार प्रतिष्ठानको पक्षमा काम गर्ने अनुसारको संचार के अरे विज्ञापन बोर्ड बन्न सकेन र त्यसको हामीले निर्माण भएको लगतै हामीले त्यस्तो धेरै कुराहरू विमतिर आयौँ लडाईँ लड्दै आयौँ र अहिले पनि त्यो लडाईँ हाम्रो जारी छ त्यस कारण तपाईँले बुझ्ने कुरा के हो भने हामी मालिकहरू सस्टेन हुँदा मजदुरहरूलाई सजिलो हुन्छ त्यस कारणले विज्ञापन नीति पनि त्यो खाले बन्नुपर्छ र संचार प्रतिष्ठानमा काम गर्ने साथीहरू जो श्रमजीवी पत्रकारहरू छन् तिनीहरूलाई चाहिँ पूर्ण रूपले चाहिँ उनीहरूको चाहिँ आर्थिक सामाजिक र व्यक्तिगत सुरक्षाका निम्ति चाहिँ सधैँ राज्य संचार प्रतिष्ठानमा लगानी गर्ने मालिक र मालिकहरू चाहिँ इमान्दार हुनुपर्छ भन्ने कुरामा हामी लागिरहेका छौँ
1: अब अहिलेको अवस्थामा चाहिँ बालिन सरकारलाई यहाँहरूको सुझाव के छ मिडियाको तर्फबाट किनभने अब सिन्डिकेट कायम गर्न त सक्दैन त सरकारले होइन सबैलाई यो समान व्यवहार गर्नुपर्छ काखारा पाखा गर्ने हो भने त मिडिया हाउस त बन्द हुने स्थिति आउँछ होइन सरकारले यो अधिनायकवाद ती चरित्र देखाउन खोजेको हो अझ के लाग्दैछ तपाईँहरूको सुझाव के छ
0: तपाईँले भनेकै शब्द सापट लिँदा हुन्छ राज्य अधिनायकवादतिर अगाडि बढेको देखिन्छ यसमा त धेरै कुरा धेरै सूचकहरूले त्यो कुरा बताइरहेको छ अहिले जुन मेन स्ट्रिम मिडिया र जुन संचार प्रतिष्ठानहरू भन्दा सोसल साइटहरूमा अन्ना गर्ने कुरालाई चाहिँ बढी प्रायोरिटीका साथ सरकार अगाडि बढेको छ र संचार प्रतिष्ठानहरू बन्द हुँदा फाइदा हुन्छ आफ्नो चाहिँ भोकल चाहिँ नभन्ने आफ्नो चाहिँ मुखपत्र नभन्ने चाहिँ संचार प्रतिष्ठानहरू आवश्यक छैन भन्ने तरिकाले अहिले चाहिँ रेडियो राष्ट्रचर गोर्खापत्र जुन सरकारी संचार माध्यमहरू मात्रै लाई चाहिँ आफ्नो मुखपत्रका रूपमा राज्यले उपयोग गर्ने र अरू चाहिँ बन्द भए हुन् भन्ने गरी जसरी अगाडि बढिरहेछ यो लोकतन्त्र विरोधी काम हो र लोकतन्त्रमा कहीँ कतै पनि प्रतिस्पर्धा रोक्न सकिँदैन प्रतिस्पर्धा रोक्दा निष्पक्ष र निष्पक्ष पत्रकारिता हुँदैन त्यस कारणले यो प्रतिस्पर्धा रोक्नु अथवा चाहिँ संचार प्रतिष्ठानहरूलाई चाहिँ मर्जरको स्थितिमा पुर्याउनु अथवा बन्द हुने स्थितिमा पुर्याउने सरकारको जुन नियत छ त्यो नियत अत्यन्तै खराब नियत छ त्यो अधिनायकवादी सोच हो त्यो साँच्चै भन्ने हुने राज्य अगाडि बढ्ने पछिल्लो 21 औं शताब्दीको चाहिँ के अरे मुभमेन्टमा चाहिँ जुन प्रतिस्पर्धाका रूपमा अगाडि बढ्ने भन्दा पनि पछाडि फर्केर यो चाहिँ निरङ्कुश बाटोतिर जाने गरी तयारी गरिरहेछ त्यसको हामी घोर निन्दा भर्सना गर्छौँ र यही अहिले हामी शुरू गर्न लागेको चाहिँ आजदेखि हामी चाहिँ सरकारका विरोधी केही आन्दोलनहरू पनि घोषणा गर्नेछौ आज हाम्रो चाहिँ के अरे स्थापना दिवसको कार्यक्रम छ डाक्टर रामरण यादवले त्यो कार्यक्रमको प्रमुख अध्यक्षता गर्नुहुन्छ सबै राजनीतिक दलहरूका नेताहरूले त्यहाँ आफ्ना धाराहरू राख्नुहुनेछ संचार प्रतिष्ठान संचार सेक्टरका थुप्रै संगठनहरूले आफ्ना धाराहरू राख्नुहुनेछ यी त्यस पछाडि चाहिँ हामी त्यो राज्य अहिले कता जान लागेको भन्ने एउटा निष्कर्ष निकालेर हामी अगाडि बढ्ने गरी आगामी दिनको बाटो तय गर्नलाई चाहिँ हामी आज स्थापना दिवसको दिन भव्य कार्यक्रम गर्दैछौ र नेपाल प्रेस युनियनको विधान संशोधन गर्नका निम्ति विधानमा देखिएका केही कुराहरूलाई सजिलो बनाउनका निम्ति लोकतन्त्रको पक्षमा अझै इजी तरिकाले श्रमजीवी पत्रकारका पक्षमा अझै सजिलो तरिकाले अगाडि बढ्नका निम्ति भएका केही अहिलेको परिस्थिति अनुसार चाहिँ परिमार्जन गर्नुपर्ने केही कुराहरूमा आज हामी विधानसभा पनि गर्दैछौ र आज हामी बिहान अहिलेदेखि भरे साँझ 7 बजीसम्म नै व्यस्त छौ यी सबै कामहरू चाहिँ गर्नु छ यस कारणले हामी नेपालको लोकतन्त्र श्रमजीवी पत्रकारहरूको पक्षमा र संचार प्रतिष्ठानहरू टिकाइरहन र नेपालमा प्रतिस्पर्धा सहित संचार कर्म गर्ने साथीहरूले आम जनतालाई चाहिँ सुसूचित हुने अधिकार सुनिश्चित गर्ने बाटोमा चाहिँ लाग्न हामी लागिरहेका छौँ
1: हस् यहाँको महत्वपूर्ण समयका लागि यहाँलाई धेरै धेरै धन्यवाद शुभकामना पनि नमस्कार नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल आदरणीय श्रोता नेपाली बसको समय सकिएको छ खेम्बम बिदा चाहन्छु नमस्कार।

0: भर्खर पैसा दिएको होइन,
1: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चपलाइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स, धादिङ डिस्ट्रिक्ट पुछार बजार, प्रोप्राइटर कृष्ण तिबल सिन्हा।
4: सम्पर्क मोबाइल 9741031429।
5: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
6: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्पटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
5: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
6: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
5: 9860248543।
6: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
5: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, स्वास्थ्य मस्तोमा कहाँ गएर ल्याउने होला?
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
5: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरा सुन्दिन म।
1: ल टिप्नुहोस्, प्रोपाइटर बीरबहादुर श्रेष्ठको लागि 9843004337 र 010590093 सम्पर्क गर्नुहोला नि।
5: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोपाइटर बीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843004337।
7: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
0: है मेज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हुने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लाउन हो र? अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याबसँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।

0: मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्री को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: धादिङ बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग।
2: हामी कहाँ घर टहरा बनाउनको लागि सिमेन्ट ब्लक, पिलर, टायल, आँखी छ्याल, बालुवा, ढुङ्गा, पाइलुका साथै ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ।
1: कालिका ब्लक उद्योग, नीलकण्ठ नगरपालिका 3 किरण बजार, अरुण खोला।
2: प्रोपाइटर राजेन्द्र कुमार खड्का। सम्पर्क मोबाइल नम्बर 9866 26 26 73 र 9843 40 39 11।
3: राष्ट्रको लागि बक्सिङ,
4: स्वास्थ्यको लागि बक्सिङ,
3: आत्मरक्षाको लागि बक्सिङ। जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
4: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटारतर्फ, ओम शान्ति भवन नजिकै।
3: समय बिहान र बेलुका।
4: थप जानकारीका लागि रेगन श्रेष्ठ, सम्पर्क नम्बर 9841465649, 9841465649।
3: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त।
5: रेडियो बिहानी 97.6 MHz।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
3: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
2: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
3: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
2: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
3: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
2: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
4: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
7: खर्च अनुसारको घर त बन्या जस्तै बन्या छ त।
6: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
7: किन तनाव लिने, टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
8: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम टङ्केश्वर इन्टरप्राइजेस,
0: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
8: 98-511-87-882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
7: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
1: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो, आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
7: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
1: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
7: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 98-43-62-86-16 र 98-10-32-37-54।
1: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
9: बाबा बाबा म त आज स्कुल जान्न।
10: म पनि स्कुल जान्न मम्मी।
11: सुन्नु भयो छोरा छोरी दुबै जना स्कुल नजाने रे। मैले तपाईलाई अस्ति नै भनेँ हैन छोरा छोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर।
12: झोला चाहिए मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
11: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
13: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता अरू अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट छगर तल
14: काठमाडौँ जाने बाटोपट्टि
13: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98167045 54
14: 98167045 47।
15: अफिसको डेकोरेसन त सबै सकियो। अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने कहाँ गएर किन्ने होला?
16: होइन सर, के सोचिरहनु भएको छ?
15: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने कहाँ गएर किन्ने होला?
16: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता।
17: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनुका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
15: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप मेलकन्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 98 51 10 88 78 र 98 088 88 778।
18: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 97140131429
5: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन् आफ्नो भने सबै पुरानो डिजाइनको छ
6: होइन के भयो किन एक्लै गनगन गरिरहे
5: के हुनु नि साथीको बिहेमा जानु छ मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त
6: भइहाल्छ नि तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है
5: मंगल सुनचादी पसल नीलकण्ठ नगरपालिका 3 20 बजार धादिङ
6: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
5: प्रोप्राइटर मंगल रसाइली सम्पर्क मोबाइल नम्बर 9841715542 9861026611 र 010520542

0: यताजाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम टङ्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेस्ती सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
2: 98-511-87-882 गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
0: छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी सिनिँदै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यता उतिको कुरै छैन
2: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
1: प्रोपाइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
2: 98-60-24-58-43
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि
0: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
0: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरा सुन्दिन म
1: ल टिप्नुहोस् प्रोपाइटर बीरबहादुर श्रेष्ठको लागि 98-43-097-437 र 010-590-93 सम्पर्क गर्नु होला नि
2: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर बीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98-43-057-437
4: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: ओ मेज्यू नमस्कार है।
2: नमस्कार नमस्कार मेज्यू नमस्कार।
1: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
2: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
1: है मेज्यू। म त बिहेमा आउँदिन होला।
2: ल मेज्यू मेरो बिहेमा किन नआउने नि?
1: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
2: ल्या मेज्यू त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
1: लाउन हो र? अनि ठ्याक्कै कहाँ हो नि?
2: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98-45-55-66-56 अनि 98-28-049-215 फोन गरेर जानुहोस् है।
3: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64।
4: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
5: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
4: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
5: जनरल मेडिसिन सेवा,
4: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
5: बालरोग सम्बन्धी सेवा,
4: स्त्री रोग सम्बन्धी सेवा,
5: मुटुको इको र भिडियो एक्सरे सेवा,
4: ल्याब टेस्ट,
5: भिटामिन डी,
4: भिटामिन बी12,
5: आइरन प्रोफाइल
4: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण
5: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
4: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
5: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
5: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
6: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल सुरु गरौँ न त।
7: हुन्छ हुन्छ
6: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको

0: केटाजौ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेस्टिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470 98511-87882 गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी सिनिँदै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यताउतिको कुरै छैन
2: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
1: प्रोपाइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
2: 9867-2458-43
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
3: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बङ्गैचा गोर्खा
1: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
3: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
1: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-37-54
3: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नु होला
4: बाबा म त आज स्कुल जान्न
5: म पनि स्कुल जान्न मम्मी
6: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
7: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
6: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
8: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
2: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट 6 घर तल
8: काठमाडौँ जाने बाटोपट्टि
2: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861-7045-54
8: 9861-7045-47
3: राष्ट्रको लागि बक्सिङ
1: स्वास्थ्यको लागि बक्सिङ,
3: आत्मरक्षाको लागि बक्सिङ। जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
1: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटा तर्फ, ओम शान्ति भवन नजिकै।
3: समय बिहान र बेलुका।
1: थप जानकारीका लागि रेगम श्रेष्ठ, सम्पर्क नम्बर 9841564499, 9841564499।
3: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त।
2: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: के तपाईँलाई दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
1: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
3: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
4: होइन ए दिदी, के भयो, किन यसरी झुकाएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
3: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
4: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको

0: प्याथोलोजी ल्याब सेवा,
1: आधुनिक प्रविधि सहित छाल सूत्र सेवा,
0: बिरामी भर्ना सेवा,
1: थेरापी सेवा जस्तै
0: फिजियोथेरापी सेवा,
1: अकुपंचर सेवा,
0: पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
1: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
0: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
1: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
0: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
2: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ।
0: हात जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने, मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ।
2: पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, फुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
0: पाइरस फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेशन पाइरस फिस्टुला र फिसरको उपचार गरिन्छ।
1: ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
0: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
3: आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्। आफ्नो भने सबै पुरानो डिजाइनको छ।
1: होइन के भयो, किन एक्लै गनगन गरिरहे कि?
0: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
1: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
0: मंगल सुनजाति पसल, नीलकण्ठ नगरपालिका 3, 20 बजार धादिङ।
1: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
0: प्रोपाइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 9841-7522, 9861-02-6611 र 010-520-542।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141-6767-64, 9141-6767-64।
3: ओहो, होइन के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि।
4: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
3: ए हो र, त्यसो भए म पनि मोबाइल किन्दा गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
4: रोमन मोबाइल घडी पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
3: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
4: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।

0: टाइटल राम श्रेष्ठ। संपर्क मोबाइल नंबर 9841497913 र 9813159159।
1: तपाईको संतुष्टि नै हाम्रो संतुष्टि हो।
2: घर त बल्ल बल्ल बनाइदिए, अब ग्रिल युपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
3: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल युपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त युपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। युपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
2: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरा सुन्दिन म।
3: ल टिप्नुहोस्, प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0097-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
2: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल युपीभीसी एन्ड अलुमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोप्राइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-0057-437।
4: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: रुई फुई दुई भन्छन् जाडो कटाउनलाई, राम्री केटी बिहा गराए केटा हो जीवन बिताउनलाई।
1: राम्री बुहारी भन्दा भन्दै दफर माउली आउली, तिमी सुत्ने खाट काटेर टुरिस्ट स्ट्यान्ड बनाउली,
0: के भन्छ यो?
1: ठिकै भन्छ यो।

0: यात्रा लाठे भइसके बुद्धि पलाएको छैन, बिहे गरे घरबार बन्छ कुरो बुझ्ने होइन।
1: आज भोलिका ठिटीहरूले के को घरबार धान्छ, कुचो समाउने हात त कोहीको टुप्पी तान्छ।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भए विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
1: भिटामिन डी,
2: भिटामिन बी12,
1: आइरन प्रोफाइल
2: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
1: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
3: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
4: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
0: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
4: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
0: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98510-97838 र 98032-40723।
1: मोबाइल, पंखा, हिटर, राइस कुकर, कुलर, चार्जर, इयरबड्स, हेयरफोन, स्पिकर, सीसीटीभी क्यामेरा, राउटर, ब्याकअप अनि विभिन्न बिजुलीका सामानहरू सबै एकै ठाउँमा।
2: तपाईँको रोजाइको केन्द्र, श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
1: हामी कहाँ मोबाइल, इलेक्ट्रोनिक्स सामान, मोबाइल एसेसरीज र ग्यारेन्टी सहितका सामानहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: सीमित समयका लागि सबै सामानहरू विशेष छुटमा उपलब्ध छन्।
1: गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरुघाट जाने बस काउन्टर भन्दा 2 घर तल। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ, सम्पर्क नम्बर 98510-63802, 98510-63802।
5: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, UPVC र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त।
6: हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
7: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि
2: सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आईएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीवीसी अल्मुनियम का झ्याल ढोका बनाउनुका साथै फलाम स्टील सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीवीसी र अल्मुनियम का सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
6: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरा सुन्दिन म।
2: ल टिप्नुहोस्, प्रोप्राइटर बिरबहादुर श्रेष्ठको लागि 98-43-057-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
0: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडी प्रोप्राइटर बिरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98-43-057-437। अफिसको डेकोरेसन त सबै सकियो। अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
3: होइन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
3: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 98-51-10-88-78 र 98-088-88-778।
1: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भए भने खत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेस्टिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्दा होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गोल्सी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
5: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
6: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
5: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
6: जनरल मेडिसिन सेवा,
5: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
6: बाल रोग सम्बन्धी सेवा,
5: स्त्री रोग सम्बन्धी सेवा,
6: मुटुको इको र भिडियो एक्सरे सेवा,
5: ल्याब टेस्ट,
6: भिटामिन डी,
5: भिटामिन B12,
6: आइरन प्रोफाइल
5: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण,
6: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
5: अत्याधुनिक 4D रङ्गीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
6: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
6: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी धादिङ।
7: बाबा बाबा, म त आज स्कुल जान्न।
8: म पनि स्कुल जान्न मम्मी।
9: सुन्नु भयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
10: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाक्ने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
9: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइन का सुटकेस, लेडीज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रांड का छाता, अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला, अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनु को साथ ही पुराना झोला पनि मरमत गरिन्छ। सोलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थारिङ एमाले चोकबाट छगर तल
0: काठमाडौँ जाने बाटोपट्टि
4: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 98167045 54
0: 98167045 47
11: कार्यक्रमको तयारी त सबै सकियो साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला
12: कहाँ हुनु नि सर हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि
0: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ
12: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ
0: सानोदेखि ठुल्ठूला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस प्रोपाइटर मर्नेन वाइबा सम्पर्क मोबाइल नम्बर 98510 97838 र 98032 40723
13: भाइको बिहे पनि आइसक्यो भान्जोको पनि पास्ने छ घरगहना बनाउने जिम्मा पनि माफलाई दिएको छ होइन भरपर्दो र विश्वासिलो सुनचादी पसल कहाँ होला
12: ल स्टुडियो हरि आर्ट सुनचादी पसल भएपछि के को चिन्ता त्यहाँ त हामीले जस्तो भन्यो त्यस्तै डिजाइनको गरगहनाहरू बनाइन्छ नि
13: हजुर हामी कहाँ आधुनिक डिजाइनका आकर्षक गरगहना रानीहार मंगलसूत्र तिलहरी नौगेडी चिक्री मुन्द्रा लगायत अर्डर अनुसार सम्पूर्ण डिजाइनका गरगहनाहरू बनाइन्छ
12: स्टुडियो हरि आर्ट सुनचादी पसल नीलकण्ठ नगरपालिका 3 बीच बजार चोक धादिङ प्रोपाइटर हरि कुमार श्रेष्ठ सम्पर्क नम्बर 010-520-314 र 98-60-57-21-66
14: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने खत्तेरी
2: खर्च अनुसारको घर त बना जस्तै बना छ त
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
2: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
1: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
1: 9851-87882 गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
2: पावर वाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
0: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
0: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
2: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-33-54
0: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नुहोला
2: ओहो होइन के हो नयाँ स्कुटर अझ हातमा सुनको औठी पनि
4: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि
2: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
4: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
2: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
4: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
2: प्रोपाइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841-97-97-13 र 9813-1915-19
5: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
6: अफिसको डेकोरेसन त सबै सकियो अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप
4: हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
2: प्रोपाइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841-97-97-13 र

0: दार्जिलिङ
1: बेसी बीच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता
2: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नेलकञ्च नगरपालिका तीन बेच बजार धादिङ सम्पर्क नम्बर 9851108778 र 9808887878
3: राष्ट्रको लागि बक्सिङ
4: स्वास्थ्यको लागि बक्सिङ
3: आत्मरक्षाको लागि बक्सिङ जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ
4: स्थान द पावर फिटनेस सेन्टर शान्त बजार चोकबाट राइटातर्फ ओम शान्ति भवन नजिकै
3: समय बिहान र बेलुका
4: थप जानकारीका लागि रेगन श्रेष्ठ सम्पर्क नम्बर 9841465649 9841465649
3: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त
5: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: आदरणीय भीमसेन थापा गाउँपालिकावासी दाजुभाइ तथा दिदीबहिनीहरू, फोहोर जथाभावी फाल्ने बानी त्यागौं, आफ्नो घर टोल र गाउँ सफा राखौं। घरबाट निस्कने कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै संकलन गरी फोहोर उठाउने गाडीमा मात्र बुझाउनुहोस्। बाटो, खोल्सा, नदी, जंगल तथा सार्वजनिक स्थानमा फोहोर नफालौं। सफा वातावरणले स्वस्थ जीवन र सुन्दर गाउँ निर्माण गर्छ। फोहोर संकलन गर्ने गाडी तपाईँको टोलमा आइपुगेको छ। कृपया निर्धारित समयमा आफ्नो फोहोर व्यवस्थापन गरी सहयोग गरिदिनुहोस्। सफा गाउँ, स्वस्थ नागरिक, यो हाम्रो साझा जिम्मेवारी हो। सफा र सुन्दर गाउँ निर्माणमा सबैको सहभागिता आवश्यक छ। ग्रेट स्मार्ट हरियाली स्वच्छ समृद्ध समाजवाद उन्मुख नमुना गाउँपालिका भीमसेन थापा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय खान्चोक गोर्खा। आदरणीय सिद्धलेखवासी कृषक महानुभावहरू, के तपाईँलाई थाहा छ हाम्रा रैथाने कोदो र फापरमा विश्वका महँगा खाद्य वस्तुहरूमा भन्दा बढी पोषक तत्व हुन्छ। त्यसैले आयातित बिउको मोह त्यागौं, रैथाने बिउ जोगाऊ। आजै आफ्नो ओडाको कृषि प्राविधिकसँग सम्पर्क गरी रैथाने खेती शुरू गरौं। सिद्धलेख गाउँपालिकाको अभियान, कृषिमा आत्मनिर्भरता, स्वास्थ्यमा सुधार। सिद्धलेख गाउँपालिका धादिङद्वारा जनहितमा जारी सन्देश।
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: होइन है भाउजू, कता जना लागेको हतार हतार गरेर
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
3: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
3: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
4: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोप्राइटर रितेश परियार। सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
5: बाबा बाबा, म टाढो स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
9: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट 6 घर तल
10: काठमाडौँ जाने बाटोपट्टि।
9: प्रोप्राइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454,
10: 9861705544।
11: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र एल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एल्युमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी एल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र एल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
11: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरो सुन्दिन म।
1: न टिप्नुहोस्, प्रोप्राइटर बीरबहादुर श्रेष्ठको लागि 9843-0097-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
9: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोप्राइटर बीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-0057-437।
12: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: नेपाल का वरिष्ठ विशेषज्ञ डाक्टर सामान्य समस्या देखि जटिल रोग सम्म को सफल उपचार गजुरी अस्पताल
1: दैनिक रूप में ज्वरो आउने खोकी लाग्ने पुरानो दम मोचो दुख्ने पुरानो गैस्ट्रिक पेट फुल्ने अल्सर मृगौला को पत्थरी पिशाब पोल्ने महिलाहरूको महिनावारी गड़बड़ी सानो पेट दुख्ने युनाङ्गमा घाउ खतिरा आउने सेतो पानी बग्ने हाड जोर्ने भाँचिएको या मर्किएको छमछम गर्ने एवं कमर दुख्ने घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण
0: छाला चिलाउने छालामा देखिएको दुबी दाद लुतो कोठी त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल गजुरी एक गजुरी बजार धादिङ फोन 010-40-23-29
2: प्रबन्ध निर्देशक राम कार्की मोबाइल 98-4-50-89-394
3: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
4: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
5: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
3: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए
5: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
4: किन नि बाबा
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
4: हस् बाबा
6: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
7: सम्पर्क मोबाइल 97-41-031-4-29
8: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ
9: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
8: दाँतको जराईदेखि उपचार गरिने नमिलेको दाँत तारले बानेर मिलाउने दाँतमा सिमेन्ट भर्ने कृत्रिम दाँत राख्ने साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने दाँतको रङको मेटलको खोल लगाउने दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने बच्चाहरूको दाँतको विशेष उपचार गरिने दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने
9: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा
8: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754 ए सुन्नुहोस् त 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ
9: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोपाइटर रामजी परियार फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64
10: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
11: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
10: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
11: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
10: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीभीसी पाइप सीपीभीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट

0: फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस
1: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470
0: 98511-87882 गोल्छे बजारको लागि 010-4031-16 र 920 बजारको लागि 98512-49990 ओम चन्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम चन्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
2: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
3: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
4: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
3: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
4: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
5: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98510-97838 र 98032-40723।
6: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जन्त गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
3: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
2: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के घरिको तल्लो पेट दुख्छ, घरिको हाड जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
3: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त? त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि। ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ? हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
2: ए
3: अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
2: ल सुन्नुहोस् दिदी,
3: त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
2: स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिरिएको, प्यारालाइसिस, युरिक एसिड, जोड्ने दुखाई, सुनिने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनाश, दम, खोकी, पथरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
3: पाइरल फिसर फिस्टुला रोग विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल फिस्टुला र फिसरको उपचार गरिन्छ।
2: ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
3: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 9851174102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: के त जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनको मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्दा होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस धादिङ बेस्ती सुगम टोल सम्पर्क फोन नम्बर 01052470 98511 87882 गल्छी बजारको लागि 01041 16 र 920 बजारको लागि 98512049 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
1: मैले गहना लिएर थिएँ
3: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस होइन अनि कहाँबाट लिएर आने गहना
1: नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट
3: अनि अघि नै भन्नु पर्दैन त कम बाढी छैयो
4: हजुर हामी कहाँ उच्च गुणस्तरीय सुनसादीका आधुनिक डिजाइनका सिक्री औठी मंगलसूत्र हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ त्यति मात्र होइन कम्प्युटरबाट नापतोल पनि गरिन्छ
1: आरके सुन चाँदी पसल नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी प्रोपाइटर राजेन्द्र र शैली सम्पर्क मोबाइल नम्बर 98411 63 89 53
4: बाजेदेखि नातिसम्म विश्वास हाम्रो माथिसम्म सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम आरके सुन चाँदी पसल
5: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा
6: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ
5: उपलब्ध हुने विशेषज्ञ सेवाहरू
6: जनरल मेडिसिन सेवा
5: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा
6: बाल रोग सम्बन्धी सेवा
5: स्त्री रोग सम्बन्धी सेवा
6: मुटुको इको र भिडियो एक्सरे सेवा
5: ल्याब टेस्ट
6: भिटामिन डी
5: भिटामिन बी 12
6: आइरन प्रोफाइल
5: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण
6: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ
5: अत्याधुनिक 4D रङ्गीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा
6: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ
5: थप जानकारीका लागि सम्पर्क नम्बर 01052283 र 01052563
6: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ
7: मैले
1: तपाईँलाई अस्ति नै छोरा छोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
8: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाल्ने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
1: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
0: पाइप कभर रेनकोट विभिन्न ब्रान्डका छाता
2: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थारिङ एमाले चोकबाट
7: छगर तल काठमाडौँ जाने बाटोपट्टि
9: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
7: 9861975447
10: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज। माननीय सदस्यहरू, अब म राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र विधेयक 2082 माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला।
2: राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र विधेयक 2000

सिद्धलेख वासी कृषक महानुभावहरू, के तपाईलाई थाहा छ हाम्रा रैथानी कोदो र फापरमा विश्वका महँगा खाद्य वस्तुहरूमा भन्दा बढी पोषक तत्व हुन्छ। त्यसैले आयातित बिउको मह त्यागौं, रैथाने बिउ जोगाऊ। आजै आफ्नो ओडाको कृषि प्राविधिकसँग सम्पर्क गरी रैथाने खेती शुरू गरौं। सिद्धलेख गाउँपालिकाको अभियान, कृषिमा आत्मनिर्भरता, स्वास्थ्यमा सुधार। सिद्धलेख गाउँपालिका धादिङद्वारा जनहितमा जारी सन्देश।

नेपाली रेडियो नेटवर्कको दिउँसो तीन बजेको नेपाली खबरमा खबर सहयात्री समीक्षा मोतेको नमस्कार। आर्थिक सर्वेक्षण 2082-83 सार्वजनिक अर्थतन्त्रको आकार 66 खर्ब रहने, सार्वजनिक ऋण 28.5 खर्ब, जेन्जी आन्दोलन सम्बन्धी मानव अधिकार आयोगको प्रतिवेदन आज सार्वजनिक हुँदै प्रधानमन्त्री शाहलाई बुझाइने, प्रतिनिधि सभा नियमावली मस्यौदामाथि 35 सांसदको संशोधन प्रस्ताव दर्ता, ऋणीबाट असुलिएको रकम नै सहकारी पीड़ितलाई फिर्ता गरिएको सरकारको दावी, राज्य कोषको पैसा प्रयोग नभएको स्पष्टीकरण, इजरायलमा 2300 नेपाली कामदारका लागि आवेदन खुला, मासिक तलब 3.5 लाख रूपियाँ, नेपाल संस्कृति विश्वविद्यालयमा पदाधिकारी नियुक्तिको प्रक्रिया शुरू, 10 दिनभित्र दरखास्त दिन आह्वान, इबोला प्रकोप भित्र नदिन क्यानेडाले सीमा सुरक्षामा गर्यो कड़ाई, पश्चिम बंगालकी पूर्व मुख्यमन्त्री ममता बनर्जी विरूद्ध एफआईआर दर्ता, भड़काउ र धार्मिक भावनामा चोट पुर्याउने कथित टिप्पणी गरेको आरोप, र श्रीलंकालाई हराउँदै काभा भलिबलमा किर्गिस्तानको 5 औं स्थान सुरक्षित, अर्को खेलमा बंगलादेश र मालदिव्स खेल्दै आईपीएलको फाइनल यात्राका लागि आज राजस्थान र हैदराबाद भिड़ने।

0: यो नया वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरुको खरीदमा आकर्षक उपहार तथा क्याशब्याक। फ्रन्ट लोड वाशिङ मशिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याशब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। आर्थिक सर्वेक्षण सम्बन्धी खबरबाट अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संघीय संसदमा आर्थिक वर्ष 2082-83 आर्थिक सर्वेक्षण प्रस्तुत गर्नुभएको छ। विश्व अर्थतन्त्रमा अनिश्चितता रहे पनि नेपाललाई आर्थिक सूचकहरूमा सुधार देखिएको सर्वेक्षणले औल्याएको छ। सर्वेक्षण अनुसार चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्र 3.85% विस्तार हुने र समग्र अर्थतन्त्रको आकार 66 खर्ब रूपियाँ पुग्ने प्रक्षेपण गरिएको छ। यस्तै नेपालीको प्रति व्यक्ति आय 1535 अमेरिकी डलर पुग्ने अनुमान छ। अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान 24 र गैर कृषि क्षेत्रको 76% रहने अनुमान गरिए पनि धान उत्पादन भने यस वर्ष करिब 4.5% घटेको छ। सरकारी वित्तर्फ फागुनसम्म राजस्व 3.2 र खर्च 10.4% बढ़े पनि विकास खर्च भने कमजोर देखिएको छ। बजेट घाटा चुलिँदा सरकारको कुल सार्वजनिक ऋण 78 अर्ब रूपियाँ पुगेको छ। देशको बाह्य क्षेत्र भने निकै मजबूत अवस्थामा छ। रेमिटेन्स 37.5% बढ़ेर 14.50 अर्ब पुगेको छ भने विदेशी मुद्रा संचित 34.14 अर्ब पुगेको छ, जसले 18.5 महिनाको आयात धान्न सक्छ। यद्यपि झण्डै 11 खर्ब पुगेको व्यापार घाटालाई अर्थतन्त्रको मुख्य चुनौती मानिएको राष्ट्रिय मानव अधिकार आयोगले गत भदौ 23 र 24 गते भएको जेन्जी आन्दोलन सम्बन्धी प्रतिवेदन झण्डै 9 महिनापछि आज सार्वजनिक गर्ने भएको छ। आयोगले प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रतिवेदन बुझाए लगतै यसलाई सार्वजनिक गर्न लागेको हो। आयोग सदस्य लिली थापा नेतृत्वको अध्ययन समितिले गत चैत 6 गते नै प्रतिवेदन बुझाए पनि आयोगमा सहमति नजोड्दा हालसम्म सार्वजनिक हुन सकेको थिएन। प्रतिवेदन तयारीका क्रममा समितिले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, वर्तमान प्रधानमन्त्री एवं काठमाडौँ महानगरका पूर्व प्रमुख बालेन्द्र शाह र राष्ट्रपा सभापति रवि लामिछाने सहित उच्च पदस्थ व्यक्तिहरूको बयान लिएको थियो। प्रतिवेदनमा आन्दोलनका क्रममा भदौ 23 गते भएको दमन र मानव अधिकार हननका घटनाका साथै भदौ 24 गते भएको विध्वंस, आगजनी र लुटपाटबारे उल्लेख गर्दै दोषीहरूमाथि कार्यवाहीको सिफारिश गरिएको छ। आयोगले आन्दोलनका बेला सक्रिय रहेको तत्कालीन प्रधानमन्त्री ओली नेतृत्वको राष्ट्रिय सुरक्षा परिषद, केन्द्रीय सुरक्षा समिति र प्रमुख जिल्ला अधिकारी मातहतका सुरक्षा संयन्त्रहरूलाई समेत कार्यवाहीका लागि सिफारिश गरेको आयोग स्रोतले जनाएको छ। प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 35 जना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सांसद गणेश पराजुले सभापति रहेको समितिले प्रतिनिधि सभामा पेश गरेको मस्यौदामाथि विभिन्न राजनैतिक दलका सांसदहरूले व्यक्तिगत र सामूहिक रूपमा प्रस्ताव दर्ता गराएका हुन्। मस्यौदा समितिको प्रतिवेदनमा परेका यी संशोधनहरूमा नियमावलीका विभिन्न प्रावधानहरूलाई परिमार्जन गर्न माग गरिएको छ। यसपटक नियमावली परिमार्जन का लागि सत्तारूढ़ दल राष्ट्रपाका सांसदहरूले पनि संशोधन दर्ता गराएका छन्, जसमा राष्ट्रपाका सहमहामन्त्री विपिन आचार्य, सागर ढकाल, भरत गिरी र शम्भू प्रसाद ढकाल रहनु भएको छ। सागर ढकाल र विपिन कुमार आचार्यले संयुक्त रूपमा संशोधनको सूचना दिएको संसद सचिवालयको विधेयक शाखाले जनाएको छ। दर्ता भएका यी सबै संशोधन प्रस्तावहरूमाथि अब प्रतिनिधि सभाको बैठकमा दफावार छलफल हुनेछ। सांसदहरूले राखेका यी प्रस्तावहरूलाई सदनले पारित गरेपछि मात्र नयाँ नियमावलीले पूर्णता पाउनेछ। सरकारले समस्याग्रस्त सहकारीका ऋणीबाट असुलिएको रकम नै पीड़ित बचतकर्ताहरूलाई फिर्ता भइरहेको स्पष्ट पारेको छ। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले विज्ञप्ति जारी गर्दै बचतकर्ताको पैसा फिर्ता गर्न राज्य कोषको रकम प्रयोग नगरिएको जनाएको हो। समितिका अनुसार हालसम्म सक्रिय कोष स्थापना नभए पनि समस्याग्रस्त घोषित 20 सहकारीका ऋणीहरूबाट असुल भएको र सम्पत्ति व्यवस्थापनबाट पर्याप्त रकम नै प्रचलित कानून बमोजिम बचतकर्तालाई फिर्ता गर्ने कार्य भइरहेको छ। हाल 10,000 रूपियाँ भन्दा कम माग दावी भएका साना बचतकर्ताको रकम चरणबद्ध रूपमा फिर्ता भइरहेको समितिले जनाएको छ। सरकारले गत चैतमा समस्याग्रस्त सहकारी संस्थाका सदस्यको बचत फिर्ता चक्रीय कोष स्थापना तथा सञ्चालन सम्बन्धी कार्यविधि जारी गरेको थियो। नेपाली कंग्रेसले संसदीय दलको बैठक बोलाएको छ। भोलि बिहिबार बिहान 11:30 बजे सिंहदरबार स्थित दलको कार्यालयमा बैठक बोलाइएको संसदीय दलको कार्यालयले जनाएको छ। बैठकमा मुलुकको समसामयिक राजनैतिक परिस्थिति, संसदमा पार्टीले निर्वाह गर्ने भूमिका र आगामी रणनीतिका बारेमा गहन छलफल हुनेछ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: यो नयाँ वर्षको अवसरमा माइडियाका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक, साइड बाई साइड तथा मल्टिडोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन, फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल, टप लोडमा फ्री 2 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट, हरेक खरिदमा सर्ट सर्ट किट र बम्परमा माइडिया 519 लिटर रेफ्रिजरेटर जित्ने मौका। नागरिकता भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: फेको का विभिन्न होम अप्लायंसर को खरीद में कैशबैक तथा श्योर शॉट गिफ्ट्स। वॉशिंग मशीन में 6 केजी एरियल मैजिक, डिशवॉशर में वॉशिंग टैबलेट्स, एयर कंडीशनर में इंस्टॉलेशन और फ्री स्टैंडिंग ओवन में प्रेशर कुकर। नागरिकता मात्र भएपुग्छ, सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। भारतको नयाँ दिल्लीमा उपचारत सर्वोच्च अदालतका न्यायाधीश तिल प्रसाद श्रेष्ठले आफ्ना निम्ति शुरू गरिएको आर्थिक संकलन कार्य तत्काल स्थगन गरिदिन आग्रह गर्नुभएको छ। न्यायाधीश समाजका अध्यक्ष समेत रहनुभएका श्रेष्ठलाई बोनम्यारो क्यान्सर पुष्टि भएपछि न्यायपालिका अधिकृत समाजको पहलमा आर्थिक संकलन अभियान थालिएको छ। एक महिनादेखि नयाँ दिल्लीस्थित राजीव गान्धी अस्पतालमा उपचार गराइरहनुभएका श्रेष्ठले आज अस्पतालको सयाबाटै विज्ञप्ति जारी गरी आफ्नो स्वास्थ्य अवस्थाप्रति चासो, चिन्ता र सद्भाव व्यक्त गर्ने सबैप्रति आभार व्यक्त गर्दै हाललै आर्थिक संकलन कार्य रोकिदिन अनुरोध गर्नुभएको छ। वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन सहार केन्द्रमा केयर गिभरका रूपमा काम गर्न इच्छुक नेपाली नागरिकका लागि आवेदन आह्वान गरेको छ। विभागले आज एक सूचना जारी गर्दै 2300 कामदारका लागि 21 दिनभित्र आवेदन दिन आग्रह गरेको हो। माग गरिएका कामदार मध्ये 60% महिला र 40% पुरूष रहनेछन्। छनौट हुने नेपाली कामदारको मासिक तलब 6443 इजरायली मुद्रा अर्थात नेपाली रूपियाँ करिब 3,47,000 हुनेछ। यसका लागि कम्तीमा 10 कक्षा उत्तीर्ण गरी अनमी वा सीएमए पढ़ेका अथवा 12 कक्षा उत्तीर्ण गरी 3 महीनाको केयर गिभिङ तालिम लिएका 25 देखि 45 वर्ष उमेर समूहका नागरिकले आवेदन दिन सक्नेछन्। विगतमा इजरायल नगएका र परिवारका नजिकका सदस्यहरू त्यहाँ नरहेका व्यक्तिहरू मात्र यसका लागि योग्य हुने विभागले जनाएको छ। सरकारले नेपाल संस्कृति विश्वविद्यालयको रिक्त उपकुलपति, शिक्षाध्यक्ष र कुल सचिव पदको नियुक्तिका लागि खुल्ला प्रतिस्पर्धाबाट प्रक्रिया शुरू गरेको छ। छनौट तथा सिफारिश समितिले नयाँ स्वीकृति कार्यविधि 2083 बमोजिम योग्य उम्मेद्वारहरूबाट सूचना प्रकाशित भएको मितिले 10 दिनभित्र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइट मार्फत आज दरखास्त आह्वान गरेको हो। उम्मेद्वारहरूको मूल्यांकन योग्यता, प्रस्तुतिकरण र अन्तर्वार्ताका आधारमा 100 पूर्णाङ्कमा गरिने समितिले जनाएको छ। लागू औषत मुद्दा मिलाइदिने बहानामा सेवाग्राहीबाट घुस लिएको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी वरिष्ठ हवलदार विष्णु थापा छेत्री विरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। जिल्ला प्रहरी कार्यालयको मुद्दा फाँटमा कार्यरत छेत्रीले लागू औषध सम्बन्धी मुद्दामा पक्राउ नगरी केस मिलाइदिने भन्दै सेवाग्राहीसँग 50,000 रूपियाँ सहित अख्तियारको पोखरा कार्यालयबाट खटिएको टोलीले रंगे हात पक्राउ गरेको थियो। आयोगले छेत्रीसँग 50,000 रूपियाँ बिगो कायम गरी सोही बमोजिम, जरिवाना र कैद सजायको माग दावी गरेको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो नया वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरुको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। क्यानाडा सरकारले इबोला भाइरस देशभित्र प्रवेश गर्न सक्ने जोखिमलाई न्यूनीकरण गर्न अस्थायी सीमा सुरक्षा उपायहरू लागू गरेको घोषणा गरेको छ। क्यानाडाको जनस्वास्थ्य एजेन्सीका अनुसार कंगोमा देखिएको इबोला प्रकोप तथा युगाण्डा र दक्षिण सुडानमा बढ़दो संक्रमण जोखिमलाई ध्यानमा राख्दै आज बुधबार रातिदेखि ती देशका बासिन्दाका लागि आप्रवासन सम्बन्धी कागजात 90 दिनका लागि निलम्बन गरिने भएको हो। साथै पहिले स्वीकृत भएका अस्थायी निवासी भिजा, इलेक्ट्रोनिक ट्राभल वा स्थायी आवास भिजा भएका व्यक्तिहरूलाई पनि क्यानेडा यात्रा गर्न अस्थायी प्रतिबन्ध लगाइनेछ। साथै उक्त देशहरूबाट आउने नयाँ आवेदकहरूको प्रक्रिया समेत रोकिएको छ। यता पश्चिम बंगालकी पूर्व मुख्यमन्त्री ममता बनर्जी विरूद्ध भड़काउ र धार्मिक भावनामा चोट पुर्याउने कथित टिप्पणीका कारण एफआईआर दर्ता गरिएको छ। भाजपा नेत्री तथा अधिवक्ता रिंकी चटर्जी सिंहले सिलगुड़ी साइबर अपराध थानामा यो उजुरी दर्ता गराएकी हुन्। प्रहरीका अनुसार उजुरीकर्ताले ममता बनर्जीले सन् 2025 एक धार्मिक कार्यक्रममा तथा विधानसभा निर्वाचन अघि कोलकाताको धर्मतल्ला क्षेत्रमा आयोजित र्यालीमा दिएका दुई टिप्पणीले हिन्दूहरूको भावना आहत भएको बताएका छन्। अब खेलकुद। सेन्ट्रल एसिया भलिबल एसोसिएशन काभा महिला भलिबल प्रतियोगितामा श्रीलंकामाथि रोमाञ्चक पुनरागमन जित निकाल्दै किर्गिस्तान पाँचौं स्थानमा पुगेको छ। त्रिपुरेश्वर स्थित राहेप कवर्ड हलमा आज भएको खेलमा किर्गिस्तानले श्रीलंकालाई 3-1 सेटमा पराजित गरेको हो। यस सेटसँगै किर्गिस्तान पाँचौं स्थानमा ओर्न सफल भएको छ भने पराजित श्रीलंका छैटौं स्थानमा सीमित भएको छ। प्रतियोगिता अन्तर्गत आजै सातौं स्थानका लागि बंगलादेश र मालदिव्स बीच प्रतिस्पर्धा हुनेछ। र इण्डियन प्रिमियर लीग आईपीएलको एलिमिनेटर खेलमा आज राजस्थान रोयल्स र सनराइजर्स हैदराबाद आमने सामने हुँदैछन्। नयाँ चण्डीगढ़मा हुने यो रोमाञ्चक खेल नेपाली समयअनुसार राति पाउने 8 बजे शुरू हुनेछ। जित्ने टोली फाइनल प्रवेशका लागि गुजरात टाइटन्ससँग क्वालिफायर टूमा भिड्नेछन् भने हार्ने टोली प्रतियोगिताबाट बाहिरिनेछन्। आजको खेल जित्ने र गुजरात टाइटन्स बीच क्वालिफायर टू हुनेछ। क्वालिफायर वानमा हिजो गुजरातलाई हराउँदै रोयल च्यालेन्जर्स बेंगलोर लगातार दोस्रो पटक फाइनलमा पुगेको छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। आर्थिक सर्वेक्षण 2082-83 सार्वजनिक अर्थतन्त्रको आकार 66 खर्ब रहने, सार्वजनिक ऋण 28.5 खर्ब, जेन्जी आन्दोलन सम्बन्धी मानव अधिकार आयोगको प्रतिवेदन आज सार्वजनिक हुँदै प्रधानमन्त्री शाहलाई बुझाइने, प्रतिनिधि सभा नियमावली मस्यौदामाथि 35 सांसदको संशोधन प्रस्ताव दर्ता, ऋणीबाट असुलिएको रकम नै सहकारी पीड़ितलाई फिर्ता गरिएको सरकारको दावी, राज्य कोषको पैसा प्रयोग नभएको स्पष्टीकरण, इजरायलमा 2300 नेपाली कामदारका लागि आवेदन खुला, मासिक तलब 3.5 लाख रूपियाँ, नेपाल संस्कृत विश्वविद्यालयमा पदाधिकारी नियुक्तिको प्रक्रिया शुरू, 10 दिनभित्र दरखास्त दिन आह्वान, इबोला प्रकोप भित्रन नदिन क्यानेडाले सीमा सुरक्षामा गर्यो कड़ाई, पश्चिम बंगालकै पूर्व मुख्यमन्त्री ममता बनर्जी विरूद्ध एफआईआर दर्ता, भड़काउ र धार्मिक भावनामा चोट पुर्याउने कथित टिप्पणी गरेको आरोप, र श्रीलंकालाई हराउँदै काभा भलिबलमा किर्गिस्तानको 5 स्थान सुरक्षित, अर्को खेलमा बंगलादेश र मालदिव्स खेल्दै आईपीएलको फाइनल यात्राका लागि आज राजस्थान र हैदराबाद भिड्ने। अवस्थका साथै काठमाण्डु उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अपराह 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 MHz।
2: बाबा बाबा म टाढो स्कुल जान्न,
3: म पनि स्कुल जान्न मम्मी।
4: सुन्नु भयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
5: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
4: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
6: हामी कहाँ आकर्षक डिजाइन का सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रांड का छाता, अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला, अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनु को साथ ही पुराना झोला पनि मरमत गरिन्छ। सोलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट 6 घर तल
7: काठमाडौँ जाने बाटोपट्टि।
6: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98 61 70 45 54,
7: 98 61 97 65 47।
6: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
0: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यताउतिको कुरै छैन।
6: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
0: प्रोपाइटर रमेश परियार। सम्पर्क मोबाइल नम्बर
6: 98 60 24 58 43।
0: स्थान धादिङ बेसी सुगमटोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
8: आदरणीय भीमसेन थापा गाउँपालिकावासी दाजुभाइ तथा दिदीबहिनीहरू, फोहोर जथाभावी फाल्ने बानी त्यागौं, आफ्नो घर टोल र गाउँ सफा राखौं। घरबाट निस्कने कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै संकलन गरी फोहोर उठाउने गाडीमा मात्र बुझाउनुहोस्। बाटो, खोल्सा, नदी, जंगल तथा सार्वजनिक स्थानमा फोहोर नफालौं। सफा वातावरणले स्वस्थ जीवन र सुन्दर गाउँ निर्माण गर्छ। फोहोर संकलन गर्ने गाडी तपाईँको टोलमा आइपुगेको छ। कृपया निर्धारित समयमा आफ्नो फोहोर व्यवस्थापन गरी सहयोग गरिदिनुहोस्। सफा गाउँ, स्वस्थ नागरिक, यो हाम्रो साझा जिम्मेवारी हो। सफा र सुन्दर गाउँ निर्माणमा सबैको सहभागिता आवश्यक छ। ग्रेट स्मार्ट हरियाली स्वच्छ समृद्ध समाजवाद उन्मुख नमुना गाउँपालिका भीमसेन थापा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय खानचोक गोर्खा।
9: ओ मेज्यू नमस्कार है।
10: नमस्कार नमस्कार मेज्यू नमस्कार।
9: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
10: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
9: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
10: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
9: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
10: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त। धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
9: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
10: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45। कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
9: लौ न हो र, अनि

0: 49215 फोन गरेर जानुस् है।
1: आदरणीय सिद्धलेखवासी कृषक महानुभावहरू, के तपाईँलाई थाहा छ हाम्रा रैथानी कोदो र फापरमा विश्वका महँगा खाद्य वस्तुहरूमा भन्दा बढी पोषक तत्व हुन्छ, त्यसैले आयातित बिउको मोह त्यागौं, रैथाने बिउ जोगाऊ। आजै आफ्नो ओडाको कृषि प्राविधिकसँग सम्पर्क गरी रैथाने खेती शुरू गरौं। सिद्धलेख गाउँपालिकाको अभियान, कृषिमा आत्मनिर्भरता, स्वास्थ्यमा सुधार। सिद्धलेख गाउँपालिका धादिङद्वारा जनहितमा जारी सन्देश।
2: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
3: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल आरूघाट गाउँपालिका 9 आरूघाट बजार बंगैचा गोर्खा।
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
3: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
2: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843062616 र 9810323754।
3: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
4: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: तपाई रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
2: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
3: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
2: ल त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
3: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
2: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 98-49-24-31-11 98-49-24-31-11।
4: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
5: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
4: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हाट जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
5: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त। त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। त्यहाँ त प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घरदैलो सेवा पनि उपलब्ध छ नि।
4: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
5: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
4: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
5: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
4: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँखस्वी समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चर गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिरिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गरिनुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पत्थरी, चाया, पोतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
5: हुनुहुन्छ। पाइरल्स फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511-74102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भए भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम टङ्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
2: 98-511-87-882 गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
4: धादिङको सिद्धलेख गाउँपालिकाको विशिष्ट भौगोलिक पहिचान र परम्परागत कृषि प्रणालीलाई जीवन्त राख्न गाउँपालिकाले स्थानीय बिउ र पोषण सुरक्षा अभियान अन्तर्गत रैथाने बाली संरक्षण कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ हाम्रो माटोको मौलिकतासँग जोडिएका कोदो फापर जुनेलो कागुनो लट्टे र मास जस्ता बालीहरू हराउँदै गएको वर्तमान परिप्रेक्ष्यमा यस कार्यालयले कृषक महानुभावहरूलाई सहकार्य गर्न सार्वजनिक अनुरोध गर्दछ सिद्धलेख गाउँपालिका कृषि शाखा धादिङद्वारा जनहितमा जारी सन्देश
0: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल युपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल युपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त युपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि युपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
0: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरा सुन्दिन म
1: ल टिप्नुहोस् प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 98-43-0-97-437 र 010-590-93 सम्पर्क गर्नुहोला नि
2: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल युपीभीसी एन्ड अलुमिनियम हाउस नीलकण्ठा नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर वीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98-43-0-57-437
5: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: सरस्वती बस्नेत अहिले 10 क्लासमा पढ्छु। घरबाट होस्टेल बस्नु भए राख्नुहुन्छ, पढाइ पनि राम्रो हुन्छ अनि आउन जानको समय पनि बच्छ अनि स्कुलमै बसेर राम्रोसँगले पढाइ हुन्छ भन्नुहुन्छ।
1: बस्ती पनि तिमीहरूको पढाइ राम्रो हुन्छ भन्नुहुन्छ अनि एथमा पनि राम्रो रिजल्ट ल्याउनुपर्छ। अब विद्यार्थी नै कमै छौ हामी 10मा अनि 10मा कम भएको कारणले तिमीहरूले कमसेकम राम्रो सम्बन्ध राम्रो गर्नुपर्छ भन्नुभएको
2: छ। यसपालि त्यति सोचे जस्तो भएन है?
1: अब यो हाम्रो ब्याचलाई चाहिँ राम्रो गर्नुपर्छ भनेर हौसला दिइरहनु भएको छ।
2: अनि कुन चाहिँ सब्जेक्ट अलिक गाह्रो लाग्छ?
1: सबै उयो अलि म्याथ
2: हल्का कमजोर लाग्छ। इङ्ग्लिसमा त्यति समस्या छैन है?
1: इङ्ग्लिसमा छैन, समस्या भनेको म्याथमा नै हो हल्का।
2: हुन्छ, राम्रोसँग पढ्नु होला, शुभकामना।
3: मेरो नाम चाहिँ सुस्मिता तामाङ हो।
2: तपाईँको?
3: मेरो नाम कुमारी तामाङ।
2: तपाईँको?
3: मेरो सुस्मिता तामाङ हो।
2: यसपालि एसटी दिनुभयो है?
3: हजुर,
2: यसपालि एसटी दिनुभयो। तिनैजना पास हुनुभएको
3: छ।
2: अरे, यो स्कुलमा होस्टेलमा बसेर पढ्नु भयो? के छ, 10 क्लासमा होस्टेलमा बसेर पढ्दाखेरि कतिको व्यवस्थापन हुँदो रहेछ?
3: राम्रै भयो।
2: पढाइमा सरहरूले कतिको सपोर्ट गर्नुभयो?
3: राम्रै गर्नुहुन्छ।
2: अब 11 पनि यहीँ पढ्नुहुन्छ कि गजरी झर्नु?
3: यही
2: पढ्छौँ। अब नयाँ भाइ बहिनीहरू, सासानो भाइ बहिनीहरू पनि होस्टेलमै पढ्ने भन्ने त्यो छ, तपाईँहरू चाहिँ के भन्न चाहनुहुन्छ?
3: यहीँ बसेर पढ्यो भने चाहिँ राम्रो हुन्छ पढाइ पनि, त्यही भन्छु।

0: आवासीय मोडलमा विद्यालय लानुपर्ने एउटा बाध्यात्मक कारण चाहिँ हाम्रो के हो भने विशेषता यो हामीले जुन नजरमा देखिरहेका छौँ यो पुरै योभन्दा अझ पल्लोपट्टिबाट विद्यार्थीहरू आउने गर्छन् टाढा एउटा कुरो. दोस्रो कुरो चाहिँ हाम्रो यहाँ विशेष गरी चेपाङ तामाङ र दलित बस्ती थोरै मात्रै अरू जात जातिका बस्ती रहेको र बच्चाहरू पनि त्यस्तै खालको विद्यार्थीहरू पनि त्यही समुदायबाट भएको कारणले यहाँ आवासीयको कुराहरू अति आवश्यक थियो र त्यो कुरालाई हाम्रो गजरी गाउँपालिका हालका अध्यक्ष गणेशलाल श्रेष्ठज्यू विशेष त उहाँको हुटुटीमा यो आवासीय गर्नुपर्छ भन्ने कुराहरू उठान भएको मलाई याद छ. गत शैक्षिक सत्र 2082 यो आवासीय मोडलमा लैजाने न्यूनतम आधारभूत कुराहरू पूरा गर्दै अधिकतम आधारभूत कुराहरूलाई अगाडि पूरा गर्ने दैनिक रूपमा चाहिँ वर्षगत रूपमा निरन्तर रूपमा लैजाने गरी यो आवासीय मोडल सुरु भएको र यो मोडल सुरु गर्दाखेरि हामीले जुन विद्यार्थी भाइ बहिनीहरूको अभिभावकको अनि हामी शिक्षकहरूको पनि एउटा उत्साह नै जागेको छ. किनभने भाइ बहिनीहरू यहाँ बस्छन् टाढाबाट आउन जान मात्रै किताब बोकेर लान ल्याउन पनि गाह्रो अवस्था थियो. राख्ने यहाँ पढ्ने खाने यहीँ बस्ने भइसकेपछि उहाँहरूको एउटा रुटिन जुन चाहिँ तालिका पनि मिलेको छ र त्यो तालिका अनुसार अध्यापन गराउँदाखेरि उहाँहरूको शैक्षिक रूपमा पनि धेरै सुधार भएको महसुस भएको छ र भाइ बहिनीहरूले पनि गर्नुभएको छ. जसमा ग्रेडको रूपमा पनि न्यूनतम ग्रेडबाट उच्चतम ग्रेडतिर वृद्धि हुँदै गएको त्यसै गरी 5% विद्यार्थी संख्या पनि बढ्दै अगाडि बढेको अनि हामी एससीमा कक्षा 12 पनि लगभग अगाडि नै छौँ. एससीमा हामी यसपालि 48% मात्रै पास गर्न सफल भएका छौँ. कक्षा 8 पनि हाम्रो राम्रै उपलब्धि छ. कक्षा 5 पनि यो स्तर मापन परीक्षामा हाम्रो 100% रिजल्ट छ. यो विशेष त यो टाढाकै विद्यार्थीहरूसँग जोडेर राखेको र यहाँ राखेको कारणले नै हामीले त्यो 100% रिजल्ट गर्न सफल भएका हौँ भने अरू कक्षामा निरन्तर हामीले रिजल्ट बढ्दै गएको महसुस गरेका छौँ यो आवासीय मोडलले आवासीय तरिकाले अगाडि बढाउँदाखेरि. तर त्यहाँ विभिन्न खालका समस्याहरू त हुने रहेछन् होइन, चुनौतीहरू नै छन्. तर त्यो चुनौतीहरूलाई पनि हाम्रो आदरणीय अध्यक्षज्यू सामान्य ठान्नुहुन्छ र आगामी वर्षबाट चाहिँ यो के शिक्षामा लगानी गर्नुपर्छ म जम्मै गर्न तयार छु तर यो गर्ने भनेर उहाँको हुटुटीमा यो अगाडि
1: नानी बाबुहरू यो डाँडा स्कुलमा राखेर पढाउनु पर्ने यहीँ बस्ने यहीँ खाने भन्दाखेरि अभिभावकहरूमा के छ उत्साहित छ कि उहाँले कस्तो खालको सुझाव पाउनु भएको छ यहाँहरूले?
0: उत्साहित हुनुहुन्छ उहाँहरू चाहिँ एउटा खालको कार्यविधि बनेको छ पालिकाबाट. कार्यविधिमा एउटा खालको त्यहाँ समय त्यसलाई चाहिँ किलोमिटर तोकिएको छ यो विद्यार्थी यस्तो भनेर भनिएको छ क्राइटेरिया तोकिएको छ. तर यहाँ अभिभावकहरू चाहिँ सकभर सबै राख्नु पाए हुन्थ्यो भन्ने खालको अभिभावकहरू हुनुहुन्छ नजिक नजिकबाट पनि. तर त्यो क्राइटेरियाकोलाई मात्रै हामीले सिलेक्सन गर्छौँ र राखेका छौँ राख्ने त्यो गर्छौँ र जहाँ चाहिँ हाम्रो 70 हाम्रो कोटा हो 70 कोटा छ हाम्रो विद्यालयलाई र त्यो 70 भन्दा हामीले माथि राख्न सक्ने अवस्था छैन र यदि बस्दाखेरि पनि होइन त्यो खालको अवस्था भयो भने पनि बस्ने ठाउँ छ तर कोटा भन्दा बाहिर रहेको कारणले गर्दाखेरि 75% नेपाल स्थानीय सरकारले बिहोर्छ यो यहाँको सबै खर्चहरू र 25% चाहिँ अभिभावकबाट लिनुपर्ने हुन्छ र त्यो 25% लिन पनि हामीलाई समस्या भइरहेको छ. यो चाहिँ ज्यादै जटिल परेको छ किनभने ल्याउनै नसक्ने अवस्थाका छन् यहीँ भाइ बहिनीहरू पनि धेरै ड्रेसहरू यो अलि स्मार्ट बनाउने भन्दै गर्दाखेरि ड्रेस ल्याउन नसक्ने जुत्ता ल्याउन नसक्ने हरेक खालका यो खालको कन्डिसनहरू छँदैछ जहाँ चाहिँ अलि मैले
1: खाना खाजा नास्ताको कस्तो व्यवस्था हुन्छ सर?
0: हाम्रो खाजा नास्ता यहाँहरूले देख्न सक्नुहुन्छ हाम्रो क्यान्टिनमा चाहिँ यो डेली रुटिन बनाएका छौँ. आज यो खाजा भोलि यो खाजा भन्दा दिवा खाजाको लागि र अरू हामीले होस्टल राख्दाखेरि होस्टलको छुट्टै रुटिन हुन्छ. रुटिन अनुसार हामीले रुटिन र टाइम अनुसार खुवाउने गर्छौँ र त्यसो त्यो अवस्थामा चाहिँ हाम्रो रुटिनमा नै अब विशेष गरी चाहिँ त्यहाँ हेर्दा पनि देखिन्छ र फरक फरक खाजा छ दिनको खाना पनि फरक छ. स्थानीय नै हामी तरकारीदेखि अरू कुराहरू बाहिर बजारबाट ल्याउने कुरा तेल चामल नुन मसलादेखि अरू प्राय स्थानीय नै प्रयोग गर्छौँ त्यसो गर्ने.
1: एकदमै सर, यहाँको वडाका जनप्रतिनिधि पालिकाको टिम तपाईँ शिक्षकहरू व्यवस्थापकीय पाटोमा एकदम लागिराख्नु भएको छ. यसो हेर्दाखेरि भौतिक संरचनाहरू बनिराखेको पनि देख्यो. भौतिक संरचना छ के छ यसको विकासको क्रम जारी छ कि कस्तो छ?
0: यो भौतिक संरचना जति भए नि नपुग्ने जस्तो देखिँदो रहेछ हेर्नु. होइन यो चाहिँ के देखियो भने यो एघार बाह्र विशेष गरी चाहिँ हाम्रा साना बच्चाहरू नि अठार बिसजना बाइसजना हाम्रो आफ्नै तलको उत्पादन त्यहाँ पुगेका हुन् अनि कसैको इच्छा यो विषय पढ्ने कसैको इच्छा अर्को विषय पढ्ने हुँदो रहेछ अनि त्यो अनुसार गर्दै गर्दाखेरि ऐच्छिक विषयहरू पढाउने कोठाहरू पनि अझ नपुगिरहेको अवस्था हामीसँग प्रशस्त यति कोठाहरू देख्छौँ एउटा कम्प्युटर ल्याब छ एउटा साइन्स एउटा लाइब्रेरी छ एउटा चाहिँ उता हाम्रो अर्को स्मार्ट कक्षा छ दुईटा अनि त्यसपछि गएर एउटा हाम्रो विद्यालय नर्सको रुम छ अर्को रेस्ट रुम छ यो यसरी सबै कुराहरूलाई व्यवस्थापन गर्दै गर्दाखेरि तेह्रवटा इसिडीदेखि बाह्रसम्म तेह्रवटा त रेगुलर क्लासै हुने र त्योभन्दा बाहेकको अनि स्टाफ रुम भयो अकाउन्ट रुम भयो अनि टिचर रुम भयो अनि एउटा हल छ हामीसँग यो चाहिँ नन टिचिङ ब्लक हो यो यसमा चाहिँ एडमिनिस्ट्रेसन ब्लक मात्रै हो र यो ब्लक र त्यो ब्लक दुईवटामा टिचिङ हुने गर्छ माथिल्लोमा पल्लो दुईवटामा छात्रा होस्टल छ यता ओल्लो दुईवटामा चाहिँ एउटामा हाम्रो लाइब्रेरी छ एउटामा चाहिँ हाम्रो कम्प्युटर ल्याब छ
1: अब आर्थिक वर्ष 83-84 बजेटमा कर विद्यालय कर्मचारीदेखि गर्नै पर्ने सुधारका अवस्थाहरू के छन्
0: हाम्रो 83-84 चाहिँ विशेष गरी अहिलेसम्म हाम्रो हुन नसकेको भनेको एउटा क्यान्टिनको अलिक सुविधायुक्त व्यवस्थापन भएको छैन र त्यो पनि यो वर्ष
1: पानी पनि चाहियो
0: हजुर यो वर्ष अगाडि बढिरहेको कुराहरू जुन जानकारी प्राप्त भएको छ गाउँपालिकाले एउटा ठेक्का लगाइसकेको भन्ने छ यो हाम्रो पल्लो भवनलाई चाहिँ क्यान्टिनको रूपमा लैजाने भन्ने छ र अर्को कुरा यो वर्ष हाम्रो साइन्स ल्याबको पनि तयारी हुँदैछ गाउँपालिका अध्यक्षज्यू विशेष गरी मार्फत नै हाम्रो साइन्स ल्याब अहिलेसम्म बनेको थिएन र बनाउनेको लागि उहाँले बजेट विनियोजन गर्नुभएको छ त्यसलाई हाम्रो प्रक्रियामा छ तत्कालै बनाउनु पर्ने हुन्छ र अर्को दोस्रो कुरा भनेको हाम्रो विद्यालयको आफ्नै खानेपानी छैन निजी रूपमा विद्यालयमा आउने समुदायसँग जोडेर आउनुपर्ने भएको कारणले गर्दाखेरि खानेपानीमा थोरै समस्या रहेको छ मूल पनि टाढा छ हामीसँग खोज्दाखेरि पनि त्यति धेरै मूलहरू पनि नपाउने समुदायसँग जोडिँदाखेरि यहाँ 350 विद्यार्थीहरूलाई खानेपानी समस्या हुने त्यसमाथि झन् होस्टल राख्दाखेरि अत्यधिक रूपमा चाहिँ त्यो अवस्था हुने एउटा अभाव हुने अवस्था देखिन्छ दोस्रो कुरा फ्यान यो विद्युतका कुरा कारणले गर्दाखेरि पनि अलिकति बढी नै खर्चहरू हुने देखिन्छ अनि ती कुराहरू चाहिँ अलिकति चुनौतीपूर्ण छन् र त्यसलाई चाहिँ आगामी वर्ष चाहिँ अलिक व्यवस्थापन गर्ने समय गर्नुपर्ने देखिन्छ
2: हामीले यो वडाको तर्फबाट यो आवासीय मान्यता मावि विद्यालयको लागि यहाँ हाम्रो भूगोलको अवस्था यहाँको जनजीवन यहाँको समुदायको अवस्था विशेष गरेर यहाँ सीमान्तकृत र तामाङ समुदाय बस्ने भएको हुनाले यहाँ 80-85% तामाङ र चेपाङ दलित जाने भएको कारणले त्यो आवासीय बनाउनको लागि पनि म आफूले वडाको हिसाबमा हाम्रो गजुरी गाउँपालिकामा आवासीय भन्दा चाहिँ पहिला दुईटा विद्यालय किरान्चु मावि र यो मन्दिर मावि थियो वडा पालिका भनेको एउटै संस्था हो एउटै निकाय हो एउटै राज्यको निकाय हो त्यसलाई चाहिँ वडाले समस्यालाई जाने र पालिकाले त्यसलाई चाहिँ नि पूर्ति गराउने कुरा हो र अहिले आवासीय मोडलमा गइसकेपछि समग्र हेर्दाखेरि हिजोको एसीको अवस्था र आजको एसीको अवस्था हेर्ने हो भने ठ्याक्क संख्याको हिसाबमा हेर्ने हो भने संख्याको हिसाबमा पनि अलिकति थोरै प्रगति भएको छ
3: अहिले हाम्रो चाहिँ पालिकाको चार ठाउँमा आवासीय विद्यालय तिनवटा चाहिँ सामुदायिक विद्यालयमा छ भने एउटा चाहिँ छुट्टै हाम्रो चेपाङ किशोरीहरूको लागि छुट्टै चेपाङ किशोरी छात्रावास छ त्यो तिनवटा मध्ये एउटा चाहिँ हामीले गजुरी गाउँपालिका वार्ड नम्बर 3 स्थित मन्दिरदय माविमालाई बनाएका छौँ त्यहाँ अहिले 70 विद्यार्थीहरू आवासमा बसेर पढिराखेका छन् त्यस्तै गरी गजुरी गाउँपालिका वार्ड नम्बर 5 दोलभन्ज्याङ माध्यमिक विद्यालय छ त्यहाँ पनि अधिकांश तामाङ र चेपाङ जातिका बालबालिकाहरू पठन पाठन गर्छन् त्यहाँ अहिले 60 विद्यार्थीहरू बसेर अध्यापन गरिरहेका छन् भने हामीले अर्को चाहिँ गजुरी गाउँपालिकाको वार्ड नम्बर 8 स्थित किरान्चोक माविलाई आवास बनाएका छौँ त्यहाँ पनि 70 अति विपन्न अब भौगोलिक हिसाबले चाडा भएका त्यस्ता विद्यार्थीहरू चाहिँ बसेर पढिराखेका छन् आवासीय विद्यालय सञ्चालन तथा व्यवस्थापन कार्यविधि पनि बनाएका छौँ अब चुनौतीको हिसाबले हेर्दा चाहिँ अब आर्थिक पाटो चाहिँ एकदमै गाह्रो छ अहिले हामीले पर स्टुडेन्ट 35 त्यसलाई चाहिँ 75% मानेर त्यसको बाँकी 25% चाहिँ अभिभावकले बिहोर्ने भन्ने कुराहरू छ हिसाबले सुरक्षा कर्मीहरू राख्नको लागि यो सबै कुराहरू म्यानेज गर्न चाहिँ हामीलाई गाह्रो नै भइराखेको छ अभिभावक विद्यार्थीको चाहना चाहिँ अझै धेरै कोटाहरू थप्दै हुन्थ्यो भन्ने छ अब पालिकाले आफ्नो आय स्रोत हेरेर हामी त्यसरी चाहिँ कोटा निर्धारण गरेर गर्छौँ। अब यसले समग्र नतिजामा चाहिँ फेरि राम्रो प्रभाव पारेको छ।
4: विशेष गरेर त हामीले अहिले तीनटा गजिरगाउँपालिकामा तीनटा माध्यमिक विद्यालयहरूलाई हामीले आवश्यकमा भनेर लेखकार गरिसकेका छौँ। हामीले अहिले महेन्द्र मावि 3 नम्बरको र 5 नम्बरको टुल भन्ने मावि र 8 नम्बरको किरामचोक माविलाई चाहिँ हामीले गत सालबाटै हामीले आवश्यकमा लयौं र यसपालि हामीले भनेका छौँ अब गजिरी गाउँपालिका 6 नौवटाको भानुभक्त माविलाई पनि आवश्यक लाने यसपालिबाट भन्ने हिसाबले सोचेको छ। र आवश्यक लाने कुराहरू तपाईँहरू अब त्यहाँ आवासमा पुग्नुभयो भने पनि अब डोल भन्ज्याङमा अधिकांश 4 नम्बरको विद्यार्थीहरू छन्। 4 नम्बरको विद्यार्थीहरू अधिकांशमा पनि चेपाङ जातिका तामाङ जातिका जनजातिहरू छन्। अनि त्यसपछि पनि फेरि धेरै गजिरी गाउँपालिका 8 वटा मध्ये सबैभन्दा दुर्गम वडा मानिन्छ त्यसलाई। र त्यो वडा त्यो त्यहाँ विद्यार्थीहरू चाहिँ अहिले जुन डोल भन्ने माध्यमिक विद्यालयमा आएर बसेको छ उहाँहरू अहिले बिदा दिन पनि घर जान मान्नुहुन्न एउटा कुरा। दोस्रो कुरा जुन दिन उहाँहरू आवासमा आएर बस्नुभयो त्यही दिन म आफ्नो निर्देशन गएको थिएँ। त्यो बेला देखेको त्यो विद्यार्थी भाइ बहिनीहरू र अहिले जाँदाखेरि अहिले गएर हेर्ने हो भने त्यो आकाश र पतालको फरक छ। त्यो भने मतलब के हो भने उहाँहरू नुहाउन टाइममा पायो, खान टाइममा पायो, पढ्न टाइममा पायो, 3 घण्टा 4 घण्टा 2 घण्टा हिँड्न आउनु पर्थ्यो त्यो परेन, दुःख भएन। त्यो भएको कारणले अनि अर्को कुरा के हो भने यतिकै हामीले धेरै टाढा सोध्न परेन। 2.5 घण्टा हिँडेर आउने विद्यार्थी, 2.5 घण्टा जान लाग्ने विद्यार्थीलाई हामीले आवश्यकमा राख्दाखेरि अब त्यसले शैक्षिक चाहिँ सुधार त हुन्छ, त्यो त डेफिनेटली हुने कुरा भयो। तर दोस्रो कुरा के भने आवश्यकमा राखिसकेपछि उहाँहरूको हरेक कुराहरू हरेक एक्टिभिटीहरू पनि हुने भयो र उहाँहरूलाई अब हामीले यसपालिबाट चाहिँ उहाँहरूलाई कमजोरी आय आर्जनमा जोडिने हिसाबले जस्तै अहिले टोल भन्ज्याङमा झन्झन 100 हारिमा पुगिसकेका छ विद्यार्थीहरू, त्यसै अनुरूप चाहिँ उहाँ चाहिँ किरानचोक माविमा पनि झन्झन 80-85 जनाको हारिमा पुगेका छ, महेन्द्र अलिकति कम छ। अब हामीले उहाँहरूलाई चाहिँ के हो भने अब त्यो पढ्दै सिक्दै भन्ने कार्यक्रम पनि छ, त्यस्तै अनुरूप नै हामीले उहाँलाई एउटा सिप चाहिँ सिकाउने र त्यो सिपमा पनि लगाउने, त्यो सिपमा लगाएर आम्दानीबाट उहाँहरूलाई आम्दानी पनि बनाउने र पढाउने पनि गर्दाखेरि चाहिँ हामीले चाहिँ 11-12 पढेर उहाँहरू निस्किँदा काठमाडौँ गएर कलेज पढ्नु पर्दा पनि एकदम निम्न वर्गको मान्छेले पनि त्यहाँ गएर चाहिँ त्यो सिपबाट सिकेको सिप गरेर पैसा कमाएको पैसा अथवा त्यहाँ गएर कुनै न कुनै एउटा सानो काम गरे भए पनि पढ्न सक्ने अनि राम्रो चाहिँ नतिजा ल्याएर पास भयो जस्तै फोजिपिए ल्यायो अथवा चाहिँ के अरे A+ मात्रै ल्यायो भने पनि उहाँहरूलाई अलिक राम्रो विद्यालयहरूले त स्कलरसिप दिने, स्कलरसिप दिँदाखेरि आफै बस्न खानको लागि मात्रै व्यवस्थापन गर्न सके पुग्यो भने त त्यो चेपाङ त्यो तामाङ विद्यार्थी भाइ बहिनीहरू पनि भोलि त यो राज्यको ठुलो ओदामा पुग्छ भन्ने हिसाबले गरी नभए सरकारले त्यसै सोचेर चाहिँ त्यही अनुरूप चाहिँ हामीले अहिले आवश्यक ढङ्गले विद्यालयलाई लगेका छौँ।

शिक्षा शाखाबाट नै हामी भन्छौँ, अब सहयोगदाताहरूलाई हामीले आह्वान पनि गर्छौँ, उहाँहरूले विद्यालयलाई हामी सहयोग गर्छौँ भनेर चाहिँ आउनुभयो भने हामीले चाहिँ हाम्रो गजुरी गाउँपालिका शिक्षा शाखा मार्फत अथवा गजुरी गाउँपालिका मार्फत सहयोग गर्न चाहिँ पाउनुहुनेछ। र हामीले अहिले सहयोगीहरूलाई हामी अहिले नै आह्वान गरी नहाल्ने, किनभने अब एउटा पालिका सरकार हो हामी, होइन, हामी सक्छौँ। कसैले चाहिँ अब हामीलाई चाहिँ ठिक छ त्यो विद्यालयमा सहयोग गर्छु, तपाईँले यत्रो विद्यार्थीहरू पढाउनु भएको रहेछ यो विद्यालयमा, हामीले यो दिन्छौँ नि त भनेर आउनुभयो भने चाहिँ फेरि हामी त्यसलाई चाहिँ नस्वीकार भन्ने कुरो हुँदैन, त्यसलाई हामी स्वीकार्छौँ।

0: 6.9 को सांदा डिस्प्ले AI पावर्ड कैमरा दुई वर्ष को वारंटी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
2: कहाँ हुनु नि सर, हाम्रै दार्जिलिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
3: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
2: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
3: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
4: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98510 97838 र 98032 40723।
5: ओ मेज्यू नमस्कार है।
6: नमस्कार नमस्कार मेज्यू नमस्कार।
5: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
6: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जन्त गएर छमी नाच्नु पनि पर्छ क्या।
5: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
6: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
5: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
6: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि, त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
5: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
6: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 049 215 215 फोन गरेर जानुहोस् है।
7: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरि।
8: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
7: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरुम फिटिङका सामान ल्याउन तनाव छैन त?
8: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
7: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, पेस्टिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरुम फिटिङ गर्ने सबै सामान अल्पभन्दा होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 98-511-87-882, गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
9: बाबा बाबा, म त आज स्कुल जान्न।
10: म पनि स्कुल जान्न मम्मी।
11: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
12: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
11: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
7: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
3: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
7: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिङ, एमाले चोकबाट
4: छगर तल काठमाडौँ जाने बाटोपट्टि प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
3: 9861975447
13: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: शैक्षिक सत्र 2082 को यसै परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै हाम्रो कपडा घरमा विशेष छुट।
1: एसईई परीक्षा उत्तीर्ण गरी कक्षा 11 भर्ना गर्ने तयारीमा रहेका विद्यार्थीहरूको लागि नीलकण्ठ नगरपालिका दिन बीच बजारमा रहेको हाम्रो कपड़ा घरले सम्पूर्ण विद्यालयका विद्यार्थीहरूको स्कूल तथा कलेजका ड्रेसहरू खरिद तथा सिलाईमा विशेष छुटको व्यवस्था गरेको छ।
0: साथै आकर्षक डिजाइनका पार्टी सुज, स्कूल कलेजका जुत्ताहरू होलसेल मूल्यमा पाइन्छ। यो अवसर सीमित अवधिको लागि मात्र भएकाले समयमै मौकाको फाइदा उठाउनुहोला। प्रोप्राइटर दिनेश शाह, सम्पर्क नम्बर 9845556656, 9828049215। ए पक्नुस् त, अर्को शाखाको रूपमा हाम्रो फुटवेयर कलेक्सन बीच बजार चोकबाट सिपी कलेज जाने बाटोमा खुलेको छ। प्रोप्राइटर विनय शाह, सम्पर्क नम्बर 9812205553, 9812205553।
2: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
3: त्यो त फाटी छ दिने। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आएर छ, हजुरलाई के थाहा?
4: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
2: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
4: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
3: किन नि बाबा?
4: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
3: हस् बाबा।
5: कृष्ण सप्लायर्स, दार्जिलिङ स्थित पुछार बजार। प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
6: सम्पर्क मोबाइल 9741031429।
7: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
7: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
7: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
8: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 0105204070,
7: 9851878082, गल्छी बजारको लागि 0104031116 र 9200 बजारको लागि 9851209090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।

0: 6.9 को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: बाबा बाबा म त आज स्कुल जान्न।
2: म पनि स्कुल जान्न मम्मी।
3: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
4: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
3: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
5: हामी कहाँ आकर्षक डिजाइन का सुटकेस, लेडिज झोला,
6: बाइक कभर, रेनकोट, विभिन्न ब्रांड का छाता,
5: अरु अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला, अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनु को साथ ही पुराना झोला पनि मरमत गरिन्छ। सोलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थारिङ, एमाले चोकबाट 6 घर तल,
6: काठमाडौँ जाने बाटोपट्टि।
5: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98167045 54,
6: 98167045 47।
5: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
7: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
5: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
7: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98340-97-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
5: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98340-057-437।
8: तपाईं रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: बुढी हेर त लाऊ
1: आहा कति राम्रो मंगलसूत्र कहाँबाट ल्याएको
0: कहाँबाट हुनु नि मैले दिदी बहिनी सुनसादी घर गहना उद्योगबाट ल्याएको नि
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ
0: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
2: होइन है भाउजू कता जान लागेको हतार हतार गरेर
3: हेर्नु न बाबु छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि
2: ल त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ
3: हजुर तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ अनि सुन्नुहोस् त बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ
2: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबलाभ पोलिक्लिनिक सँगै प्रोप्राइटर इन्द्र श्रेष्ठ सम्पर्क नम्बर 9849241111 9849241111 धादिङको सिद्धलेखु गाउँपालिकाको विशिष्ट भौगोलिक पहिचान र परम्परागत कृषि प्रणालीलाई जीवन्त राख्न गाउँपालिकाले स्थानीय बिउ र पोषण सुरक्षा अभियान अन्तर्गत रैथाने बाली संरक्षण कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ हाम्रो माटोको मौलिकतासँग जोडिएका कोदो फापर जुनेलु कागुनो लट्टे र मास जस्ता बालीहरू हराउँदै गएको वर्तमान परिप्रेक्ष्यमा यस कार्यालयले कृषक महानुभावहरूलाई सहकार्य गर्न सार्वजनिक अनुरोध गर्दछ सिद्धलेख गाउँपालिका कृषि शाखा धादिङद्वारा जनहितमा जारी सन्देश विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलेख गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोपाइटर रामजी परियार फोन नम्बर 9141-6867-64 9141-6867-64
4: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
5: खर्च अनुसारको घर त बनाए जस्तै बनाएको छ त
4: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
5: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
4: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम टङ्केश्वर इन्टरप्राइजेस
6: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
4: 9851-87882 गोल्सी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
7: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त
8: हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
5: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल युपीबीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त युपीबीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। युपीबीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
8: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
5: ल टिप्नुहोस्, प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 98-43-057-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
9: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल युपीबीसी एन्ड अल्मुनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोप्राइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98-43-057-437।
10: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: kat lagi kan ni bar. Hamu videoda aja gadi like, share, dan subscribe gadi nol.
1: Oh, Meju, namaskar hai.
2: Namaskar, namaskar Meju, namaskar.
1: ल बधाई छ है बिहे गर्न लाग्नु भएछ
2: ल धन्यवाद धन्यवाद मेज्यू अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू जनता गएर छम छमी नाच्नु पनि पर्छ के
1: खै मेज्यू म त बिहेमा आउदिन होला
2: ल मेज्यू मेरो बिहेमा किन नआउने नि
1: किन आउने नि मेज्यू धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन के बिहेमा आउनु र खै
2: ल्या मेज्यू त्यस्तो नि कुरा हुन्छ त धादिङ बेसी बीच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि मैले पनि जुलाकोट त्यहीँबाट सिलाएको हो नि त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ त्यहीँ किन्ने त्यहीँ सिलाउने केही चिन्तै छैन नि
1: लौ न हो र अनि ठ्याक्कै कहाँ हो नि
2: ल सुन्नुहोस् निलकण्ठ नगरपालिका वडा नम्बर 3 बीच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस् फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है
3: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ यदि छ भने लाङ्गाली जेनरल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ
4: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
3: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने दाँतमा सिमेन्ट भर्ने कृत्रिम दाँत राख्ने साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने दाँतको रङको मेटलको खोल लगाउने दाँत तथा मुख गराउने समस्याको उपचार गरिने अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने बच्चाहरूको दाँतको विशेष उपचार गरिने दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने
4: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा
3: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754 ए सुन्नुहोस् त 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ
5: होइन आज भोलि मलाई यस्तो के भयो होला घरिघरि टाउको दुख्छ निन्द्रा पनि लाग्दैन खाना त झन् पटक्कै रुच्दैन एक छत्ती डर मात्रै लागिरहन्छ के गर्ने कहाँ जाने के सोच्नै सकिरहेको छैन खै
6: होइन ए दिदी के भयो किन यसरी झोक्राएर बसिराख्नु भएको अनुहार पनि मलिनो देख्छु त
5: के हुनु नि खै नानी यो जानलाई पनि के हुन्छ के घरिको तल्लो पेट दुख्छ घरिको हाट जोड्ने घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो होइन है नानी बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने
6: ल दिदी त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि प्याथोलोजी ल्याब सेवा आधुनिक प्रविधि सहित छार सूत्र सेवा बिरामी भर्ना सेवा थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा अकुपंचर सेवा पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि
5: ए हो र नानी यो अस्पताल चाहिँ कहाँनिर रहेछ
6: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी
5: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि
6: ल सुन्नुहोस् दिदी त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि
5: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या महिला पुरुष दुवैमा यौन चाहनामा कमी उत्तेजना नहुने शीघ्र

लान, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोड्ने दुखाई, सुनिने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनाश, दम, खोकी, पथरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरल्स फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेशन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 मा सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने, बुवाले पनि हिजो राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकमटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी चिनिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
0: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
0: 9860248443।
1: स्थान धादिङ बेसी सुगमटोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
2: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छम छमी नाच्नु पनि पर्छ क्या
0: है मेज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हो नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
1: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छ नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
1: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा सिलाको ड्रेस लगाएर गएको सिधै पा।
3: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810।
4: आदरणीय भीमसेन थापा गाउँपालिकावासी दाजुभाइ तथा दिदीबहिनीहरू, फोहोर जथाभावी फाल्ने बानी त्यागौं, आफ्नो घर टोल र गाउँ सफा राखौं। घरबाट निस्कने कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै संकलन गरी फोहोर उठाउने गाडीमा मात्र बुझाउनुहोस्। बाटो, खोल्सा, नदी, जंगल तथा सार्वजनिक स्थानमा फोहोर नफालौं। सफा वातावरणले स्वस्थ जीवन र सुन्दर गाउँ निर्माण गर्छ। फोहोर संकलन गर्ने गाडी तपाईँको टोलमा आइपुगेको छ, कृपया निर्धारित समयमा आफ्नो फोहोर व्यवस्थापन गरी सहयोग गरिदिनुहोस्। सफा गाउँ, स्वस्थ नागरिक, यो हाम्रो साझा जिम्मेवारी हो। सफा र सुन्दर गाउँ निर्माणमा सबैको सहभागिता आवश्यक छ। ग्रेट स्मार्ट हरियाली स्वच्छ समृद्ध समाजवाद उन्मुख नमुना गाउँपालिका, भीमसेन थापा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय खानचोक गोर्खा।
3: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
4: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
3: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
4: जनरल मेडिसिन सेवा,
3: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
4: बालरोग सम्बन्धी सेवा,
3: स्त्री रोग सम्बन्धी सेवा,
4: मुटुको इको र भिडियो एक्सरे सेवा,
3: ल्याब टेस्ट,
4: भिटामिन डी,
3: भिटामिन बी 12,
4: आइरन प्रोफाइल
3: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण,
4: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
3: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
4: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
4: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
5: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
6: छैन सर, के सोचिरहनु भएको छ?
5: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्न पर्ने, कहाँ गएर किन्ने होला?
6: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
7: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप। हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
5: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका तीन बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808878778।
4: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरहरूको माझमा पूर्ण उपस्थित भइसकेका छौं एउटा नयाँ अध्ययन लिकन। र हामी आशा गर्दछौं तपाईँहरू सबैजना एकदमै आराम अनि कुशली हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आइसक्नु भएको छ भनेर। त्यसैले आउनुहोस्, अब ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। दाइ, अघिल्लो अध्ययनमा हामीले अयुबले आफ्नो दुर्दशामा बिलौना गरेका कुराहरू हेर्दै थियौं भने आजको दिनमा हामीले के विशेष कुरामा रहेर चाहिँ यो अध्ययनलाई अघि बढाउनेछौ?
3: आजको दिनमा हामी अयुबको तीन साथीहरू नभइकन एक जवान मानिसले एलिहुले अयुब र उनका साथीहरूले गरिरहेको वाद विवादको कुराहरूमा तर्क गर्दै आफ्नो कुरा राखेका जुन परमेश्वरबाटको थियो यो बारेमा जान्नेछौ।
2: एलिहुले गरेका कुरा केसले हामीलाई अयुबको पीड़ामाथि सान्त्वना दिन्छ या फेरि त्यो पीड़ालाई अन्य साथीहरूले जस्तो बढ़ावा दिन्छ? दाई,
3: तपाईँले एक गम्भीर प्रश्न गर्नुभयो। एलिहुले अयुबलाई र उनका साथीहरूलाई हप्काउँदछन्। उनले परमेश्वरलाई यो घटनामा हस्तक्षेप गर्नको लागि मध्यस्थता गरेका हामीले थाहा पाउनेछौ। त्यसैले आउनुहोस्, हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं र त्यो वास्तविकतालाई थाहा गरौं।
4: मित्र, आज हामी बाइबल अध्ययन अयुब 32 र 33 अध्यायबाट देख्न गइरहेका छौं। यहाँ हामी देख्छौ एलिहुको वक्तव्य। मित्र, यी मानिसहरू बहस वाद विवाद गरिरहेको सुन्नलाई धेरै मानिसहरूका झुण्ड उभिरहेका छन्। जब अयुबले आफ्नो वक्तव्यलाई अन्त मात्र गरे, त्यस दर्शकहरू मध्ये एक सदस्य एलिहु नाम गरेको व्यक्तिले फेरि बहसको टिप्दछन् र आफ्नो वक्तव्यको तबसम्म निरन्तर जारी राख्छन् जबसम्म त्यस वाद विवादलाई परमेश्वर स्वयंले रोक्नुहुन्न। यस समय अवधिमा क्षितिजमा अति नै ठूलो तूफान जम्मा हुन्छ। एलिहुको वक्तव्यको अन्ततिर हामी प्रवेश गरिन्जेलसम्म तूफान आँधीले ती झुण्डहरूमाथि प्रहार गर्दछ र तिनीहरू सबै ओत लाग्न छिप्पिन्न भाग्छन्। खाली अयुब मात्र त्यस आँधीमा छोडिन्दछन्। अनि त्यहाँ नै परमेश्वरले अयुबसँग व्यक्तिगत रूपमा व्यवहार गर्नुहुनेछ। अहिले अयुबका तीन साथीहरूको बहस यानि वक्तव्य सिद्धिएको छ। मित्र, म यस कुरामा खुसी छु र आरामको सास फेर्दछु। म धेरै खुसी छु कि तिनीहरूको कुरा सिद्धियो र म आशा गर्दछु कि तिनीहरू घर गएको भए हुने थियो। यसो हेर्दाखेरि अयुबले त्यस बहस यानि वाद विवादको जितेको जस्तो देखिन्छ, तर उसले जितिएको छैन। यहाँ अर्को जवान केटा उभिरहेको छ जससँग भन्नलाई केही कुरा छ। उसले अहिलेसम्म आफ्नो मुख उघारेको छैन, खोलेका छैनन्, जुन जवान केटाको निम्ति असाधारण हो। तर यो जवान केटा अति नै बुद्धिमान केटा हुन्, जुनको नाम हो एलिहु। अयुब 32 अध्याय 1 पद हेर्दै अगाडि बढौं। यहाँ यस प्रकार लेखिएको छ, तब ती तीनजना मानिसहरूले अयुबलाई जवाब दिनु छोडे, किनभने तिनले आफूलाई निर्दोष नै छु भनी सम्झे। अयुबका तीन साथीहरूले अयुबलाई सवालको जवाब दिन सकेनन्, यसमा तिनीहरू अयोग्य भए। तिनीहरूको सबै तर्क भाषमा तिनीहरूले उसको आवश्यकताको भेट्न असफल रहे। तिनीहरू मध्ये कसैले पनि उसको समस्याको लागि समाधान दिन सकेन। तिनीहरूले भनेका धेरै कुरा बिल्कुल सत्य थिए, तर तिनीहरूले अयुबको समस्याको जवाब दिन सकेन। अन्त्य समय अयुबले आफैलाई निर्दोष छु भनी सम्झे। म सोच्दछु कि अयुबका साथीहरूले अयुबको समस्याको कुनै जवाब पाउन सकेनन्, किनभने त्यहाँ कुनै जवाब थिएन। केवल परमेश्वरले मात्र सेल्फ राइचियस आत्मधर्मी यानी स्वधर्मी व्यक्तिलाई जवाब दिन सक्नुहुन्छ। हामी देख्नेछौ कि अन्तिममा परमेश्वरले अय्युबलाई उत्तर दिनुभयो, कुनै पनि कुरामा होस् न टुटिएको अधीनता अनम्रताको हृदयले तयारी उत्तर दिन सक्छ, तर निश्चय नै परमेश्वरलाई चाहिँ होइन। अय्युबका साथीहरूसँग उत्तर थिएन। अहिले एलिहू बहस गर्न गइरहेका छन्। उससँग पनि अय्युबको निम्ति उत्तर थिएन, तर उसको समाधानको जवाबको कुरा चाहिँ अरूको भन्दा खास उत्तरको निकै नजिकको थियो, र म सोच्दछु कि उसले अन्त्यमा यस दृश्यमा प्रकट हुनलाई परमेश्वरको लागि बाटो तयार गर्छन्। त्यसपछि परमेश्वरले अय्युबलाई सदरमुकामबाट हेडक्वार्टर्सबाट केही सुसमाचार सूचनाहरू दिनुहुन्छ जुन हामी सबैलाई आवश्यक छ। यो कुराको ध्यान दिनुहोस् कि एलिहू बुझी थिए। उत्पत्ति 22 अध्याय 21 पद अनुसार बुझबाटको सन्तान, यो प्रत्यक्ष छ कि ऊ अरबको जनजाति थिए। अनि आगे पद 2 भनिएको छ, तब रामको सन्तानको बुझी बारकेलका छोरा एलिहूलाई रिस उठ्यो, किनभने अय्युबले आफूलाई परमेश्वर भन्दा पनि धेरै धर्मी तुल्याए। एलिहू यसकारण बोल्न थाल्छन् किनभने ऊ रिसाएको छ। एलिहू खास 2 कुरामा रिसाउँछन्। पहिलो, अय्युबले आफ्ना सारा समय परमेश्वरलाई नभएर खाली आफैलाई उचित ठिक न्यायोचित ठहराउने काममा बिताए। यसको अर्थ यो हो कि उसले वास्तवमा यो भनिरहेका थिए, परमेश्वरले गलत गरेका छन्, परमेश्वर गलत हुनुहुन्छ, परमेश्वरले मसँग ठूलो भूल गर्नुभएको छ। यही नै उनको अय्युबको कथनको अर्थ हो। यसले एलिहूको रिस उठायो। अनि अब 3 पदमा भनिएको छ, औ तीनजना मित्रहरूसँग पनि तिनी रिसाए, किनभने अय्युबलाई जवाब दिन तिनीहरूसित केही जवाफै रहेन र तिनीहरूले परमेश्वरलाई दोषी देखाए। यो चाहिँ एलिहूको रिसको दोस्रो कारण हो। यी साथीहरूले अय्युबको खास समस्याको औल्याउन सकिरहेका थिएनन्, तैपनि तिनीहरूले अय्युबलाई निन्दा गरिरहेका थिए। 4 पदमा भनिएको छ, उनीहरू अय्युबसँग बात गरुन्जेल एलिहू चाहिँ चुप लागि बसेका थिए, किनकि उनीहरू तिनी भन्दा उमेरमा पाका थियो। त्यस दिनमा बुढापाकाहरूले बोल्दा कान्छोहरूले बोल्दैनथे, त्यसकारण एलिहू नबोलेका थिए। जब अय्युब र उसका ती 3 साथीहरू बोलिरहेका थिए। अनि आगे पद 5 भनिएको छ, तर ती 3 जनासँग अय्युबलाई फर्काउन जवाब केही नभएको देखेर तिनले आफ्नो रिस थाम्न सकेन। अनि 6-7 पदमा भनिएको छ, तब बुझी बारेलका छोरा एलिहूले भन्न शुरू गरे, म त उमेरमा सानै छु, अब तपाईँहरू पाको हुनुहुन्छ, यसै कारण तपाईँको सामने मेरो ज्ञान देखाउन चाहिन र चुप लागि बसेको छु। मैले यस्तो विचार गरे, बुढाहरू बोलुन् र उमेर ढल्केकाहरूले आफ्ना ज्ञान प्रकट गरून्। यसपछि उसको चाखलाग्दो टिप्पणीको सुन्नुहोस्, 8 पदमा भन्छन्, तर मानिस त परमेश्वरका आत्मा हुनुहुन्छ र सर्वशक्तिमानको सासले त्यसलाई समस्त शक्ति दिन्छ। मित्र, एलिहूसँग पवित्र आत्मासँग उही उचित स्थिति छैन जस्तो कि आज हरेक विश्वासीहरूसँग छ। यो प्रत्यक्ष छ कि पुरानो नियममा पवित्र आत्मा विश्वासीहरूमा बास गर्नु हुन्नथ्यो, तर पवित्र आत्मा खास निश्चित मानिसहरूमाथि निश्चित कामहरूको गर्न निश्चित समयमा आउनुहुन्थ्यो। उदाहरणको निम्ति प्रस्थान 31 अध्याय 2-3 पद अनुसार बिजलेल परमेश्वरको आत्माले भरिएका व्यक्ति थिए, जसले पवित्र वासस्थान यानि भेट हुने पालको सामानहरू बनाउन उसलाई निपुणता कला र बुद्धि ज्ञान दिनुभएको थियो। पुरानो नियममा परमेश्वरको आत्मा धेरै मानिसहरूमाथि उत्रनुभयो। दाउदले प्रार्थना गरे, भजन संग्रह 51 अध्यायको 11 पदमा, मबाट तपाईँको पवित्र आत्मा नलैजानुहोस्, अनि यसले संकेत गर्दछ कि पवित्र आत्मा पुरानो नियमका विश्वासीहरूबाट हट्न प्रस्थान गर्न सक्नुहुँदो रहेछ। पुरानो नियममा यो शिक्षा दिइएको छैन कि पुरानो नियमका विश्वासीहरूमा पवित्र आत्मा बास गर्नुहुन्छ सधैँको निम्ति। एलहुले यो कुरा थाहा पाउँछन् कि खालि सर्वशक्तिमान परमेश्वरको आत्माको प्रेरणाले श्वासले मात्र मानिसलाई समशक्ति दिन्छ। यसको अर्थ हो त्यहाँ खालि एकमात्र निश्चित अधिकार छ अनि त्यो हो परमेश्वरको वचन। अनि आगे नौ पदमा भनिएको छ, बुढाहरू मात्रै त बुद्धिमानी हुँदैनन् अथवा जे ठिक छ सो बुझ्ने पाकाहरू मात्र हुँदैनन्। सर्वशक्तिमानको श्वासले प्रेरणाले समशक्ति दिन्छ। उसले थाहा पाउँछन् कि खालि परमेश्वरले मात्र अय्यूबको मामलामा उत्तरको प्रदान गर्न सक्नुहुन्छ। एलिहूले परमेश्वरको निम्ति उत्तर दिन बाटोको तयारी गरिरहेका छन्। यद्यपि ऊ स्वयंसँग खास उत्तर नभए तापनि उसले यो थाहा पाउँछन् कि यी अन्य मानिसहरूसँग पनि यसको उत्तर थिएन। आगे पद दशदेखि बाह्र पदमा भनिएको छ, यसै कारण म भन्दछु मेरो कुरा सुन्नुहोस्, म पनि मेरो बुद्धिको प्रदर्शन गर्नेछु। हेर्नुहोस् म त तपाईँहरूका कुरा सुन्दै थिए, तपाईँहरू शब्दहरू खोज्नुहुँदा तपाईँहरूका विचारको अन्त के हुन्छ भने म त ध्यानसित सुनिरहेको थिए। तपाईँहरूको विचारको अन्त के हुन्छ भने म त सोचिरहेको थिए। र तपाईँहरू मध्येको कसैले पनि अय्यूबलाई खण्डन गर्नु भएन, न त तिनको बहसको जवाबै दिनुभयो। यो निश्चय नै बिल्कुल सत्य थियो। अनि तेह्र पदमा भनिएको छ, यसैले होसियार गर्नुहोस्, बुद्धि पाएका छौं भनी तपाईँहरू दावी नगर्नुहोला, परमेश्वरले तिनलाई खण्डन गर्नुहुन्छ, मानिसले त होइन। यसले एलहुलाई शान्ति भंग गरिरहेको थियो किनभने उसले विचार गरेथे कि यी मानिसहरूले अय्यूबलाई जवाब दिन सक्नुपर्ने थियो। यसले उसलाई शान्ति भंग गरिदियो, डिस्टर्ब गरिदियो, किनभने अय्यूब आफैलाई धर्मी सही न्यायोचितको रूपमा निरन्तर दावी गरिरहेका छन् र आफ्नो दृष्टिमा म निर्दोष छु भन्ने कुरामा दृढ निश्चय थिए। पश्चातापी शब्दको शाब्दिक रूपमा अर्थ हो कुच्चिनु। अहिले यो सत्य हो कि अय्यूबलाई लगातार हिर्काइए र कुच्याइए। ऊ शैतानसँग कुस्तीमा थिए, ऊ आफ्ना साथीहरूसँग पनि मौखिक बौद्धिक प्रतिस्पर्धाको कुस्तीमा थिए। यो मानिस कुच्याइएका अवस्थामा छन्, यसको बारेमा कुनै प्रश्न छैन। तर पश्चात पछुतो मानिसभित्रबाट बाहिर आउँछ, यो पापको लागि शोक र पश्चाताप हो। मित्र, दाऊदले यो कुरा बुझे। भजन संग्रह 51 अध्यायको 17 पदमा भन्छन्, चूर्ण आत्मा नै परमेश्वरको निम्ति बलिदान हो, हे परमेश्वर चूर्ण र पूरा पश्चातापी हृदयलाई तपाईँले तुच्छ ठान्नुहुन्न। अय्यूबलाई कुच्याइए अनि कुच्चिए, तर पश्चातापी आत्माको उसको जीवनमा आएको थिएन। तर परमेश्वर उससँग व्यवहार अहिलेसम्म गर्नुभएको छैन। खाली आत्मधर्मी सेल्फ राइचियस घमण्डी हट्टीहरूको निम्ति परमेश्वरसँग मात्र जवाब छ। जुन क्षणमा तपाई र म आत्मधर्मी स्वयंधर्मी बन्छौ, हामी एउटा कुराको निम्ति निश्चित हुन सक्छौ, हामी परमेश्वरसँग कुस्तीमा लडाईमा ल्याइनेछौ र उहाँले हामीलाई कुच्याउनुहुनेछ। उहाँले हामीलाई त्यस तरिकामा व्यवहार गर्नुपर्छ किनभने हामीलाई नम्रताको दीनताको आत्मामा ल्याउने र हाम्रो पापको महसुस गर्ने काममा वा सम्झने काममा ल्याउन कुच्याइको आवश्यक पर्दछ। अनि यो नै नम्रताको आत्मा जोन वेस्लीको जीवनमा प्रकट भएको थियो। उसको नम्रताको बारेमा हास्यास्पद कहानी छ। यो यस प्रकार छ, जोन वेस्ली अति नै साँगुरो झोलुङ्गे पुल पार गरिरहेका थिए र त्यस बेला पुलको बीचमा आफ्नो शत्रुलाई भेटे अनि दुवैजना एकैपल्ट पुल पार गर्न असम्भव थियो र उसको शत्रु चाहिँ ठिङ्गै उभिएर यस्तो रवाब छोडे, म कहिले पनि गधालाई बाटो छोड्दिन। वेस्लीले उसलाई केही मिनट हेरे, त्यसपछि उसले उत्तर दिए, अँ महाशय, म सधैँ बाटो छोडिदिने गर्छु। त्यसपछि वेस्ली तल पुलमा लम्बसार सुते र उसको शत्रु उसमाथि टेकेर पार गरे। अनि म सोच्दछु कि त्यस्तो अवस्थामा जोन वेस्लीले दिने उत्तर चाहिँ अति नै उत्तम हो। धेरै मानिसहरू आफू गिर्न तल नीच हुन चाहँदैनन्, तर वेस्ली त्यो गर्न इच्छुक भए। मित्र, एलुहुले आशा गरेका थिए कि अयुबका साथीहरूले निरन्तर आफ्नो भसलाई आगे जारी राख्नेछन् र अयुबलाई मुखतोड जवाब दिनेछन्, तर त्यो भएन। आगे 16-17 पदमा भन्छन्, के तिनीहरू बोल्दैनन् भनेर मैले पर्खिबस्ने र, किनभने तिनीहरू त्यहाँ उभिबस्छन् र फेरि जवाबै दिँदैनन्। होइन, अब म मेरै जवाब दिनेछु र म के विचार गर्छु म तपाईहरूलाई भन्नेछु। अमित्र, यस पदहरूले हामीलाई केही झलक दिन्छ कि यस अयुबको पुस्तकको लेखक सम्भवत एलुहु थिए। यो कुराको ध्यान दिनुहोस्, उसले म मैले शब्द प्रयोग गरिरहेका छन् जब उसले यो स्पष्टीकरण दिन्छन्। अनि यो यस्तो सुनै पर्दछ मानौ यो पुस्तकको लेखक उस स्वयं नै थिए। आगे 18 पदमा भनिएको छ, किनभने मेरो मुखभरि जवाफ आएको छ, मेरो मनमा कुरा भरिएको छ। अभाग्यवश हामी धेरैजना महात्मा छौं, हामी अति संवेदनशील र जिद्दी छौं, हामी सजिलै रिसाउँछौ, हामी आफै स्वयंलाई सिद्ध उचित ठिक ठान्नमा तयारी हुन्छौं, हामी चाहँदैनौ कि कसैले हामीलाई हप्काएको, हाम्रा शब्दहरूमा कोमलता छैन, हामीसँग टुटेको हृदय छैन र रुने आँखा छैन, हामी ख्रिष्टको मनको आफ्नो जीवनमा प्रदर्शन गर्दैनौ। यो कुराको याद राखौं। हितोपदेश 15 अध्याय 1 पदले हामीलाई भन्छ, मिठो जवाफले क्रोधलाई शान्त पार्दछ तर नमिठो वचनले रिस उठाउँछ, अनि हामी प्रायले त्यसका बिर्सेका छौं। यसपछि 33 अध्यायतिर पनि लागौं, एलुले मतलब उससँग भन्ने केही कुरा छ। 33 अध्याय 1-2 पदमा भनिएको छ, तब अयुब, मेरो वचन सुन्नुहोस् र मैले भनेको हरेक कुरालाई ध्यान दिएर सुन्नुहोस्, हेर्नुहोस् म जवाब दिनलाई तयार छु, शब्दहरू मेरो मुखभरि आएका छन्। एलुहु धेरै महान सत्यताहरूमाथि जोड दिन गइरहेका छन्। सुन्नुहोला, 3-4 पदमा भन्छन्, म बुद्धिसित बोल्दैछु र मेरो मुखले इमानदारीसित बोल्दैछु भनी मलाई विश्वास छ, किनभने परमेश्वरको आत्माले मलाई सृजनुभयो र सर्वशक्तिमानको सासले मलाई जीवन दियो। मेरो मित्र, यो महान सत्यता हो, परमेश्वर मेरो सृष्टिकर्ता हुनुहुन्छ। एलहु परमेश्वरको आत्माद्वारा बोल्न गइरहेका छन्। उसले भन्छ कि अरू मानिसहरूले अयुबलाई जवाब दिन सकेनन् र अहिले ऊ कोशिश गर्नेछ जवाब दिनलाई। पत्रुसले आफ्नो पत्रमा लेखेथे, पहिलो पत्रुस 4:11 पदमा, यदि कोही बोल्छ भने परमेश्वरको वाणी जस्तै गरी बोलोस्। हा मित्र, एलहु परमेश्वरको आत्माद्वारा बोल्न गइरहेका छन्। आगे पद 5-6 भनिएको छ, तपाईँ सक्नुहुन्छ भने मलाई जवाब दिनुहोस्, आफ्ना तर्कहरू थुपारेर मेरो सामना गर्नुहोस्, परमेश्वरको दृष्टिमा म तपाईँ जस्तै छु, म पनि एक मुठी माटो मात्र हुँ। अयुबलाई त्यस्तो मानिसको आवश्यक परिरहेको छ जसले उसलाई परमेश्वरको सामने प्रतिनिधित्व गर्दछ, अनि यो जवान केटा एलुहु त्यो गर्न इच्छुक छन्। ऊ भन्छन्, म पनि तिमी जस्तै एक मुठी माटो मात्र हुँ, म पनि तिमी जस्तै व्यक्ति हुँ। ओ, परमेश्वर र अयुब बीच मध्यस्थको रूपमा उभिन चाहन्छन्। यो स्पष्ट छ कि एलुहु त्यो मानिस होइन, तर यसले हाम्रा प्रभुको मानव चोलामा अवतारको लागि अति ठूलो आवश्यकताको प्रकट गर्दछ। उहाँ मध्यस्थ हुनुपर्छ र उहाँ परमेश्वर पनि हुनुपर्छ, तर उही समयमा उहाँ हामी जस्तै उही माटो बाटोको मानिस हुनुपर्छ, मतलब मानव। अनि येशु ख्रिस्ट निश्चय नै यिनै तीनै कुरा हुनुहुन्थ्यो। आगे पद 7-9 पदमा भनिएको छ, मेरो डरले तपाईँलाई लज्जित नपारोस्, न त मेरो कुनै दबाउले तपाईलाई थर्कमान पारोस्। तपाईले आफ्नो भन्ने कुरा भन्नुभयो र मैले तपाईको कुरा सुने, मैले तपाईका वचन ध्यानसित सुने। तपाईले भन्नुभयो म निर्दोष र बेकसुर, निरपराध र दोषरहित छु। एलिहूले अगाडिका सबै बहसहरू तर्कहरू सुनिरहेका थिए र अयुबले आफैलाई निर्दोष बेकसुरको रूपमा दावी गरेको र परमेश्वरसँग अयुबले दोष गलत भेटाएको सारा कुरा सुनेथे। अहिले एलिहूले अयुबलाई भन्छन् कि परमेश्वर मानिसभन्दा महान हुनुहुन्छ र मानिसप्रति जवाबदेही हुनुहुन्न। दशदेखि बाह्र पदमा भनिएको छ, तपाई मलाई दोषी ठहराउने कारण परमेश्वरले भेटाउनु भएको छ, उहाँले मलाई आफ्नो शत्रु ठान्नु भएको छ, उहाँले मेरो खुट्टामा ठिंगुरा ठोकिदिनु भएको छ, औ मैले गरेका सबै काम उहाँले न्यायालयले हेर्नुहुन्छ। हेर्नुहोस्, यो मेरो उत्तर हो, तपाई गलत हुनुहुन्छ। परमेश्वर मानिसभन्दा महान हुनुहुन्छ। उसले महान कथन बनाउँछन् कि परमेश्वर मानिसभन्दा महान हुनुहुन्छ। यो साधारण कथन हो, तैपनि यो महान छ किनभने धेरै मानिसहरू परमेश्वरको लागि परमेश्वरको स्थान लिन्छन्। धेरै क्रिस्चियनहरूले तपाईलाई यो कुरा जानकारी दिन खोज्छन् कि किन निश्चित घटना विपत्तिहरू जीवनमा घट्छन्। कोही कोही क्रिस्चियनहरू यसरी बोल्छन्, मानौ तिनीहरूसँग स्वर्गमा व्यक्तिगत प्राइभेट लाइन छ। मित्र, म यस कुराको माथि धेरै सन्देह गर्छु। वास्तविकता यो हो कि त्यहाँ धेरै कुराहरू छन् हामी कोही पनि पूर्ण रूपमा जान्दैनौ। आगे पद तेह्रमा भनिएको छ, परमेश्वरले मानिसको उजुरको जवाब दिनुहुन्न भनेर तपाईँ किन परमेश्वरलाई दोष लाउनुहुन्छ। अयुबले यो कुरा बुझ्न आवश्यक छ कि परमेश्वरलाई कुनै समितिलाई प्रतिवेदन रिपोर्ट दिन आवश्यक थिएन। उहाँ कुनै समूह व्यक्तिप्रति जवाबदेह हुनुहुन्न, न उहाँ सार्वजनिक आम विचारमा नै निर्भर हुनुहुन्छ। मित्र, परमेश्वर न तपाईँप्रति न म प्रति नै जवाबदेह हुनुहुन्छ। उहाँले हामीलाई जवाब दिनु पर्दैन, उहाँ हामी प्रति उत्तरदायी हुनुहुन्न। कोही कोही मानिसहरू भन्छन्, ओ किन परमेश्वरले यस्तो घटना घट्न दिनुभयो जीवनमा। मित्र, मलाई थाहा छैन कि किन, म यति मात्र जान्दछु परमेश्वर तपाईँप्रति जवाबदेह हुनुहुन्न। किन यो भन्ने बारेमा उहाँले तपाईँलाई कारण भन्न आवश्यक छैन। उहाँले खालि मलाई उहाँलाई विश्वास र भरोसा गर्न मात्र भन्नुभएको छ। उहाँले कहिले पनि प्रतिज्ञा गर्नुभएको छैन उहाँले मलाई अन्धकारबाट निकाल्नेछु। तर उहाँ भन्नुहुन्छ, मेरो हातलाई समात र म तिमीलाई अन्धकारमा भएर डोर्याउनेछु। उहाँले हामीलाई हरेक कुराको वर्णन गर्न प्रतिज्ञा गर्नुभएको छैन, उहाँले खालि उहाँलाई विश्वास र भरोसा गर्न मात्र भन्नुभएको छ। अनि आगे लगातार भन्छन् 15, 14 र 15मा, निश्चय परमेश्वर धेरै प्रकारले बोल्नुहुन्छ भने पनि कसैले त्यसको वास्ता गर्दैनन्। सपनाहरूमा, रातका दर्शनहरूमा, जब मानिसहरू मस्त निन्द्रामा परेका हुन्छन्। हामीले यो कुराको याद गर्नुपर्छ कि जबकि हामीसँग सम्पूर्ण बाइबल भएकोले गर्दा हामीले पाएको कुनै सपना दर्शनमा विश्वास गर्न आवश्यक छैन। तर अति नै दुर्गम क्षेत्र जहाँ अझसम्म सुसमाचार पुगेको छैन, गएको छैन, म सोच्दछु कि परमेश्वर अझै यो विधिको प्रयोग गर्नु भएको देख्नुहुनेछ। अनि 16 र 17 पदमा भनिएको छ, जब तिनीहरू आफ्ना ओछ्यानहरूमा सुतेका हुनुहुन्छ तब परमेश्वरले तिनीहरूलाई सुन्न लाउनुहुन्छ र उहाँको शिक्षाले तिनीहरूलाई भयभीत पार्छ। मानिसलाई त्यसको लापरवाही चालबाट सुधार्नलाई, मरणशील मानिसको अहंकार रोक्नलाई। अयुबसँग समस्या चाहिँ उससँग भयानक रोग थियो, त्यो आत्माको क्यान्सर थियो जुन घमण्ड हो। ओ मानिसको घमण्डी हृदय, अनि यो म आफ्नै जीवनमा पनि देख्छु, के तपाईँ आफ्नो हृदयमा त्यो देख्नुहुन्छ? ओ हामी यस्ता किसिमका मानिस भएकोले गर्दा कति धेरै दिन र नम्र टुटेको आत्मा हुन आवश्यक छ। एलु यहाँ भन्छन् कि परमेश्वर अनुशासन ताड़नद्वारा सुधार्नुहुन्छ। अयुबको झुटो तर्क बहस अति नै साधारण कुरा हो, उसले परमेश्वरको चरित्रको बुझेनन्, त्यसकारण उसले अयुबसँग परमेश्वरको व्यवहारको पनि बुझेनन्। तर परमेश्वर अयुबसँग व्यवहार गरिरहनु भएको थियो र उहाँ अयुबसँग घमण्डको अहंकारको रोक्न चाहनुहुन्थ्यो, उसबाट निकाल्न चाहनुहुन्थ्यो। अयुब असल मानिस थिए, महान व्यक्ति थिए, तर उही समयमा तपाई र म जस्तै तुच्छ निज पापी पनि थिए, कमजोर व्यक्ति थिए। किनभने तपाई र म पापी भएकोले गर्दा घमण्ड हाम्रो जीवनहरूमा घस्रेर गएको छ। उदाहरणको निम्ति हामी ती मानिसहरूसँग रिसाउँछौ जो हामीलाई आलोचना गर्न साहस गर्छन्, होइन? त्यो घमण्ड हो। अमित्र अयुब 36 अध्याय 7 पद उहाँको नजर सधैँ हामीतिर हुन्छ भनेर भन्छन्। हामी उहाँका हातहरूमा छौ र हामी उहाँका आँख मुनि निरन्तर रहेका हुन्छौ। हामी उहाँका कोमल, गम्भीर र अपरिवर्तनीय प्रेमको पात्र हौ। तर उही समयमा हामी उहाँका ज्ञानी र नैतिक सरकारको शासनधीन पात्र हौ। उहाँले हामीलाई सन्तानको रूपको लाडे प्यार दिएर बिगार्न चाहनुहुन्न। यसपछि 29 र 30 पदमा हामी देख्छौ, त्यसलाई खाडलबाट निकालेर जीवनको पूरा ज्योतिको उपभोग गर्न यी सबै काम परमेश्वरले मानिसको निम्ति गर्नुहुनेछ औ बारम्बार गर्नुहुनेछ। परमेश्वर प्राय मानिसलाई अनुशासनद्वारा पढाउनुहुन्छ, शिक्षा दिनुहुन्छ। परमेश्वरले यसलाई उसको आत्मालाई खाडलमा जाने कामबाट बचाउन प्रयोग गर्नुहुन्छ। अनि 31-33 पदमा हामी पढ्छौ, अयुब सुन्नुहोस्, मेरो कुरा ध्यानसित सुन्नुहोस्, चुप लागि बस्नुहोस् र म आफै बोल्नेछु। यदि तपाईँको बहस गर्ने कुनै कुरा छ भने मलाई जवाब दिनुहोस्, बोल्नुहोस् र तपाईँ ठिक हुनुहुन्छ भन्ने प्रमाण पाएर म खुशी हुनेछु। तर बहस गर्न तपाईँको कुरा छैन भने मेरो कुरा सुन्नुहोस्, चुप लागि बस्नुहोस् र म तपाईँलाई बुद्धिको कुरा सिकाउनेछु। परमेश्वर आज पनि विश्वासीहरूको निम्ति उही कुरा गर्न चाहनुहुन्छ। हामीले हिब्रू 12 अध्याय 3-5 पदमा हामीलाई दिइएको अर्थको विचार गर्न आवश्यक छ। भनिएको छ, किनभने पापीहरूबाट उहाँको विरूद्धमा भएको यतिका विवादहरू सहनुहुनेलाई विचार गर औ मन शिथिल भई तिमीहरू थाकेर नजाऊ। तिमीहरूले अझसम्म पापको विरूद्धमा लडेर रगतै पिछे हुने गरी विरोध गरेका छैनौ। तिमीहरूले त्यस अर्थीलाई बिर्सेका छौ जसले छोरालाई झैं तिमीहरूसँग कुरा गर्दछ, हे मेरो पुत्र, प्रभुको अनुशासनलाई हल्का नसम्झ, न त उहाँ बाटोको हप्कीमा नै हरेस खाऊ। त्यसपछि हिब्रू 12 अध्याय 11 पदमा भनिएको छ, सबै अनुशासन हाम्रो निम्ति मजाको हुँदैनन् तर दुःखको हुन्छ, तापनि सहेर परिपक्व भएकाहरूलाई पछिबाट शान्तिको फल अर्थात धार्मिकताको फल दिन्छ। त्यहाँ तीन विभिन्न तरिकाहरू छन् जुनमा हामी हाम्रा स्वर्गीय पिताको अनुशासनको भेट्न सक्छौ। पहिलो, हामी यसलाई तिरस्कार गर्न सक्छौ, मानौ उहाँको हात गर्दछ, हे मेरो पुत्र, प्रभुको अनुशासनलाई हल्का नसम्झ, न त उहाँ बाटोको हप्कीमा नै हरेस खाऊ। त्यसपछि हिब्रू 12 अध्याय 11 पदमा भनिएको छ, सबै अनुशासन

0: थिएन, हामी परमेश्वरको उपेक्षा गर्न सक्छौ। दोस्रो, हामी यसको कारण हरेस खान सक्छौ। जब हामी त्यो गर्छौ, त्यो खास हार हो। अयुबसँग यी दुवै प्रतिक्रियाहरू थिए, तर हामी के गर्नुपर्छ? तेस्रो हो, हामी यसद्वारा अभ्यास गरिएको हुनुपर्छ, ताकि यसले हाम्रा जीवनमा धार्मिकताका फलहरू फलाउँछ। परमेश्वरले आफ्ना सन्तानहरू कहाँ दुःख कष्टहरू आउन अनुमति दिनुहुन्छ र उहाँले ग्रहण गर्नुभएका हरेक सन्तानलाई ताना दिनुहुन्छ, अनुशासन दिनुहुन्छ। त्यो नै अयुबको जीवनमा घटिरहेको यी सबै कुराको पछि महान उद्देश्य छ।
1: आजको दिन एक आशिषमय अध्ययन रह्यो दाई। एलिहु अयुबका अन्य साथीहरूभन्दा फरक रूपमा प्रस्तुत भएका छन्। उनले अयुब र तिनका साथीहरूलाई उनीहरूले गरेका व्यवहारको कारण हप्काए र परमेश्वरको सन्देशको लागि मार्ग तयार गरे।
2: हो भाइ, एलिहुले भनेका छन्, परमेश्वर सबै कुरा भन्दा माथि हुनुहुन्छ र हामी त एकमुठी माटो मात्र हौ। हामी परमेश्वरमा बहस गर्ने होइन, तर उहाँको योजनामा चल्ने हुनुपर्दछ।
1: साँच्चै दाई, परमेश्वरले मानिसलाई कष्टको बाटो भएर यसकारण जान दिनुहुने रहेछ कि हामी उहाँमा बनिन र हामीलाई हृदयको घमण्डबाट अनुशासन गर्नको लागि, होइन त?
2: तपाईँले एकदमै ठिक कुरा भन्नुभयो भाइ। हो, हामीले बुझ्नुपर्छ कि परमेश्वर सबै कुराहरूको नियन्त्रण गर्नुहुन्छ र मानिसलाई पश्चतापी भएर उहाँमा आउनको लागि फर्कनुहुन्छ। त्यो पश्चताप जुन मानिसको हृदयभित्रबाट आउँदछ, जसले जीवनलाई परिवर्तन गर्छ। त्यसैले के हामी त्यस प्रकारको पश्चताप गर्नको लागि तयार छौ?
1: हजुर, साँच्चै पश्चतापी हृदयसँगै हाम्रो यो अधिनको यात्रामा जोडिनुहोस् र अन्त्यमा हामी हरेकलाई परमेश्वरले त्यो साँचो शान्ति दिनुभएको होस्। आजको दिनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट विदा लिन चाहन्छौ र हजुरलाई शुभ समयको कामना हामी गर्दछौ र आउने दिनमा अझै पनि निरन्तर रूपमा हाम्रो यो अध्ययनहरूलाई सुन्नको निम्ति र प्रतिक्रिया दिनको निम्ति हामी आग्रह गर्दछौ र तपाईँहरूले गर्नुभएको फोन कलले हामीलाई निरन्तर उत्साह दिइरहेको छ र हामी आशा गर्दछौ आउने दिनहरूमा पनि हामी तपाईँहरूसँग सम्पर्क गर्ने मौका पाउनेछौ। र अब भने हजुरहरूको माझबाट हामी विदा माग्न चाहन्छौ र हामीलाई सम्पर्क गर्नको निम्ति हाम्रो सम्पर्क नम्बर 97024709707042097।
3: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: ओहो, हैन के हो? नयाँ स्कूटर? अझ हातमा सुनको औठी पनि?
2: ल तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
1: ए हो र, त्यसो भए म पनि मोबाइल किन्दा गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
2: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
1: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
2: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
1: प्रोप्राइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915।
0: तपाईको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
3: राष्ट्रको लागि बक्सिङ,
1: स्वास्थ्यको लागि बक्सिङ,
3: आत्मरक्षाको लागि बक्सिङ। जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।

0: फिटनेस सेन्टर शान्त बजार चोकबाट राइट हाततर्फ ओम शान्ति भवन नजिकै।
1: समय बिहान र बेलुका।
0: थप जानकारीका लागि रेगन श्रेष्ठ सम्पर्क नम्बर 9841465649 9841465649।
1: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त,
2: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
3: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिङ्गिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
2: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
0: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
2: 9860248543।
0: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
1: मोबाइल पंखा हिटर राइस कुकर कूलर चार्जर इयरबड्स हेयरफोन स्पीकर सीसीटीवी कैमेरा राउटर बैकअप अनि विभिन्न बिजुली का सामान सब एक ठाउँमा।
0: तपाईको रोजाईको केन्द्र श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
1: हामी कहाँ मोबाइल इलेक्ट्रोनिक्स सामान, मोबाइल एसेसरीज र ग्यारेन्टी सहितका सामानहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
0: सीमित समयका लागि सबै सामानहरू विशेष छुटमा उपलब्ध छन्।
1: गुणस्तर सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरुघाट जाने बस काउन्टर भन्दा दुई घर तल। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ, सम्पर्क नम्बर 9510638002 9510638002।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241311, 9849241311।
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
0: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
2: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
0: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
1: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
0: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू,
0: जनरल मेडिसिन सेवा,
1: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
0: बाल रोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
0: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
0: भिटामिन डी,
1: भिटामिन B12,
0: आइरन प्रोफाइल
1: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण,
0: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक 4D रंगीन मेसिन द्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
0: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
0: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी, धादिङ।
3: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, UPVC र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त।
4: भैरा नै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
5: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल UPVC एन्ड अलुमिनियम हाउस छँदैछ नि। त्यहाँ त ISO नेपाल गुणस्तर मान्यता प्राप्त UPVC अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। UPVC र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
4: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरा सुन्दिन म।
5: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843004337 र 0105090093 मा सम्पर्क गर्नुहोला नि।
6: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडी प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843047437।
7: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: अपनाउन नागरिकहरूलाई प्रधानमन्त्री नरेन्द्र मोदीको आग्रह। र एसियाली खेलकुद छनौट अन्तर्गत महिला क्रिकेटको पहिलो खेलमा नेपालद्वारा चीनमाथि 19 रनको जीत।
1: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
2: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब समाचार विस्तारमा। सरकारले चालू आर्थिक वर्ष 2082-83 को आर्थिक सर्वेक्षण संघीय संसदमा पेश गरेको छ। संघीय संसदको प्रतिनिधि सभा र राष्ट्रिय सभाको आज बसेको छुट्टा छुट्टै बैठकमा आर्थिक सर्वेक्षण पेश गर्दै अर्थमन्त्री डाक्टर श्रोणी मुवागले चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्र 3.85% विस्तार हुने अनुमान गरिएको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्ले मुलुकको आर्थिक तथा सामाजिक सूचकहरूमा सुधार भएको भन्दै फागुनसम्म संघीय राजस्व 3.2% बढ़ेको बताउनुभयो। चालू आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रको आकार 66 खर्ब र प्रति व्यक्ति कुल राष्ट्रिय आय 1535 अमेरिकी डलर पुग्ने अनुमान रहेको अर्थमन्त्री डाक्टर वाग्ले बताउनुभयो।
4: विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता, व्यापार अवरोध र मध्य पूर्वमा जारी द्वन्द्वका कारण सन् 2026 विश्व अर्थतन्त्रको विस्तार 3.1% सीमित हुने अनुमान छ। यस्तो प्रतिकूल विश्व परिवेशका बावजुद चालू आर्थिक वर्ष नेपालको अर्थतन्त्र 3.85% विस्तार हुने अनुमान छ। प्रदेशगत रूपमा बागमती र गण्डकी प्रदेश बाहेक अन्य प्रदेशको आर्थिक वृद्धि दर राष्ट्रिय औसत भन्दा न्यून रहने अनुमान छ। चालू आर्थिक वर्ष मुलुकको अर्थतन्त्रको आकार रु 66 खर्ब र प्रति व्यक्ति कुल राष्ट्रिय आय 1535 अमेरिकी डलर पुग्ने अनुमान छ। कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्र र गैर कृषि क्षेत्रको योगदान क्रमशः 24% र 76% रहने अनुमान छ।
0: अर्थमन्त्री डाक्टर वाग्ले चालू आर्थिक वर्षको फागुनसम्म संघीय राजस्व 3.2% बढ़ेको जानकारी गराउनुभयो। उहाँले संघीय खर्च 10.4% बढ़े पनि पूँजीगत खर्चमा उल्लेख्य सुधार हुन नसकेको बताउनुभयो। यस अवधिमा सरकारले आन्तरिक र बाह्य ऋण गरी 3 खर्ब सार्वजनिक ऋण परिचालन गरेको छ। बैठकमा अर्थमन्त्री डाक्टर वाग्ले फागुनसम्म सरकारको तीर्ण बाँकी कुल सार्वजनिक ऋण 28 खर्ब 78 अर्ब रहेको, व्यापार घाटा 11.2% बढ़ेर 10 खर्ब 98 अर्ब र विप्रेषण आप्रवाह 37.7% बढ़ेर 14 खर्ब 50 अर्ब पुगेको जानकारी गराउनुभयो। सरकारले आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमान बजेट जेठ पन्ध्रगति अपराह्न 4 बजे संघीय संसदको दुवै सभाको संयुक्त बैठकमा प्रस्तुत गर्ने भएको छ। प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले जेठ पन्ध्रगति अपराह्न 4 बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री डाक्टर श्रोणी मुवागले सरकारको आर्थिक वर्ष 2083-84 बजेट प्रस्तुत गर्ने जानकारी गराउनुभयो। उहाँहरूले बजेट प्रस्तुत हुनुभन्दा 15 मिनट अगाडि 3:45 सांसदहरूलाई बैठक हलमा आसन ग्रहण गरिसक्न आग्रह गर्नुभयो। जेठ 15 गते नै अर्थमन्त्री डाक्टर वाग्ले आर्थिक वर्ष 2083-84 बजेट दुवै सभाको छुट्टा छुट्टै बैठकमा टेबल गर्नुहुनेछ। प्रतिनिधि सभाको आजको बैठकले राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र विधेयक 2082 सर्वसम्मतिले स्वीकृत गरेको छ। राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र विधेयक 2082माथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले पर्याप्त छलफल गरेर विधेयकलाई बलियो र समय सापेक्ष बनाएर अगाडि बढ़न सकिने बताउनुभयो। उहाँले यसअघिको सरकारले ल्याएको भएको र राष्ट्रिय सभामा उत्पत्ति भएकाले चलचित्र विधेयकमा अहिलेको सरकारले कुनै पनि विषय समावेश नगरेको र विधेयकमाथिको छलफलमा उठेका विषयमा ध्यानाकर्षण भएको बताउनुभयो। बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदहरूले चलचित्र क्षेत्र र कलाकारले भोग्नु परेका समस्या समाधान गर्ने विषयमा विधेयकले ध्यान दिनुपर्नेमा जोड़ दिनुभयो। सांसदहरूले समावेशी चलचित्र निर्माणमा ध्यान दिनुपर्ने, चलचित्र जाँचबुझ आयोग प्रभावकारी बनाइनुपर्ने, कलाकारको योगदानलाई सम्मान गर्ने गरी कानून निर्माण हुनुपर्ने बताउनुभयो। बैठकमा सभामुख डोल प्रसाद अरियालले विधेयकमाथि संशोधन राख्न चाहने सांसदहरूले संघीय संसद सचिवालयको विधेयक शाखामा संशोधन राख्न सक्ने जानकारी गराउनुभयो। बैठकमा प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीले राष्ट्रिय सभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबल गर्नुभयो। यसै प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले वर्षायाममा धान रोपाईका लागि मलको अभाव नहोस् भनेर मन्त्रालयले व्यवस्थापन गरिरहेको बताउनुभयो। मन्त्री चौधरीले सरकारले किसानलाई अनुदानमा रासायनिक मल उपलब्ध गराउँदै आएको र चालू आर्थिक वर्षको हालसम्म 5,54,763 मेट्रिक टन मल आपूर्ति भइसकेको जानकारी गराउनुभयो। उहाँले हाल 1,44,585 मेट्रिक टन मल मौजदात रहेको र चालू आर्थिक वर्षको असारसम्म करिब 6,00,000 मेट्रिक टनको हाराहारीमा किसानलाई अनुदानमा मल उपलब्ध गराइने जानकारी गराउनुभयो।
5: चालू आर्थिक वर्षमा हालसम्म 5,54,762 मेट्रिक टन मल आपूर्ति भइसकेको छ भने 4,63,107 मेट्रिक टन किसानलाई बिक्री गरिसकिएको छ। गोदाममा रहेको र गोदाम इन्ट्री हुन बाँकी रहेको गरी हाल 1,44,585 मेट्रिक टन मल मौजदात रहेको छ। चालू आर्थिक वर्षको असारसम्मको अवधिमा करिब 6,00,000 मेट्रिक टनको हाराहारीमा किसानलाई अनुदानमा मल उपलब्ध गराइनेछ, जुन अहिलेसम्मकै सबैभन्दा बढी परिणाम हुनेछ।
0: मन्त्री चौधरीले जारी मध्यपूर्वको द्वन्द्वको कारण मलको उत्पादन तथा आपूर्तिमा समस्या र मलको मूल्यमा उच्च वृद्धि भएको भन्दै यस परिस्थितिमा चालू आर्थिक वर्ष र आगामी आर्थिक वर्षको बजेटबाट खर्च हुने गरी आयातका लागि सम्झौता भएको 1,87,000 मेट्रिक टन मल आउन नसकेको बताउनुभयो। यस्तै मन्त्री चौधरीले आगामी आर्थिक वर्षमा 1 खर्बको काठ बेच्ने गरी अगाडि बढ़ेको जानकारी गराउँदै यसले नेपाली बजारको माग पूरा गरी विदेशमा निर्यात समेत हुने बताउनुभयो। मन्त्री चौधरीका अनुसार नेपालमा सबै खाले वनबाट 3 करोड़ घनफीट काठ उत्पादन हुने गरेको छ। यस्तै प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाब दिँदै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले नेपालमा वार्षिक करिब 2,61,00,000 किलो चिया उत्पादन हुने गरेको जानकारी गराउनुभयो। मन्त्री गौरी कुमारीले नेपालमा उत्पादित 80-90% चिया भारतमा निर्यात हुने गरेको जानकारी गराउँदै भारत सरकारले आयातित चियाको सबै कन्साइनमेन्टमा अनिवार्य गुणस्तर परीक्षण गर्ने व्यवस्था गरेपछि नेपाली चिया निर्यातमा समस्या उत्पन्न भएकाले समस्या समाधानका लागि भारत सरकारलाई पत्राचार गरिएको बताउनुभयो। चिया निकासीका लागि विगतमा जस्तै सहजीकरण गर्न भारत सरकारलाई आग्रह गरिएको पनि उहाँले सभामा जानकारी गराउनुभयो। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले किसानका लागि समयमै मलको व्यवस्थापन, विपदबाट हुने क्षति न्यूनीकरण, लागू औषध दुर्वेशनीको बढ़दो समस्या न्यूनीकरण, विद्युतको सहज आपूर्ति लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। सांसदहरूले वर्षा शुरू हुँदा समेत मलको अभाव रहेको र सहज रूपमा मल नपाउँदा किसानले खेती लगाउन नपाइरहेको भन्दै समयमा नै मलको व्यवस्थापनमा राज्यको तयारी कमजोर देखिएको बताउनुभयो। सांसदहरूले देशका विभिन्न भागमा रहेका गुठी लगायतका भूमि समस्या समाधान गरी नागरिकलाई भूमिको हक स्थापित गर्न माग गर्नुभयो। सांसदहरूले नेपाली काठको सदुपयोग गर्न तथा संसद भवन र सिंहदरबारमा नेपाली काठ मात्रै प्रयोग गर्ने गरी व्यवस्था गर्न माग गर्नुभयो। सांसदहरूले वर्षाले ल्याउन सक्ने विपद जोखिमबाट देशभरका नागरिकलाई जोगाउने गरी पूर्व तयारी गर्न सरकारसँग माग गर्नुभयो। प्रतिनिधि सभाको आजको बैठक पनि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र शाहलाई सदनमा उपस्थित गराउन सभामुख अरियालले रूलिङ नगरेको भन्दै बहिष्कार गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक जेठ 15 गते शुक्रबार अपरान्ह 5:30 बजे बस्नेछ। राष्ट्रिय सभाको आजको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले प्रस्तुत गर्नुभएको विधेयकमाथि सैद्धान्तिक छलफलपछि सर्वसम्मतिले स्वीकृत भएको हो। बैठकमा कानून मन्त्री गौतमले विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै राष्ट्रिय जनगणना अनुसार जनसंख्याको आधारमा प्रतिशत निर्धारण गरिएको र विधेयकमा अपाङ्गता भएका पिछड़िएका क्षेत्र तथा अल्पसंख्यकहरूको छुटेका विषय भए संविधानसँग नबाझिने गरी संशोधन हुने बताउनुभयो। यसअघि राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले देशका विभिन्न स्थानमा किसानले लगाएको कृषि तथा अन्न बालीमा बाँदरको आतंकले किसानहरू पीड़ित हुनु परेको भन्दै समस्या समाधानका लागि यथाशक्य उचित कार्ययोजना ल्याउन सरकारको ध्यान आकर्षण गराउनुभयो। यस्तै सांसदहरूले चाँडो कानून तह सुकुम्बासी परिवारको गाँस बास र रोजगारको व्यवस्था गर्न माग गर्नुभयो। बैठकमा सांसदहरूले प्रधानमन्त्री शाह सदनमा उपस्थित नहुने तथा जवाफ नदिने कार्यशैलीले सरकार विधिको शासनको बाटोमा हिँड्ने संकेत नगरेको भन्दै यसप्रति सांसद तथा मन्त्री परिषद संवेदनशील बन्नुपर्ने पनि सुझाव राख्नुभयो। राष्ट्रिय मानवाधिकार आयोगले गत भदौ 23 र 24 गतेको जेएनजी आन्दोलनका क्रममा भएका मानवाधिकार उल्लंघनका घटनाबारे आफ्नो अनुसन्धान प्रतिवेदन कार्यान्वयनका लागि आज नेपाल सरकारलाई पत्राचार गरेको छ। आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलका अनुसार घटनामा मानवाधिकार उल्लंघनकर्तालाई कानून बनाएर कार्यवाही गर्न सिफारिश गरिएको हो। आयोगको सिफारिशमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश ले तत्कालीन सूचना तथा संचार मन्त्री पृथ्वी सुब्बा गुरूङ समेतलाई मानवाधिकार उल्लंघनकर्ताका रूपमा लिँदै नयाँ कानून निर्माण गरेर कानून बमोजिम कार्यवाही गर्न आयोगले सुझाव दिएको छ। प्रतिवेदनमा तत्कालीन समयमा नक्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जेलबाट निस्केको घटनाका सम्बन्धित व्यक्तिहरूलाई थप अनुसन्धान गर्न सिफारिश गरिएको छ। यसै गरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका वरिष्ठ अधिकारी एवं काठमाडौँ उपत्यकाका तत्कालीन निजामती तथा सुरक्षा निकायका अधिकारीहरूलाई पनि अनुसन्धान तथा कार्यवाही गर्न प्रतिवेदनमा सिफारिश गरिएको छ। आन्दोलन पूर्व र प्रदर्शन पश्चात अभिव्यक्ति दिने अभियन्ता र आबद्धकर्ताहरू गणेश कार्की, सुलभ खरेल, असीम मान बस्नेत, भाग्य नेउपाने, टंक दाहाल, विक्टर पौडेल लगायतलाई पनि अनुसन्धान गर्न प्रतिवेदनमा भनिएको छ। सभामुख डोल प्रसाद अर्यालले मानवाधिकारको रक्षा गर्न सामूहिक प्रयत्नको खाँचो औल्याउनु भएको छ। राष्ट्रिय मानवाधिकार आयोगको 26 वार्षिकोत्सवका अवसरमा आज ललितपुरमा आयोजित कार्यक्रममा सभामुख अर्यालले मानवाधिकारको रक्षा र प्रवर्धनका निम्ति नेपालले निर्वाह गर्दै आएको भूमिकालाई मूल्यांकन गर्दै नेपालले जनाएको सामाजिक आर्थिक रूपान्तरणको सहयोग र समन्वयलाई अन्तर्राष्ट्रिय तथा राष्ट्रिय मञ्चमा हाम्रो उपस्थिति र प्रतिनिधित्वले प्रष्ट पारेको बताउनुभयो। प्रतिनिधि सभाका सांसदहरूले सरकारले समयमै किसानलाई रासायनिक मल आपूर्ति गर्नुपर्नेमा जोड़ दिनुभएको छ। रासायनिक मल आपूर्ति सम्बन्धमा छलफल गर्न आज बसेको कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा सांसदहरूले मल आपूर्तिको जिम्मेवारी पाएका संस्थाहरूले जसरी पनि किसानलाई मल उपलब्ध गराउनु पर्नेमा जोड़ दिनुभयो। यस सम्बन्धी थप विवरण सहकर्मी यशोदा अधिकारीबाट।
6: नेपाल जस्तो कृषि प्रधान मुलुकका किसानले हरेक वर्ष रासायनिक मल नपाएर भौतारिँदै हिँड्नुपर्ने कुरा नौलो होइन। त्यसकै निरन्तरता यस वर्ष पनि सरकारले समयमै किसानलाई यथेष्ट मल उपलब्ध गराउन नसक्ने भएको छ। 70% आपूर्तिको जिम्मेवारी पाएको कृषि सामग्री कम्पनी लिमिटेड र 30% आपूर्तिको जिम्मा पाएको साल ट्रेडिङ कोअपरेशनले आवश्यक पर्ने बाँकी मल साउन महिनामा मात्रै आइपुग्ने जनाएपछि संसदको विषयगत समितिमा चर्को बहस भएको हो। कृषि सामग्री कम्पनीका अनुसार यस वर्ष किसानलाई झन्नै 6 लाख मेट्रिक टन रासायनिक मल आवश्यक पर्दछ, तर सरकारले 4-5 लाख मेट्रिक टन आपूर्तिका लागि 28.82 करोड़ बजेट छुट्याएको छ। आर्थिक वर्ष 2083-84 लागि युरिया 1,20,000 र डीएपी 90,000 मेट्रिक टन खरिदका लागि बोलपत्र आह्वान भएको कम्पनीले जनाएको छ। त्यस्तै 60,000 मेट्रिक टन युरिया र 60,000 मेट्रिक टन डीएपीका लागि पनि सम्झौता भएको छ। जी टू जी मार्फत खरीद गर्न सरकारले 80,000 मेट्रिक टनका लागि स्वीकृति दिएको छ। हाल 1,05,000 मेट्रिक टन मल भण्डारणमा रहेको र 3,37,000 मेट्रिक टन मल वितरण गरिसकेको कम्पनीले जनाएको छ। कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध संचालक विष्णु प्रसाद पोखरेलले अपुग हुने मल खरिद अन्तर्राष्ट्रिय अवस्था ढिलो ठेक्का सम्झौता लगायतका कारणले साउनसम्म लाग्ने बैठकलाई जानकारी दिनुभयो।
7: अन्तर्राष्ट्रिय बजारमा मल पनि नपाइने पाइए पनि धेरै महँगो पर्ने हुँदा हाम्रो टेन्डरै परेन दुईचोटिसम्म पुनः प्रकाश गरेपछि परेको टेन्डरको अहिले हामीले चाहिँ सम्झौता गर्ने क्रममा छौँ। हामीले सप्लायरलाई निकै अनुरोध गरे अनुसार यो मल चाहिँ साउनमा आउने सम्भावना देखिया छ।
6: बैठकमा सांसदहरूले ऐन कानून देखाएर कुनै पनि हालतमा जिम्मेवारी पाएको निकायले ढिलासुस्ती गर्न नहुनेमा जोड दिनुभयो। समितिका सभापति अशोक कुमार चौधरीले अहिलेको सरकारलाई पुरानै कानूनी प्रक्रियामा अल्झिएर बस्ने छुट नभएको भन्दै सम्बन्धित निकाय जिम्मेवार हुनुपर्ने बताउनुभयो।
7: अहिलेको सरकारलाई पुरानै कर्मकाण्डको प्रक्रिया र कानूनी उजलमा अल्झिएर अकर्मण्य बन्ने छुट छैन।
6: युवाहरूको नेतृत्वमा बनेको नयाँ सरकारले किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउनु पर्नेमा जोड दिनुभयो। अर्का सांसद लक्ष्मी प्रसाद पोखरेलले
8: किसानलाई यो महिनाभित्र मल चाहियो इफ बट भन्ने छुट छैन।
6: कृषि वन तथा पर्यावरण मन्त्रालयका सचिव डाक्टर राजेन्द्र मिश्रले भण्डारणमा रहेका मल हाल धमाधम वितरण भइरहेको र खरिदका लागि प्रक्रिया अघि बढेका ठाउँमा पनि फलो अप भइरहेको जानकारी दिनुभयो।
7: वैशाख जेठ असारमा हामी 3-4 वर्षमा जति मल वितरण गरेका थियौँ त्यति वितरण अहिले पनि गर्छौँ। साउनको जुन हामीसँग 2-3 प्रक्रियामा छ दैनिक फलो अप गरिरहेछौँ।
6: वर्षैपछि हुने मल अभावको समस्या सुल्झाउन सांसदहरूले साल ट्रेडिङलाई मात्रै जिम्मेवारी दिनुपर्नेदेखि नेपालले आफै मल उद्योग खोल्नुपर्ने सम्मका सुझावहरू दिनुभयो। समितिका सांसद सन्तोष सुब्बा
7: मलको विषयमा चाहिँ एउटा नीति अवलम्बन गरेर अरू प्राकृतिक मल प्राङ्गारिक मलहरूमा जानको विकल्प छैन।
6: सरकारले आफ्नै मल कारखाना स्थापना गर्ने प्राङ्गारिक मल प्रयोगलाई जोड़ दिने वा आपूर्ति सहज बनाउने भनेर नीतिगत निर्णय नगरेसम्म किसानले समयमा मल नपाउने समस्या उस्तै रहने देखिन्छ। अधिकारी रेडियो नेपाल काठमाडौँ।
0: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हा र संयुक्त राष्ट्र संघ अन्तर्गतको अन्तर्राष्ट्रिय दूरसंचार संघ इन्टरनेशनल टेलिकम्युनिकेशन युनियन आईटीयूको दक्षिण पूर्वी एशिया तथा एशिया प्रशान्त क्षेत्रका सदस्य राष्ट्रका लागि क्षेत्रीय प्रतिनिधि किशोर बाबु एरावल्ला बीच आज शिष्टाचार भेटवार्ता भएको छ। भेटमा उहाँहरूबीच नेपालको डिजिटल प्राथमिकता समावेशी कनेक्टिभिटी दिगो र पहुँचयोग्य सूचना प्रविधि विकास लगायतका विषयमा छलफल भएको थियो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता स्विजरल्याण्डको जेनेभामा आयोजित 79 विश्व स्वास्थ्य सभामा सहभागी भई आज स्वदेश फर्कनु भएको छ। यही जेठ 3 गते 3 सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उहाँ सभामा भाग लिन जानु भएको थियो। लुम्बिनी प्रदेश सभा बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। प्रदेश सभाको आज बसेको बैठकले आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो। पछिल्लो समय बाँदर नियन्त्रणको विषय जिल्लामा मात्र होइन संघीय संसदको बैठकमा समेत जोरदार रूपमा उठ्न थालेको छ। सरकारले दीर्घकालीन रूपमा बाँदर नियन्त्रणको राष्ट्रिय कार्यक्रम ल्याउनु पर्ने आवाज सांसदहरूले बैठकमा निरन्तर उठाइरहनु भएको छ। पर्वतबाट संवाददाता राजन पौडेलको
9: भर्खरै सुन्नुभएको आवाज हो भाँडाकुँडा बजाएर बाँदर धपाउँदै गरेका पर्वतका स्थानीयको। पर्वत जिल्लामा बाँदर आतंकका कारण खेतीयोग्य जमिन बाँझो रहने समस्या झन बढ्दै गएको छ। अन्नबाली जोगाउन भाँडाकुँडा बजाउने गुलेलीले हान्ने तथा विभिन्न उपाय अपनाइए पनि प्रभावकारी समाधान ननिस्किएपछि ग्रामीण क्षेत्रका धेरै जमिन अहिले बाँझो रहेको छ। बाँदरले दिएको दुःख खेप्नु भएका पर्वतका एक अगुवा कृषक केशव लामिछाने यसअघि महाशिला गाउँपालिकाले करिब 30 लाख रुपियाँ खर्च गरेर 500 भन्दा बढी बाँदर समातेर चितवन राष्ट्रिय निकुञ्जमा छोडेको थियो। तर त्यसबाट पनि समस्या समाधान नभएपछि अभियान रोकिएको थियो। त्यस्तै कुष्पा नगरपालिका फलेवास नगरपालिका बिहारी गाउँपालिका र मोदी गाउँपालिकाले बस्ती र खेतबारी आसपासका रुख बिरुवा हटाउने अभियान चलाए पनि बाँदर नियन्त्रण हुन सकेको छैन। स्थानीयहरूले लगाएको खेती बाँदरले खाना मात्र होइन घरमा समेत बस्न नदिएको बताउनुहुन्छ कुष्पा नगरपालिका नौकी 84 वर्षीय देवका पौडेल।
10: आउँछन् किन आउँदैन यहाँ धुरी धुरी आउँछन् पनि बस्छन् स्थानीय
11: किसानहरूका अनुसार बाँदर आतंक युवा पलायन कृषिमा यान्त्रिकीकरण नहुँदा खेती गर्न कठिन बन्दै गएको छ। पछिल्लो समय बाँदर नियन्त्रणको विषय जिल्लामा मात्र होइन सदनमा पनि उठ्ने गरेको छ। गत फागुनमा भएको चुनावमा बाँदर नियन्त्रणको मुख्य एजेन्डा बनाउनु भएका पर्वतका निर्वाचित सांसद सागर भूषाल
12: सदनमा नै उठिरहेको छ गुन्जिरहेको छ अनि लगभग 31 जति जिल्लामा एकदमै धेरै यसको त आतंक नै भइरहेको छ। यो विषयमा फेरि एकदम गहिरोसँग कुरा भएको छ। मैले यो कुरा कहाँ पुग्यो भनेर चाहिँ हाम्रो चाहिँ सम्माननीय प्रधानमन्त्रीज्यूको सचिवालयमा नै सम्पर्क गरेको थिएँ। गरिसकेपछि दीर्घकालीन रूपमा गर्नु पर्यो।
11: कृषि विकास कार्यालयका प्रमुख गोपाल शर्मा लामिछानेका अनुसार जिल्लामा 28,502 हेक्टर खेतीयोग्य जमिन मध्ये 5,244 हेक्टर जमिन बाँझो रहेको छ। 9,070 हेक्टरमा सिंचाई सुविधा पुगे पनि ठूलो क्षेत्रफल प्रयोगविहीन अवस्थामा छ। वन्यजन्तुको नियन्त्रण कृषिमा आधुनिकीकरण युवालाई प्रोत्साहन र दिगो आमदानीको वातावरण नबन्दासम्म खेतीयोग्य जमिन बाँझो रहने क्रम बढ्दै जाने निश्चित जस्तै छ। राजन पौडेल, रेडियो नेपाल पर्वत।
0: अब अन्तर्राष्ट्रिय समाचार। भारतमा चरम गर्मी र त्यसबाट उत्पन्न जोखिमप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार कड़ा चेतावनी जारी गर्नु भएको छ। प्रधानमन्त्री मोदीले आफ्नो कार्यालय मार्फत जारी गरेको सन्देशमा भारतका विभिन्न क्षेत्रमा तापक्रम निरन्तर बढ़िरहेको र यसले नयाँ चुनौती सिर्जना गरिरहेको उल्लेख गर्नुभयो। वहाँले गर्मीको असरलाई हल्का रूपमा नलिन आग्रह गर्दै सबै नागरिकलाई आवश्यक सावधानी अपनाउन अपील गर्नुभयो। यसैबीच गत साता मात्रै दक्षिणी राज्य तेलंगानामा गर्मीका कारण कम्तीमा 16 मृत्यु भएको थियो। भारतमा हालसम्मकै उच्च आधिकारिक तापक्रम सन् 2016 राजस्थानको फलोदीमा 51 डिग्री सेल्सियस रेकर्ड गरिएको थियो। अब आर्थिक समाचार भुवनाचार्यबाट।
13: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
14: चालू आर्थिक वर्षको फागुनसम्ममा संघीय राजस्व संकलन 3.2% वृद्धि भएको छ। बुधबार अर्थमन्त्री डाक्टर सोनी मुवागले संघीय संसदमा प्रस्तुत गरेको चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षणमा सरकारी खर्च 10.4% बढ़ेको र सरकारको कुल सार्वजनिक ऋण 28.78 खर्ब पुगेको उल्लेख गरिएको छ। आर्थिक सर्वेक्षणले देशको बाह्य क्षेत्र निकै बलियो देखाएको र विप्रेषण आप्रवाह 37.7% बढ़ेर 14.50 खर्ब पुगेको उल्लेख गरे। विदेशी विनिमय संचित 34.14 खर्ब ऐतिहासिक उचाइमा पुगेको पनि सर्वेक्षणले उल्लेख गरेको छ। विदेशी मुद्राको यो संचितबाट 18.5 महिनाको नेपालको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुनेछ। यस अवधिमा मुलुकको व्यापार घाटा भने 11.2% बढ़ेर 10.98 खर्ब पुगेको छ। आर्थिक सर्वेक्षणले मानव विकासका सूचकहरूमा नेपालले प्रगति गरेको देखाएको छ। मानव विकास सूचकांक 0.622 र नेपालीको औषध आयु 71.3 वर्ष पुगेको सर्वेक्षणले उल्लेख गरेको छ। आर्थिक सर्वेक्षणले मुद्रास्फीति भने नियन्त्रणमै औसत 2.13% रहेको उल्लेख गरेको छ। मुलुकको औद्योगिक क्षेत्रमा क्रमिक रूपमा सुधार भइरहेको देखिएको छ। बुधबार सार्वजनिक आर्थिक सर्वेक्षणले खानी तथा उत्खनन क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धि दर 3.52% रहेको देखाएको छ। निर्माण क्षेत्रमा भएको सुधार र खानी तथा उत्खनन क्षेत्रको रोयल्टी संकलनमा भएको वृद्धिका कारण त्यस क्षेत्रको कुल मूल्य अभिवृद्धिमा उल्लेख्य सुधार भएको हो। उत्पादनमूलक उद्योगतर्फ पनि यस अवधिमा क्रमिक सुधार देखिएको छ।
0: अब खेल समाचार। अजय बमबाट।
15: एसियन गेम्स महिला क्रिकेट छनौटमा नेपालले चीन विरूद्ध संघर्षपूर्ण जीत निकालेको छ। मलेसियाको बायोमास क्रिकेट ओभलमा बुधबार सम्पन्न खेलमा नेपालले चीनमाथि 19 रनको जीत हात पारेको हो। नेपालले दिएको 126 रनको मध्यम लक्ष्य पछ्याएको चीनले निर्धारित 20 ओभर 5 विकेट गुमाएर 106 रन मात्र बनाउन सक्यो। जीतसँगै 2 अङ्क जोडेको नेपालले सेमी फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ। अब नेपालले अन्तिम खेल इण्डोनेसियासँग खेल्नेछ। नेपालकी रिया शर्माले सर्वाधिक 2 विकेट लिए। मनिषा उपाध्याय, कविता कुमार र पूजा महतोले समान 1-1 विकेट लिए। नेपालका लागि उपकप्तान पूजा महतोले 63 रनको अर्धशतकीय इनिङ्स खेलिन्। नेपालको लागि भरपर्दो ब्याटर सम्झना खड्का 3 बलबाट 4 रन बनाउँदै पहिलो ओभरमा आउट भइन्। दोस्रो विकेटका लागि पूजाले सोनी पाखिमसँग मिलेर 37 रनको महत्वपूर्ण साझेदारी गरिन्। सोनी 24 बलमा 18 रन जोड्दै आउट भइन्। कविता कुमार 5 रनमा आउट हुँदा चौथो विकेटका लागि पूजा र रुबी पोदाराका बीचमा 64 रनको साझेदारी भयो। रुबी 22 रन तथा रुबिना छेत्री 4 रनमा अवजित रहिन्। काठमाडौँमा तयारी सेन्टर एसिया भलिबल एसोसिएसन काबा महिला भलिबल च्याम्पियनशीपमा मालदिवसले सान्त्वना जित हासिल गर्दै प्रतियोगिताको सुखद अन्त्य गरेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपोको कपड हलमा बुधबार 7 स्थानका लागि भएको खेलमा मालदिवसले बंगलादेशलाई 3-1 सेटमा पराजित गर्यो।
0: अब मौसम। आज राति कोशी बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा मध्य प्रदेश लगायत लुम्बिनी र कर्णाली प्रदेशका हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ। साथै मध्य प्रदेश लगायत कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराई र पहाड़ी भूभागका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ। सरकारद्वारा चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण संघीय संसदमा पेश। नेपालको अर्थतन्त्र 3.85% विस्तार हुने अनुमान। मुलुकको आर्थिक तथा सामाजिक सूचकहरूमा सुधार भएको अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको भनाई। राष्ट्रिय मानवाधिकार आयोगद्वारा जेएनजी आन्दोलन सम्बन्धी अनुसन्धान प्रतिवेदन कार्यान्वयनका लागि सरकारलाई पत्राचार। भारतमा चरम गर्मीको चेतावनी, आवश्यक सावधानी अपनाउन नागरिकहरूलाई प्रधानमन्त्री नरेन्द्र मोदीको आग्रह। र एसियाली खेलकुद छनौट अन्तर्गत महिला क्रिकेटको पहिलो खेलमा नेपालद्वारा चीनमाथि 19 रनको जीत। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
10: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
16: आदरणीय सिद्धलेखवासी कृषक महानुभावहरू, के तपाईंलाई थाहा छ हाम्रा रैथाने कोदो र फापरमा विश्वका महँगा खाद्य वस्तुहरूमा भन्दा बढी पोषक तत्व हुन्छ, त्यसैले आयातित बिउको मह त्यागौं, रैथाने बिउ जोगाऊ। आजै आफ्नो ओडाको कृषि प्राविधिकसँग सम्पर्क गरी रैथाने खेती शुरू गरौं। सिद्धलेख गाउँपालिकाको अभियान, कृषिमा आत्मनिर्भरता, स्वास्थ्यमा सुधार। सिद्धलेख गाउँपालिका धादिङद्वारा जनहितमा जारी सन्देश।

0: hello.
1: Let's go. 6.9 inch ko standard display, AI powered camera, Vivo sako warranty sahit, Redmi A7 ma 5200 mAh tatha, Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik vishesta harule tapai ko manjitra barambar.
2: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर. शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ. अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर. शैक्षिक सत्र 2026-27 लागि नेपाली

नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर सिट सीमित छ। आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान एभरेस्ट इन्टरनेसनल स्कुल जापान उज्जवल भविष्यको बलियो आधार।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। जेएनजी आन्दोलन घटनामा तत्कालीन सरकार प्रमुखलाई कार्यवाहीको सिफारिश। सेनादेखि सांसदसम्म अनुसन्धानको दायरामा। घाइतेको उपचार खर्च र मृतक परिवारमा एकजनालाई रोजगारीको व्यवस्था गर्न माग।
1: कार्यवाही हुनुपर्ने नपर्ने विषयमा निवेदन दिन सक्ने व्यवस्था पनि छ। अब हामी चाहिँ के एक्सपेक्ट गर्छौ भन्दा सरकारले यो सिफारिस कार्यान्वयन गर्छ।
0: निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा अस्थायी रूपमा बन्द। आर्थिक वर्ष 2082-83 को आर्थिक सर्वेक्षण सार्वजनिक। सुधारका संकेत बीच चुनौतीपूर्ण अर्थतन्त्र। निजी क्षेत्रमा लगानी बढ़ाउन सरकारको विज्ञहरूको सुझाव।
2: आर्थिक सामाजिक विकास गर्ने कुरामा पूर्वाधार विकास गर्ने कुरामा चुनौती देखिन्छ।
0: 10 वर्षमा 2500 भन्दा बढ़ी सड़क बालबालिकाको उद्धार। तर सड़क बालबालिका अझै जोखिममै। निर्वाचनमा हारपछि स्थानीय तहसँग रणनीतिक पुनर्समीक्षामा नेकपा।
3: नयाँ पहलकदमी लिन सक्नेछौ र हाम्रो पहलकदमीले 84 को निर्वाचनलाई निश्चित रूपमा प्रभाव पार्नेछ।
0: र एसियन गेम महिला छनौटमा नेपालद्वारा चीन पराजित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: विद्यालयदेखि विश्वविद्यालयसम्म, मेडिकल कलेजदेखि सी विकास केन्द्रसम्मका संरचनाले शिक्षाको गुणस्तर, सिकाईको वातावरण र विद्यार्थीको समग्र विकासमा प्रत्यक्ष प्रभाव पार्दछ। तर नेपालमा यति महत्वपूर्ण क्षेत्रको भौतिक संरचना र त्यसको प्रयोगको संस्थागत दक्षताको अभाव देखिन्छ। गुणस्तरीय शिक्षाका लागि यी कुरामा निकै प्राथमिकता दिनुपर्दछ। अब सरकारले यस्ता कुरामा प्राथमिकता दिए मात्र विदेशमा गुणस्तरीय शिक्षा लिन जाने विद्यार्थीलाई स्वदेशमै रोक्न सकिन्छ। अब खबर सुशीला श्रेष्ठबाट।
5: राष्ट्रिय मानवाधिकार आयोगले जेएनजी आन्दोलनका क्रममा भएको मानवाधिकार उल्लंघनबारे तत्कालीन सरकारका प्रमुखलाई कार्यवाहीको सिफारिश गरेको छ। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक तथा तत्कालीन संचार मन्त्री पृथ्वी सुब्बा गुरूङ लगायतमाथि नयाँ कानून बनाएर भए पनि कार्यवाही गर्न सरकारलाई सिफारिश गरेको हो। आयोगका आयुक्त लिली थापा नेतृत्वको समितिले तयार पारेको प्रतिवेदनमा नेपालमा मानवाधिकार उल्लंघन सम्बन्धी स्पष्ट मापदण्ड व्यवस्था नभएकाले नयाँ कानून आवश्यक रहेको उल्लेख रहेको छ। प्रस्तावित

0: कानूनमा दोषीलाई छ महिनासम्म कैद, 3,00,000 रूपियाँसम्म जरिवाना तथा 5 वर्षसम्म निर्वाचन लड्न रोक लगाउने व्यवस्था गर्न सुझाव दिइएको छ। त्यस्तै मानवाधिकार उल्लंघनमा संलग्न व्यक्तिलाई कम्तीमा 3 वर्ष प्रशासनिक जिम्मेवारी र विदेश भ्रमणमा प्रतिबन्ध लगाउनुपर्ने आयोगको भनाई छ। मुद्दा दर्ता भएपछि सार्वजनिक पदबाट स्वत निलम्बन हुने व्यवस्था पनि कानूनमा राख्न सिफारिश गरिएको छ। आयोगले आन्दोलनका क्रममा घाइते भएकाहरूको सम्पूर्ण उपचार र औषधि निशुल्क गर्न सरकारलाई आग्रह गरेको छ। साथै मृतकका आश्रित परिवार मध्ये कम्तीमा एकजनालाई रोजगारी वा स्वरोजगारीको व्यवस्था गर्न सिफारिश गरिएको छ। प्रदर्शनका क्रममा अपाङ्गता भएका घाइतेलाई आजीवन सहयोगी वा सहयोगी भत्ता उपलब्ध गराउनुपर्ने आयोगको सुझाव छ। आयोगको सिफारिश कार्यान्वयन गर्न नसकेको खण्डमा के हुन्छ? सीआईएनसँग कुरा गर्दै आयोगका सचिव मुरारी खरेलले भन्नुभयो,
1: यो सिफारिश चाहिँ 3 महिनाभित्रमा कार्यान्वयन गर्न पर्ने सरकारको दायित्व छ र कानूनले पनि त्यही कुरा भनेको छ। यदि 3 महिनाभित्र कार्यान्वयन गर्न नसक्ने हो भने 2 महिनाभित्रमा यो कारणबाट कठिनाई छ भनेर चाहिँ सरकारले जवाफ दिने अथवा सम्बन्धित व्यक्तिहरूले आफूसँग रहेको प्रमाण सहित कारवाही हुनुपर्ने नपर्ने विषयमा निवेदन दिन सक्ने व्यवस्था पनि छ। अब हामी चाहिँ के एक्सपेक्ट गर्छौ भन्दा सरकारले यो सिफारिश कार्यान्वयन गर्छ।
0: यसैबीच आयोगले निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीलाई पनि अनुसन्धानको दायरामा ल्याउन सिफारिश गरेको छ। सामाजिक सञ्जाल मार्फत आन्दोलनलाई प्रभाव पार्ने अभिव्यक्ति दिएको भन्दै उहाँको भूमिकाबारे सूक्ष्म अनुसन्धान गर्नुपर्ने आयोगको निष्कर्ष छ। आयोगले आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालत र शीतल निवासमा भएको तोड़फोड़ तथा आगजनी रोक्न नसकेको भन्दै नेपाली सेनाको भूमिकामाथि पनि प्रश्न उठाएको छ। वहालवाला आईजीपी द्वयन दान बहादुर कार्की र सशस्त्र प्रहरी प्रमुख नारायण प्रसाद पौडेललाई समेत विभागीय कार्यवाहीको सिफारिश गरिएको छ। त्यसबाहेक रासोपाका कतिपय सांसदहरूमाथि नै अनुसन्धान गर्न सिफारिश गरिएको छ। रासोपा सभापति रवि लामिछाने नक्खु कारागारबाट निस्किएको घटनामा पार्टीका सांसद एवं जिम्मेवार नेता मनिष झा र हरि ढकाललाई शंकाको दायरामा राखेर सूक्ष्म अनुसन्धान गर्नुपर्ने समेत भनिएको छ। यस्तै मानवाधिकार आयोगको छानबिन प्रतिवेदनले भदौ 23 गतेको जेएनजी आन्दोलन हिंसात्मक बन्नुमा निवर्तमान गृहमन्त्री सुदन गुरूङको नेतृत्वपछि अवस्था बिग्रिएको निष्कर्ष निकालेको छ। प्रतिवेदन सार्वजनिक भएसँगै आयोगको सिफारिश कार्यान्वयनको विषय चर्चाको केन्द्र बनेको छ। यसअघिका आयोगका कतिपय सिफारिश कार्यान्वयनमा गएका छैनन्। कार्यान्वयनको सम्भावनाबारे सीआईएनसँग कुरा गर्दै संविधानविद विपिन अधिकारी,
2: राष्ट्रिय मानवाधिकार आयोगले गरेको सिफारिशलाई कार्यान्वयन गर्ने हो, अब त्यसको सिफारिशमा कमी कमजोरी खोजेर हिँड्ने काम सरकारको होइन। अब त्यसको त्यो काम गर्ने पक्षहरू छन् होइन, नागरिक समाज छ, अड्डा अदालतहरू छन्, पब्लिक इन्ट्रेस्ट पेटिसनरहरू छन् र सम्पूर्ण यो के भन्दाखेरि प्राज्ञिक जगतले त्यो हेर्न सक्दछ। सरकारको काम भनेको त्यसलाई कार्यान्वयन गर्ने हो र कार्यान्वयन चाहिँ त्यो रूपमा गर्ने हो जुन रूपमा आयोगको जुन संवैधानिक भूमिका छ हो त्यसको संरक्षण हुन्छ, पालना हुन्छ। अब प्राय जस्तो कानून बनाएर गर्ने भन्नुको अर्थ अब त्यसलाई देशको संविधान कानून र व्यवस्था अनुसार बुझ्नु पर्दछ। प्रक्रियागत कुराहरूमा हिजो भएका घटनाहरूका सम्बन्धमा आज पनि चाहिँ त्यो कार्यविधिहरू बनाउनलाई सरकारले सक्दछ, कार्यान्वयन गर्न सक्दछ, तर अपराध वा कसुर स्थापित गर्ने कुराहरू आज कानून बनाएर हिजोको कुरोलाई परिभाषित गर्न सकिँदैन। तर प्रक्रियागत रूपमा जहाँनिर जे पुगेको छैन त्यो आयोगले भने बमोजिम गर्नुपर्ने दायित्व चाहिँ सरकारकै।
3: आयोगले सरकारलाई कानून नै बनाएर कार्यवाहीको दायरामा ल्याउनु भनिएको छ कि अहिलेको अवस्था हेर्दाखेरि कानून निर्माण गर्ने या त संशोधन गर्ने अवस्था देखिन्छ?
2: अब अहिले यस्तो छ, सरकारले मानवाधिकार आयोगको जुन निर्माण गरिएको छ, व्यवस्था गरिएको छ संविधानमा, त्यो सरकारले गरेका काम कारवाहीमा कमी कमजोरी हुन सक्दछ। त्यस हुनाले त्यसलाई स्वतन्त्र रूपमा समीक्षा गर्ने र आवश्यक निर्देशन दिने अधिकार सहित आयोगको व्यवस्था गरिएको हो त अब गर्नुपर्छ। त्यो कर्तव्य चाहिँ नेपाल सरकारको हो। अब गर्छ कि गर्दैन भन्ने कुरो त मानवाधिकार प्रति यो सरकारको कति प्रतिबद्धता छ अब त्यसमा भर पर्ने कुरा हो, छनौटको विषय चाहिँ छैन।
0: नेपाल सरकारले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षण 2082-83 नेपालको अर्थतन्त्र विस्तारको दिशामा अघि बढ़िरहेको संकेत गरेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले संसदमा प्रस्तुत गर्नुभएको आर्थिक सर्वेक्षण अनुसार चालू आर्थिक वर्षमा अर्थतन्त्र 3.85% विस्तार हुने अनुमान गरिएको छ। सर्वेक्षणले नेपालको बाह्य क्षेत्र बलियो बन्दै गएको देखाएको छ। रेमिट्यान्स आउने क्रम 37.7% बढ़ेर 14.50 अर्ब पुगेको छ भने विदेशी मुद्रा संचित 34.14 अर्ब पुगेको छ। यसले 18 महिनाभन्दा बढ़ीको आयात धान्न सक्ने अवस्था देखिएको छ। सर्वेक्षणमा मुद्रास्फीति 2.13% सीमित रहेको छ भने डिजिटल भुक्तानी प्रणालीमा उल्लेख्य विस्तार भएको देखिएको छ। क्यूआर कोड मार्फत कारोबार हुने संख्या 1.25 अर्ब नागेको उहाँले बताउनुभयो।
4: चालू आर्थिक वर्षको फागुनसम्म औसत उपभोक्ता मुद्रास्फीति 2.13% रहेको छ। चालू आर्थिक वर्षको फागुनसम्म संघीय राजस्व 3.2% बढ़ेको छ। यस अवधिमा संघीय खर्च 10.4% बढ़े पनि पुँजीगत खर्चमा उल्लेख्य सुधार हुन सकेन। यस अवधिमा सरकारले आन्तरिक र बाह्य ऋण गरी जम्मा ₹3 खर्ब सार्वजनिक ऋण परिचालन गरेको छ। यस अवधिमा सरकारको वित्त सन्तुलन ₹58 अर्ब र प्राथमिक सन्तुलन ₹9 अर्ब घाटामा रहेका छन्। 2082 फागुनसम्म सरकारको तिर्न बाँकी कुल सार्वजनिक ऋण ₹28 खर्ब 78 अर्ब अर्थात कुल गृहस्थ उत्पादनको 43.6% पुगेको छ।
0: तर सकारात्मक सूचकका बावजूद नेपालको अर्थतन्त्रका आधारभूत चुनौतीहरू भने रहेको विज्ञहरूले बताएका छन्। नेपालको वैदेशिक व्यापार घाटा 11.11% भन्दा बढ़ीले बढ़ेर 10.98 अर्ब पुगेको छ। कृषि क्षेत्रमा धान उत्पादन 4.2% घट्नु, सरकारी खर्च बढ़े पनि पुँजीगत खर्च प्रभावकारी हुन नसक्नु चुनौतीको विषय रहेको सीआईएनसँग कुरा गर्दै अर्थविज्ञ डाक्टर चन्द्रमणि अधिकारीले बताउनुभयो।
5: आर्थिक स्रोत परिचालन गर्ने चुनौती पनि छ, लगानी गर्ने चुनौती पनि छ, अर्थतन्त्रलाई सन्तुलनमा राख्ने चुनौती पनि छ र न्यायोचित ढंगले प्रादेशिक र भौगोलिक सन्तुलन राखेर विकास गर्ने कुरामा पनि आर्थिक सामाजिक विकास गर्ने कुरामा पूर्वाधार विकास गर्ने कुरामा चुनौती देखिन्छ।
0: सड़क बालबालिका मुक्त नेपाल बनाउने अभियान अन्तर्गत पछिल्लो 10 वर्षमा 2600 भन्दा बढ़ी बालबालिकाको उद्धार गरिएको छ। सरकारले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षण 2082-83 अनुसार 2073 वैशाख 27 देखि 2082 फागुनसम्म कुल 2658 जना सड़क बालबालिकाको उद्धार गरी संरक्षण र व्यवस्थापन गरिएको उल्लेख रहेको छ। स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालहरूमा दिँदै आएको स्वास्थ्य बीमा सेवा अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ। बोर्डले वित्तीय संकट बढ़ेको भन्दै जेठ 16 गतेदेखि आकस्मिक सेवा भएका सबै बीमा सेवा स्थगित गर्ने जनाएको हो। साझा खबरमा अब खेल खबर। नेपालले एसियन गेम्स महिला छनौटमा विजयी शुरूआत गरेको छ। आज भएको खेलमा उपकप्तान पूजा महत्तको अर्धशतकसँगै नेपालले चीनलाई 20 रनले हराएको हो। नेपालले दिएको 126 रनको लक्ष्य पछ्याएको चीनले निर्धारित 20 ओभरमा 5 विकेट गुमाउँदै 106 रन बनाएको हो। यो सँगै 2 अंक जोड़ेको नेपालले सेमी फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ। अब नेपालले अन्तिम खेल इण्डोनेसियासँग खेल्नेछ।
6: सुशीला श्रेष्ठ दाङमा पहिलो महामहोत्सव माउरी पालक किसानको उत्साह र समस्या एकै ठाउँमा।
7: महोत्सवले हामीलाई महको बिक्रीमा केही टेवा दिन्छ कि भन्ने चाहिँ मेरो आशा छ।
8: माउरीको मह यस्तो हुन्छ र अस्ति नलगेको त यस्तो थिए, यो मह त यस्तो छ भन्नुहुन्छ।
6: मह उत्पादन बढ़दै तर बजार र प्रचार प्रसार अझै चुनौतीपूर्ण। रिपोर्टसँगै नेपालको अर्थतन्त्रमा आन्तरिक बसाई सराईको प्रभाव लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
10: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बालेश्वर जमल र ओम अस्पतालमा।
11: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
6: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। म उत्पादनमा भएका सफलता र देखिएका चुनौती अनि समाधानका उपायका बारेमा छलफल प्रचार प्रसार पर्याप्त नभएको किसानहरूले गुनासो गरेका छन्। हुन त मह उत्पादन बढ़ाउन र किसानलाई प्रोत्साहित गर्न भन्दै तीनै तहका सरकारले विभिन्न कार्यक्रम ल्याउने गरेका छन्, तर सबै किसानसम्म ती कार्यक्रम पुग्न सकेका छैनन्। दाङमा भने तीन दिनसम्म सरकारवाला बीच मौरी पालनका लागि आवश्यक सामग्री, उपकरण तथा प्रविधिको बारेमा प्रदर्शनी र अनुभव आदान प्रदान कार्यक्रम भएको छ।
12: महको प्रचार प्रसार र बजारीकरणलाई प्रवर्धन गर्ने उद्देश्यले दाङको गोराहीमा पहिलो पटक मह महोत्सव 2083 आयोजना गरिएको हो। महोत्सवबाट मौरी पालन किसानलाई फाइदा पुग्ने बताउनुहुन्छ गोराही 10-15 वर्षदेखि मौरी पालन व्यवसाय गर्दै आउनुभएका देवा भण्डारी।
13: यो महोत्सवबाट अब हाम्रो मौरीको लागि प्रचार प्रसार होला, मह सम्बन्धी मौरी सम्बन्धी उपभोक्ताहरूले मौरीको मह यस्तो हुन्छ र अस्ति नलगेको त यस्तो थियो, यो मह त यस्तो छ भन्नुहुन्छ। अब महहरू सबै क्वालिटीको महहरू यहाँ राखेर प्रचार प्रसार गरेपछि हरेक मौसम अनुसारको फूल अनुसारको महहरू हुन्छ भन्ने बारेमा उपभोक्तालाई पनि जानकारी होस् र हाम्रो महको पनि प्रचार होस् भन्नको लागि
12: महोत्सव मार्फत स्थानीय स्तरमा उत्पादन हुने महको प्रचार प्रसार, उपभोक्तालाई महको महत्वका बारेमा जानकारी दिन तथा मौरी पालन व्यवसायका क्षेत्रमा देखिएका समस्या र सम्भावना लगायतका विषयमा छलफल पनि भइरहेको छ। महोत्सवमा भेटिनु भएका गुराही 18 मसिनाका पञ्चराम नेपाली 15 वर्षदेखि मौरी पालन व्यवसाय गर्दै आउनु भएको छ भने उहाँसँग हाल 80 मौरी सहितका कहार छन्।
7: महोत्सवले हामीलाई महको बिक्रीमा केही टेवा दिन्छ कि भन्ने चाहिँ आशा छ। बाहिरबाट मह आएर हाम्रा मह बिग्रिने थिए, यो साल चाहिँ बाहिरबाट मह पनि आएन र मह चाहिँ भने जस्तो किसिमले अहिले मह पनि उत्पादन भएन, मह चाहिँ अहिले पुर्याउन चाहिँ लगभग ढोई भएको अवस्था हो। यो महोत्सवले हामी सबै मौरी पालक किसानलाई सहयोग गर्छ।
12: दाङ जिल्लामा पहिलो पटक सञ्चालन भएको महोत्सवले मौरी पालन क्षेत्रका लागि किसानलाई सिकाइ आदान प्रदान सँगै स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ। गोराही 4 लक्ष्मीपुरका माधव प्रसाद शर्मा।
5: दाङको जो मह छ त्यसलाई चाहिँ यहाँ दाङमा छ है मह र बेच्न पनि यहाँ पुग्छ, हाम्रो दाङ्गी दङ्गारीहरूलाई खानलाई पुग्छ, हामीसित प्रयोग गर्नु र यो चिज राम्रो छ भनेर देखाउनलाई हो। हामीले व्यवसायमा सबभन्दा यो प्रतिस्पर्धामा मिलिराखेको छैन कि कसैले 300 कसैले 400 कसैले 500 यो मूल्य आफ्नो आफ्नो मनको छ, यसले गर्दाखेरि कति मिलेको छैन।
12: दाङमा 450 भन्दा बढी किसान व्यावसायिक माहुरी पालनमा जोडिएका छन् र वार्षिक 315 टन मह उत्पादन हुने गरेको नेपाल माहुरी पालक महासंघ दाङको भनाइ छ। नेपाल माहुरी पालक महासंघ दाङका अध्यक्ष दिनेश ओली,
14: यो महोत्सव दाङमा उत्पादन भएको महको प्रचार प्रसार र बजारीकरणको चाहिँ हाम्रो मुख्य उद्देश्य रहेको छ र दाङमा उत्पादन भएको गुणस्तरीय मह दङ्गाली उपभोक्ता र दङ्गाली जनसमुदायहरूलाई निशुल्क रूपमा चखाउने र मौरी र महका सन्दर्भका कुराकानीहरू समेत गर्ने भन्ने हामीले योजना गरेका छौँ।
12: आधुनिक हार, मह प्रशोधन सामग्री, माहुरीको चरिचरण लगायतका सामग्रीको व्यवस्थापनका बारेमा शीघ्र ज्ञान दिनुपर्ने माग पनि किसानको छ। दाङमा सेराना र मेलिमेरा जातका मौरी किसानले पाल्ने गरेका छन्। सुशीला ओली, CIN रेडियो मध्य पश्चिम दाङ।
6: गएको निर्वाचनमा चौथो पार्टीमा खुम्चिएको नेपाली कम्युनिष्ट पार्टीले स्थानीय जनप्रतिनिधिसँग छलफल शुरू गरेको छ। नेपाल प्रज्ञा प्रतिष्ठानमा दुई दिन वृहत छलफल हुने नेताहरूले बताएका छन्। आज र भोलि हुने भेलामा स्थानीय तह विभाग प्रमुख अग्निप्रसाद सापकोटाले कार्य प्रगतिको समीक्षा र आगामी योजना बारेमा प्रतिवेदन पेश गर्नु भएको छ। स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालमा दिँदै आएको स्वास्थ्य बीमा सेवा अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ। बोर्डले वित्तीय संकट बढ़ेको भन्दै जेठ 16 गतेदेखि आकस्मिक सेवा भएका सबै सेवाहरू स्थगित गरेको जनाएको हो। तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सुविधाको खोजीमा तराई चुरे खाली हुँदै
15: बरु हामीलाई बाटो त्यहाँसम्म पुर्याइदिनुहोस्, बिजुली त्यहाँसम्म पुर्याइदिनुहोस्, खानेपानीको सुविधा भयो भने हामी त्यहीँ बस्छौँ भन्नुभयो।
6: तराई मधेसकै चुरे क्षेत्रमा समेत आधारभूत सेवाको पहुँच कमजोर। रिपोर्टसँगै अव्यवस्थित बसाई सराईलाई कसरी व्यवस्थित बनाउन सकिन्छ, त्यसले अर्थतन्त्रमा कस्तो प्रभाव पार्छ, विशेष कुराकानी पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
0: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
16: क्लासिक टेकको 60th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
17: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
6: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बसाई सराईको प्रसंग। राम्रो शिक्षा, सहज स्वास्थ्य सेवा, सुरक्षित सड़क, खानेपानी, रोजगारीको अवसर खोज्दै मानिसहरू गाउँबाट पलायन भइरहेका छन्। तर सुगम मानिने तराई मधेसमै सेवा सुविधाको पहुँच कमजोर हुँदा चुरे क्षेत्रका बासिन्दाको दैनिकी झन कष्टकर बन्दै गएको छ, जसका कारण सर्लाहीको चुरे भेग यति बेला विस्तारै रित्तिँदै गएको छ।
18: कुनै समय खेतीपाती, पशुपालन र सामुदायिक जीवनले भरि भराउ रहने चुरे क्षेत्रका बस्तीहरू अहिले सुनसान बन्न थालेका छन्। लालबन्दी नगरपालिका निवासी धनमाया मगर गाउँमा शिक्षा, स्वास्थ्य, सड़क र खानेपानीको राम्रो व्यवस्था नभएको बताउनुहुन्छ। त्यसैले धेरै परिवार सुविधा खोज्दै अन्यत्र बसाई सर्न बाध्य भएको उहाँको भनाइ छ।
19: अब त्यो परेको बाटै हो, बाटो राम्रो भइदियो भने यसो बजार जान, अब यहाँको भएको यसो किनबेच गर्न पनि सजिलो हुन्थ्यो, त्यही नै हो।
18: पहाड़बाट तराई झर्ने क्रम शुरू हुँदा औलोको डरले मानिसहरू उचाइ भएका पाखा अनि भित्तातिर बसोबास गर्थे, तर अहिले अवस्था उल्टिएको छ। मानव बस्ती घट्दै जाँदा जंगली जनावरको गतिविधि बढ़ेको स्थानीयको गुनासो छ। वन क्षेत्र नजिकका बस्तीहरूमा बाँदर, बदेल, हात्ती लगायतका जंगली जनावरले बालीनानी नष्ट गर्न थालेपछि किसानको मुख्य आमदामी नै संकटमा परेको स्थानीय हेम कुमारी सिन्जाली मगर बताउनुहुन्छ। विकट चुरे बस्तीमा सबै सेवा सुविधा विस्तार गर्न कठिन हुने भएकोले केही बस्तीलाई एकीकृत रूपमा व्यवस्थापन बसोबासो गराउने योजना अघि सारेको हरियो नगरपालिकाले जनाएको छ। तर स्थानीयको जीविकोपार्जनको मुख्य आधार खेतीपाती भएकाले घर एकातिर र खेतीबारी अर्कोतिर हुँदा व्यवस्थापन चुनौतीपूर्ण बनेको नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी कमल बताउनुहुन्छ।
15: उहाँले किन मान्नु भएन भने हामीलाई त्यहाँ खेतीपाती गरेछौँ, हामी त्यहाँबाट यता तल झरेन कि हाम्रो खेतीपाती हुँदैन, खेतीपाती उहाँ गर्ने अनि हामी यहाँ तल बसेपछि हाम्रो खेतीपाती बर्बाद हुन्छ, बाँदर रोक्नु पर्ने, जङ्गल जनावर रोक्नु पर्ने, हाम्रो समय पनि वेस्ट हुन्छ, त्यसकारण हामी त्यहीँ बस्छौँ। बरु हामीलाई बाटो त्यहाँसम्म पुर्याइदिनुहोस्, बिजुली त्यहाँसम्म पुर्याइदिनुहोस्, खानेपानीको सुविधा भयो भने हामी त्यहीँ बस्छौँ भन्नुभयो। त्यसकारण अहिले चाहिँ हामीले बाटो, बिजुली, खानेपानीको पुर्याउँछौँ।
18: सर्लाहीको ईश्वरपुर नगरपालिका 12 को माथिल्लो भेग, लालबन्दी नगरपालिका 13 र 14, हरियोनको 1 र 2 र बागमतीको 1 र 11 का धेरै बस्तीमा अहिले बसाईसराई तीव्र बनेको छ। लालबन्दी नगरपालिकाका नगर प्रमुख वासुदेव अधिकारीका अनुसार यो समस्या स्थानीय तहले मात्र समाधान गर्न सक्ने अवस्था छैन। चुरे क्षेत्रमा शिक्षा, स्वास्थ्य, सड़क, सिंचाई, खानेपानी र सुरक्षा जस्ता आधारभूत सेवा विस्तार गर्न संघीय सरकारको विशेष योजना आवश्यक पर्ने उहाँको भनाइ छ।
20: हस्तक्षेपकारी भूमिका निर्वाह नगर्नसम्म स्थानीय सरकारले त्यहाँ गर्न सकेको सम्भावना कम देखिन्छ। अब अहिलेको परिस्थितिले चाहिँ अब हामीले नगरपालिकाले पूर्वाधार सब तयार गरेर न त्यहाँको बस्ती रोक्न सक्छ न त्यहाँका लागि राम्रो आय
18: चुरे क्षेत्रका बस्ती खाली हुँदै जाँदा केवल बसाईसराईको विषय मात्र होइन, यो ग्रामीण जीवन र कृषि प्रणालीसँग जोडिएको विषय पनि हो। राज्यले समयमै प्रभावकारी योजना ल्याउन नसके चुरेका धेरै बस्ती आगामी दिनमा पूर्ण रूपमा उजाड बन्ने खतरा बढ्दै गएका छन्। प्रकाश मैनाली, सीआईएन सामुदायिक रेडियो एकता, लालबन्दी, सर्लाही।
6: राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार नेपालमा हरेक वर्ष करिब 29% भन्दा बढ़ी मानिस आन्तरिक बसाईसराय अर्थात देशभित्रै स्थान परिवर्तन गर्ने गर्दछन्। यसको अर्थ करिब प्रत्येक 10 मध्ये 3 जना नेपालीले आफ्नो जन्मस्थान छोडेर अन्य ठाउँमा बस्ने गरेका छन्। बसाईसराईलाई व्यवस्थित गर्न सरकारले विभिन्न नीति अवलम्बन गरेको भए पनि प्रभावकारी देखिएको छैन। अव्यवस्थित बसाईसराईको प्रभाव नियन्त्रण गर्ने उपाय र चुनौतीका बारेमा साथी सन्तोष गन्धर्वले अर्थविद डाक्टर दिल्लीराज खनालसँग कुराकानी गर्नुभएको छ।
21: बसाईसराईको अब देशका धेरै कारणहरू हुन्छन्। केही बसाईसराई त युवाहरू विदेशमा जाने होइन, बुवा आमाहरू अलिकति सहरमा चाहिँ तपाईँको घर सर बनाउने उनीहरूसँग त्यो क्षमता हुने उनीहरूले पनि केही प्रवृत्ति त्यसरी पनि बढेको छ, केही आंशिक रूपमा सहरमा पनि आउने। अर्कोतिर गाउँमा चाहिँ तपाईँको अब धेरै हिसाबले अहिले त अब तपाईँको बाँदरदेखि लिएर सबै चाहिने प्रकारले उजाड हुने स्थिति छ। अब बुढाबुढी छन् उनीहरू गर्न सक्ने स्थिति पनि छैन। त्यसो भएको हुनाले अलिक विकल्प अलिक सुविधा कतै पाइन्छ कि अरू अवसर पाइन्छ कि भनेर कतिपय जाने, कतिपय त्यो बाध्यतालाई जाने। त्यसो भएको हुनाले आम रूपमा एक ठाउँ अवसर को हिसाबले एउटा भन्छ नि तपाईँको यो माइग्रेसन अथवा बसाईसराई चाहिँ आर्थिक हामीले विकास क्रमलाई चाहिँ हेऱ्यो भने यसलाई केही हदसम्म सकारात्मक रूपमा पनि लिने हुन्छ। तर पनि नेपालको जुन किसिमको विशिष्ट अवस्था छ यसले जहाँबाट सरुवा भएको छ त्यहाँ चाहिँ कतिपय स्थितिमा बस्न नसक्ने कारणले गर्दाखेरि पनि त्यो भएको हो र त्यसले एउटा थप रूपमा त्यसलाई कसरी त्यसको सम्बोधन गर्ने समाधान गर्ने र जहाँ मान्छेहरू छन् त्यहाँ परम्परादेखि बसिरहेका छन् तिनीहरूलाई केही नै सम्भावनाहरू अवसरहरू खोजेर अगाडि बढाउने अरू प्रकारको अघि मैले वन जङ्गलदेखि लिएर जनावरहरूको पनि जुन किसिमको समस्या थियो त्यो समस्या पनि समाधान गर्ने गरेर एउटा आम रूपमा मुलुकमा सन्तुलित विकास जहाँ पछाडि परेका ठाउँहरू छन् त्यहाँ पनि त्यही ढङ्गले चाहिँ अगाडि बढाएर लिएर जाने र अवसरहरूको चाहिँ र सुविधाहरूको समान ढङ्गले अगाडि बढोस् भनेर त्यो पहल र प्रयत्न गर्नुपर्ने यो स्थितिले देखाउँछ।
22: जस्तो अहिले 3 तहका सरकारहरू छन् त्यसमा बसाईसराईसँग एकदमै नजिकसँग जोडियो भने त्यो भनेको स्थानीय सरकार जसले सुशासन विकास सबैको प्रत्याभूति दिलाउन सक्छ। बसाईसराई रोक्नलाई स्थानीय सरकारको भूमिका र त्यसको प्रभावकारिता कस्तो हुनुपर्छ, यहाँको विचारमा के लाग्छ?
21: अघि भनेकै कुरासँग मैले जोड्न खोजेँ, त्यो के हो भने स्थानीय तहमा कतिपय ठाउँमा त केही केही अघि मैले भनेको मैले हेरिरहेको छु तपाईँको बाटाघाटा बनेका छन् तर त्यहाँ चाहिँ मान्छेहरू त्यही पनि त्यहाँबाट चाहिँ बसाइसकिरहेका छन्।
6: राष्ट्रिय मानवाधिकार आयोगले जेएनजी आन्दोलनका क्रममा भएको मानवाधिकार उल्लंघन बारेमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक तथा तत्कालीन संचार मन्त्री लगायतका माथि कार्यवाही गर्न सरकारलाई सिफारिश गरेको छ भने रासपाका सभापति रवि लामिछाने लगायतका अहिले भएका केही सांसदहरूलाई आन्दोलनमा जिम्मेवार भएको भन्दै शंकाको दायरामा ल्याउँदै सूक्ष्म अनुसन्धान गर्न सिफारिश गरेको छ। आन्दोलन हिंसात्मक बन्नुमा निवर्तमान गृहमन्त्री सुदन गुरूङ जिम्मेवार रहेको निष्कर्ष निकालिएको छ। सरकारले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षणले नेपालको अर्थतन्त्र विस्तारको दिशातर्फ अगाडि बढ़ेको संकेत गरेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले न्यून स्तरको तोरीको तेल बजारबाट फिर्ता गर्न आदेश दिएको छ र नेपालले एसियन गेम्स महिला छनौटमा विजयी शुरूआत गरेको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राजभारतलाई धन्यवाद। भोलि जेठ 14 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।